0: 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ के अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ
1: वैदिक आयुर्वेद सेवा प्रणाली लाइनचोक नारगढ फोन सुना छ
2: तपाई सुन्दर हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर उपल्लो मुस्ताङको लमङथाङ गाउँपालिकामा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वको लमङथाङ दरबारको सुरक्षा एउटा भोटे कुकुरले गर्ने गरेको छ विगतमा नेपाली सैनिकहरूको सुरक्षामा रहेको दरबारमा अहिले सुनसान भए पनि भोटे कुकुर र स्थानीयको संरक्षणमा रहेको छ ढुङ्गा र माटोबाट निर्मित दरबारभित्र पनि सुनसान छ दरबारको अवलोकन गर्न आउने पर्यटकलाई दरबार नजिकै पुग्दा तर्साउने गरेको भोटे कुकुर दरबार भित्र र बाहिर गरी दुईवटा रहेका छन्
4: इजरायलको दीर्घकालीन सिहार केन्द्र बेताबोधमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजाने भएको छ इजरायलले नेपालका लागि छुट्याएको कोटा अनुसार नयाँ श्रमिक भर्नाको सूचना सार्वजनिक गर्ने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ
3: लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्य नभएका जिल्लामा पनि सेवा विस्तार गर्ने भएको छ लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्य नभएका 6 जिल्ला सहित 7 स्थानबाट सवारी दर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने गरी यातायात सेवा विस्तार गर्ने निर्णय गरेको छ
4: प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याक चीज सहितको तस्विर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ प्रधानमन्त्री शाहले से चीज डीडीसीको चीज भन्दै आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा तस्विर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धन ठूलो मद्दत पुग्ने आम बुझाइ छ
3: गत 1 मेदेखि भारतको टी बोर्डले लागू गरेको नयाँ नियम स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर एसओपीका कारण नेपाली चिया निकासीमा 2 साता यता अवरोध जारी छ जसकारण निकासीका लागि तयार लाखौं किलो नेपाली चिया गोदाममै थन्किएको छ
4: कंग्रेसको आन्तरिक विवाद समाधानका लागि 60-40% भागभण्डामा जान पूर्व सभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइरालाको समूहले दबाव बढाएका छन् संस्थापन भने भागभण्डा नगरी पार्टीलाई एक बनाउने पक्षमा छ
3: बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षण अहिले सिलिन्डरमा भरेर चुलोमा बाल्न थालिएको हो
4: अब शेयर बजार गत साताको अन्तिम दिनको कारोबारमा निफ्टी परिसूचक अन्तिममा स्थिर बनेको छ शुक्रबार 2726.98 बिन्दुदेखि खुलेको निफ्टी यो दिन 2744 बिन्दुसम्म पुगेको थियो भने 2724.88 बिन्दुसम्म झरेको थियो
5: उच्च गति

0: माली बजारमा अक्वालिन्ड पानी तान्ने पम्प
1: बारीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 9845518705 र 9856564613
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
3: कहाँ गएर के सिप सिकौ भन त अब
4: होटल ट्रेनिङ सितोन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-95510-61-356
3: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा

0: यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशको खबर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणमा जाने भएका छन्। पुटिनले 19 र 20 मेमा चीनको भ्रमण गर्ने क्रेमलिनले जनाएको छ। भ्रमणका क्रममा पुटिनले चीनीय समकक्षी शी जिनपिङसँग भेट्ने र त्यस क्रममा मस्को र बेजिङ बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने विषयमा छलफल हुने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ। पुटिनले चीनीय प्रधानमन्त्री ली चियाङसँग आर्थिक तथा व्यापारिक सहयोग बारे छलफल गर्ने कार्यक्रम रहेको समेत जनाइएको छ।
2: अब खेल र खेलाडीका खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत शनिबार कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ। नेपालले 9 विकेटको प्रभावशाली जित दर्ता गरेको हो। यता भारतमा यही मे 25 हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा गरिएको छ। शनिबार नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले कप्तान एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा 23 सदस्यीय राष्ट्रिय टोली घोषणा गर्नुभएको हो।
1: अब कला र मनोरञ्जन। नेपाल चलचित्र कलाकार संघको 21 साधारण सभा तथा चुनावी अधिवेशन नजिकै गर्दा अध्यक्ष पदका उम्मेद्वार उत्तम केसी नेतृत्वको टिमले कलाकारको हक हित श्रम अधिकार र चलचित्र क्षेत्रको संस्थागत सुधारलाई केन्द्रमा राख्दै विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
2: अब विचार विश्लेषणको पालो। प्रधानमन्त्रीमा दुई तिहाईको दम्ब हो कि जस्तो देख्दैछौ शीर्षकमा नेपाली कंग्रेसका सचेतक निष्कल राईसँगको संवाद छापिएको छ। संवादका मुख्य मुद्दाहरू यस्ता छन्। सदनप्रतिको जवाफदेहिता र दायित्व सरकार आफैले पनि मनन गर्नुपर्छ। यो नैतिक चेत विकास भयो भने धेरै विषय आफै मिल्दै जान्छन्। सभामुख अस्तिसम्म एउटा दलको सांसद हुनुहुन्थ्यो तर सभामुख नै भइसकेपछि उहाँ दलभन्दा माथि उठ्नुपर्छ। प्रधानमन्त्रीमा तानाशाही प्रवृत्ति त्यस्तो सोच वा दुई तिहाईको दम्ब विकास भएको हो कि जस्तो देख्छौ। सदनमा यति सुविधाजनक अवस्था हुँदा पनि प्रधानमन्त्रीले अध्यादेश मार्फत राज्य सञ्चालनको प्रयत्न गरिरहनु भएको छ। कतै उहाँमा सदनलाई उपेक्षा गर्ने र निरङ्कुश बन्ने विकास सोच विकास भएको त होइन। संसदलाई उपेक्षा गर्नु, संसदमा उठेका प्रश्नको जवाफै नदिनु, संसदबाट भाग्ने काम गर्नु र संसदलाई छल्ने काम गर्नु भनेको संसदप्रतिकै उदासीनता हो र यसले निरङ्कुशतालाई नै अगाडि बढाउने हो।
1: युवा जीवनशैलीमा एआई शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा डाक्टर नम्रता पाण्डे लेख्नुहुन्छ। एआई केवल एउटा प्रविधि मात्रै नभएर एउटा नयाँ युगको सुरुवात पनि हो। यसले हाम्रो जीवनशैलीलाई सहज र उन्नत बनाएको छ तर यसको अनियन्त्रित प्रयोगले पारिवारिक स्नेह एवं मानसिक शान्तिलाई भने जोखिममा पार्न हुँदैन।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4394 4440 4395 80 र 98 5570 2640।
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: स्वदेश FM 93.2 MHz।
5: रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कहिरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ। स्वागत छ। काया कहिरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल जेठ 3 गते आइतबार सन् 2026 मे 17 तारिक अधिक जेठ शुक्ल पक्षको प्रतिपदा तिथि।
7: काया कैरनका साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली,
7: राष्ट्रको शान किसान,
8: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
5: काया कैरन सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
6: प्रमुख प्रशासन केन्द्र सिंहदरबारकै जग्गा अतिक्रमण, जग्गा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन हुन सकेन।
5: प्रधानमन्त्रीको कार्यशैलीले छोटो समयमै सरकार आलोचित बन्दै न्यूनतम राजनैतिक संस्कार देखाउन राजनैतिक विश्लेषक बरालको सुझाव।
9: न्यूनतम चाहिँ संस्कार चाहिँ निर्माण गर्नु पर्यो, देखाउनु पर्यो, स्थायित्व दिनु पर्यो उहाँको पार्टीलाई या सरकारलाई। गर्न खोज्नु भएको छ त्यसलाई राम्रोसँगले अगाडि बढाउनुहोस् भन्ने हाम्रो त विचार त्यही हो।
6: तत्काल चिनीको अभाव नहुने, मौजदात 8 महिनालाई पुग्ने भारतको अवरोधले 2 हप्तादेखि चिया निकासी ठप्प।
5: हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी, एसियाली देशहरू सबैभन्दा धेरै प्रभावित हुने।
6: र विश्वकप क्रिकेट लिग 2 मा नेपालले अमेरिकालाई 9 विकेटले हरायो, कुशल भुर्तेलको शतक। आइपिएल क्रिकेटमा गुजरात कोलकातासँग पराजित।
10: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ अब
11: ल यहाँका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजे प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
12: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
13: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98 5 50 63 172 र 98 4 52 12 206।
12: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
13: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
14: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
13: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
14: 24 घण्टा इमर्जेन्सी सेवा,
13: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
14: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
13: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
14: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
13: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
14: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
13: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटर डिजिटल इकोकार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
13: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
13: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656 18 853 5 18 953।
4: हेलो आयन, के छ
15: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
15: भिडियो अन गर न यार।
4: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
15: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 98 52 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01 597 0086।
16: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई।
2: 4 93 5 55।
5: काया कैरनमा अब खबरको सिलसिला। खोला नाला नदी र सडक किनारका मात्र नभई देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको अर्थात् अतिक्रमणमा परेको पाइएको छ। सडक विस्तार गर्दा दुवैतिरबाट जमिन लिनुपर्ने भए पनि एकातिरबाट जमिन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सडक विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रैबाटै मिचेर अतिक्रमण गरिएको हो। अनाम नगरतर्फको सडक निर्माण गर्दा सिंहदरबारको 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। सिंहदरबारतिरबाट मात्र एकतर्फी जमिन लिएर सडक विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको हो। काठमाडौँ महानगरभित्र सरकारी सार्वजनिक र गोठी जग्गाको अतिक्रमण अध्ययन र छानबिन गर्ने उद्देश्यसहित तत्कालीन सरकारले 2049 सालमा गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात् रावल आयोगको प्रतिवेदन अनुसार सिंहदरबारको जग्गा अतिक्रमणमा परेको पाइएको हो। सरकारी जग्गा हिनामिनाबारे छानबिन गर्न गठित रामबहादुर रावल नेतृत्वको आयोगले जग्गा अतिक्रमण भएको ठहर गर्दै फिर्ता गराउन सिफारिस समेत गरेको थियो। कुल 693 रोपनी 9 आना क्षेत्रफलको सिंहदरबारबाट 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा औल्याइएको छ। सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्था भने निराशाजनक छ। दशकौंसम्म पनि यो प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। झण्डै 3 दशकदेखि यो प्रतिवेदन सरकारी दराजमा थन्किएको छ। सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकको खबर गोरखापत्र दैनिकले छापेको छ।
6: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीमा अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा पर्न सक्ने प्रभावबारे मन्त्रालयले अस्ति शुक्रबार सरकारवाला निकाय बीच छलफल गरेको थियो। 8 महिनाको बजार माग धान्ने चिनी मौजदात रहेकाले तत्काल अभाव नहुने मन्त्रालयले जनाएको छ। भारत सरकारले आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन आउँदो 2026 सेप्टेम्बर 30 सम्मका लागि चिनी निर्यातमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मन्त्रालयका अनुसार नेपालका चिनी उद्योगमा रहेको उत्पादन साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग रहेको मौजदातले आउँदो 8 महिनासम्मको आन्तरिक माग सहजै पूरा हुने भएकाले बजारमा अभाव हुने छैन।
5: चिनीपछि अब चियाको प्रसङ्ग। गएको मे 1 देखि भारतको टी बोर्डले लागू गरेको नयाँ नियम स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर एसओपी का कारण नेपाली चिया निकासीमा 2 हप्ता यता अवरोध छ, जसका कारण निकासीका लागि तयार लाखौं किलो नेपाली चिया गोदाममै थन्किएको छ। सामान्य अवस्थामा पूर्वको काँकडभिट्टा नाकाबाट दिनको 2 देखि 3 ट्रक चिया भारत निर्यात हुने गरेको थियो, तर वैशाख 18 यता निर्यात प्रक्रिया अवरुद्ध भएपछि चिया गोदाममै थन्किएको हो। उद्योगहरूमा उत्पादन थन्किएर बसेको छ। इलामको बर्जु टी स्टेटका सञ्चालक बुद्ध तामाङ भन्नुहुन्छ, बगानबाट चिया टिप्न सकिएको छैन। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम अनुसार अब नेपालबाट भारत प्रवेश गर्ने हरेक चिया कन्साइनमेन्टको विस्तृत विवरण पहिले अनलाइन पोर्टलमा दर्ता गर्नुपर्छ। प्रयोगशालामा परीक्षण अनिवार्य हुने र परीक्षण रिपोर्ट नआएसम्म गोदाममै होल्ड गर्नुपर्ने हुन्छ। पहिले भन्साल क्लियरेन्स भएर ट्रक सिधै गोदाममा पुग्ने गरेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ता बताउनुहुन्छ। भारतको अवरोधले दुई हप्तादेखि चिया निकासी ठप्प शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: सरकारले नुन आयातमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्ड बमोजिम आयोडिनको मात्रा नभएको नुन व्यापक रूपमा बिक्री वितरण हुँदा केही वर्षपछि नेपालमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या जटिल रूपमा देखिने खतरा बढेको छ। नेपालमा सन् 1965 भन्दा अघिसम्म दुईजना मध्ये एकजनालाई आयोडिनको कमीले हुने विभिन्न किसिमका रोग लाग्ने गर्दथ्यो। सरकारले 5 वर्ष लगाएर गरेको अनुसन्धानले 55% मानिसलाई गलगाँड भएको पुष्टि भएपछि सन् 1973 अनिवार्य रूपमा आयोडिन भएको नुनको आयात गर्न निर्देशन दिएको थियो। सन् 1965 सुरु भएको अनुसन्धान सन् 1970 सकिएको थियो भने आयोडिनयुक्त नुनको प्रयोग सन् 1973 पछि मात्र सुरु गरिएको थियो। त्यसपछि क्रमशः आयोडिनको कमीले हुने समस्या घट्दै गएको हो। सरकारले आयोडिनको मात्रा भएको नुन खरिदका लागि साल ट्रेडिङ कर्पोरेसनलाई मात्र निर्देशन दिएको थियो। त्यसपछि आयोडिनको कमीले हुने सुस्त मनस्थिति, गलगाँड, गर्भवती महिलाको बच्चा खेर जाने समस्या, अल्छी लाग्ने, पढाइ लेखाइमा कमजोर, शारीरिक तथा मानसिक समस्या जस्ता रोग घट्दै गएको हो। तर पछिल्लो समय बजारमा आयोडिनको मात्रा नभएको नुन व्यापक रूपमा बिक्री वितरण भइरहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बजारमा आयोडिन नभएको नुन बिक्री वितरण भइरहेको जानकारी आफूलाई प्राप्त भए पनि त्यसलाई नियन्त्रण गर्ने निकाय आफू मातहत नरहेको बताउनुभयो। साधारण नुनका हकमा भने जलांश, सोडियम क्लोराइड र अन्य घुलनशील पदार्थको सीमा तोकिएको छ। सरकारले नुनको गुणस्तर कायम राख्न तथा जनस्वास्थ्य संरक्षणका लागि यी मापदण्ड लागू गरेको हो। बजारमा आयोडिन नभएको नुन जनस्वास्थ्यमा गम्भीर खतरा आजको गोरखापत्रमा खबर छ।
5: आया कैरनमा प्रधानमन्त्रीको कार्यशैलीले छोटो समयमै सरकार आलोचित बन्दै गएको बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
17: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तिजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
13: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
17: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
13: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
17: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
13: सानो लापरवाहीले वन डढेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला
17: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92 60 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।
18: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
19: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
13: तपाईको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
19: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
13: प्रोप्राइटर नरेश महतो गीता महतो
2: सम्पर्क 97625 73 09 98 074 46 142
5: काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारकै जग्गा अतिक्रमण जग्गा संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन हुन सकेन तत्काल चिनीको अभाव नहुने मौजदात आठ महिनालाई पुग्ने भारतको अवरोधले दुई हप्तादेखि चिया निकासी ठप्प बजारमा आयोडिन नभएको नुन जनस्वास्थ्यमा जोखिम लगायतका खबर प्रस्तुत गर्यौं
6: अब बाँकी खबर सर्वोच्च अदालतले झण्डै एक हप्ताभित्र सरकारका चारवटा महत्त्वपूर्ण निर्णय विरुद्ध अन्तरिम वा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाइदिएको छ यसअघि पनि बालेन्द्र शाह नेतृत्वको सरकारले चालेका केही कदममा अदालतले प्रश्न उठाउँदै रोक लगाएको हो यसबाट सरकारले प्रक्रिया नपुर्या निर्णय गरिरहेको छ कि न्यायिक सक्रियता एकाएक बढेको हो भन्ने बहस पनि चलिरहेको छ सर्वोच्च अदालतले पछिल्लो पटक जेठ एकमा 100 रुपियाँ भन्दा बढीको सामानमा भन्सार शुल्क लिने सरकारको कदममा रोक लगाउने अन्तरिम आदेश गरेको छ त्यसअघि सोमबार सर्वोच्चका छुट्टा छुट्टै इजलासले कर्मचारी ट्रेड युनियन खारेजी र विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध सम्बन्धी सरकारको निर्णयमा अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए यस्तै वैशाख 25 सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रक्रिया नपुर्याई नहटाउन अन्तरिम आदेश जारी गरिएको थियो सरकारको निर्णयमा अदालतको रोक प्रक्रियामा त्रुटिकी न्यायिक सक्रियता कान्तिपुर दैनिकमा खबर छ
5: आर्थिक पारदर्शिता मितव्ययिता सार्वजनिक जमिन संरक्षण अभियान प्रशासनिक सुधार र सुशासनको नारासहित सुरु भएको बालेन शाह नेतृत्वको सरकार छोटो समयमै चर्चामा रहँदा पछिल्ला दिनमा आलोचित पनि बन्दै गएको छ संसदप्रतिको उत्तरदायित्व राष्ट्रपतिप्रति गरेको व्यवहार अध्यादेश मार्फत शासन सञ्चालन र अदालतले केही निर्णय रोकेपछि देखिएको विवादले कतिपयले सरकारको कार्यशैलीमा प्रश्न उठाइरहेका छन् सुनौ यो सामग्री
6: प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर अहिले सर्वत्र आलोचना भइरहेको छ सार्वजनिक जवाबदेहिता नहुनु कम बोल्नु संवैधानिक संस्थाहरूप्रतिको अवमूल्यनले सरकार आलोचित मात्रै नभई नागरिकमा एक किसिमको निराशा छाएको छ धेरै ठूलो आशा र अपेक्षाका साथ झण्डै दुई तिहाई नजिकको सरकारले छोटो समयमा केही परिणाममुखी काम गरे पनि प्रधानमन्त्रीको कार्यशैली र सरकारको काम गराएको प्रक्रियामा भने प्रश्न उठेको छ राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल
9: संसदीय व्यवस्था चाहिँ प्रधानमन्त्री भनेको चाहिँ एउटा अङ्ग हो संसदको जनतासँग सधैँ डे टु डे घटनासँग संवादमा हुनुपर्छ उसले संसदमै उहाँ जुन देखियो राष्ट्रपतिले बोल्दा बोल्दै आफ्नै भाषण उहाँले दिएको भाषण पढ्दा पढ्दै उहाँ उठेर हिँडिदिनुभयो त्यो मर्यादा एकदम विपरीतको कुरा हो एकदम ज्यादै अशोभनीय त्यस्ता कुराहरू अब संसदमै आउँदै नआउने कुरै नसुन्ने सार्वजनिकमा उहाँले गरेको त्यो राम्रो भएन त्यो मात्रै भएन कि उहाँ संसदमा नआएको पनि राम्रो भएन यो संसदीय व्यवस्था हो कि होइन भन्ने प्रश्न पो यहाँ आइरहेछ सिस्टम चलाउने कुरामा चाहिँ एकदम डरलाग्दो छ स्थिति प्राइम मिनिस्टरको यो सिस्टम हो प्राइम मिनिस्टर आउनै पर्छ उहाँले बोल्नै पर्छ भन्ने कुरा नराम्रो होइन उहाँ नआए पनि अरूलाई हराए पनि हुन्छ भन्नुभयो अनि राष्ट्रपतिबाट उठेर जाने त्यो काहीँ त्यो कानुनमा छ त्यो मर्यादा क्रम हो मर्यादा क्रम पनि चाहिन्छ प्रक्रिया पनि चाहिन्छ त्यो कुरा बुझिनु पर्यो नि त
6: सरकारको परिणाम दिने चाहना सकारात्मक भए पनि आम नागरिकप्रति जवाबदेही नमन्दा अन्यलको अवस्था सृजना भएको छ संसद अदालत राजनैतिक दल र प्रशासनसँग समन्वय नगरी अघि बढ्दा राज्य संयन्त्र निरङ्कुश बन्न खोजेको टिप्पणी भइरहेको छ प्रधानमन्त्रीको मौनता वा कम बोल्ने आफ्नै स्वभाव भए पनि लोकतान्त्रिक प्रणालीमा संवाद संसद र आम नागरिकप्रति भने उत्तरदायी हुनै पर्ने विश्लेषकहरूको भनाइ छ
9: पोलिटिकल लिडरसिपमा संवाद पनि नभए हुँदैन संवादै विहीन भइदियो भने त्यो लिडरै हुँदैन आफ्नो कुरा लानु पर्यो उसको कुरा सुन्नु पर्यो ल्याउनु पर्यो प्रधानमन्त्री भइसकेपछि उहाँ प्राइम मिनिस्टरल सिस्टम हो यो त्यो कुरा बुझिनु पर्यो नि त क्याबिनेट सिस्टम हो त्यस कारणले उहाँले बोल्नै पर्छ भन्ने कुरा नराम्रो होइन
6: प्रधानमन्त्री शाहको आगामी दिनमा यस्तै शैली रह्यो भने व्यक्तिगत छविसँगै संस्थागत रूपमा यसको असर सत्तारूढ दल रासोपालाई समेत पर्ने देखिन्छ यस्ता घटनाक्रमले वैकल्पिक राजनैतिक शक्तिहरूप्रति आम नागरिक नागरिकको जनविश्वास घट्ने देखिन्छ। यसका लागि प्रधानमन्त्री स्वयंले पनि आफूलाई परिस्थिति अनुकूल सार्वजनिक रूपमा जवाबदेही बनाउँदै कसरी अघि बढ्ने त? फेरि एकपटक प्राध्यापक डाक्टर लोकराज बरालको सुझाव।
9: न्यूनतम म्याक्सिमम भन्दिनँ, न्यूनतम चाहिँ संस्कार चाहिँ निर्माण गर्नु पर्यो, देखाउनु पर्यो, अनि यो स्थायित्व दिनु पर्यो उहाँको पार्टीलाई या सरकारलाई, र उहाँको जुन मिसन छ यो गर्ने गर्न खोज्नु भएको छ त्यसलाई राम्रोसँगले अगाडि बढाउनुहोस् भन्ने हाम्रो त मिसा त्यही हो।
5: राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बरालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
6: बिचौलिया दीपक भट्टमाथि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पनि छानबिन अघि बढाएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टमाथि सिआइबीले थप 3 कसुरमा छुट्टा छुट्टै छानबिन अघि बढाएको हो। ब्युरोका अनुसार भट्ट विरुद्ध बिमा सम्बन्धी कसुर, धितोपत्र सम्बन्धी कसुर र बैङ्किङ कसुरमा अनुसन्धान भइरहेको छ। उहाँलाई सिआइबीले नै गएको चैत 19 सम्पत्ति शुद्धिकरणको कसुरमा पक्राउ गरी विभागमा बुझाएको थियो। विभागले भट्टमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्याइसकेको छ। सिआइबीको अनुसन्धान भने अहिले चलिरहेको एआइजी मनोज केसीले बताउनुभयो। भट्टसँगै शङ्कर ग्रुपका व्यवसायी सुलभ अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। ती कसुरमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिमाथि पनि छानबिन भइरहेको सिआइबीले जनाएको छ। बिचौलिया भट्टमाथि 3 कसुरमा छानबिन गर्दै सिआइबी आजको नयाँ पत्रिकामा खबर छ।
20: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
5: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
21: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगन्ज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
22: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
23: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
24: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
25: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
26: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइरोइड एवं मुटु रोग सहितको आईसीयु सेवा,
25: एनआईसीयु, पीआईसीयु सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
26: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, इसीटी सहितको मनोरोग सेवा,
25: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
26: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
27: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937738। मोबाइल 98550880002।
28: 40-10-6-96 98-5-14-24-063।
27: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
24: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
27: साथमा ब्लड सुगर, क्रिएटिनिन।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। चरीचरणको अभाव, वन विनाश र सरकारको उपेक्षाका कारण सर्लाहीमा मौरीपालक किसान वर्षेनी घट्दै गएका छन्। 2 दशक अघिसम्म 300 हाराहारीमा मौरीपालक किसान रहेको सर्लाहीमा अहिले अधिकांश किसान यो पेसाबाट पलायन भइसकेको अवस्था छ। सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 22 वर्ष अघि 10 घरबाट व्यवसायिक मौरी पालक बन्नुभएका बडालले बीचमा 60-70 पुर्याएर अहिले फेरि 30 घर मात्र राख्नु भएको छ। उहाँ भन्नुहुन्छ, चराउने ठाउँको अभाव, बाली नालीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलिया हाबी हुँदा अब त मौरी पालन गर्न पनि जाँगर छैन। सिसौ र रौदिलोको बिरुवा रहेको ठाउँमा जति मौरी चर्न पाउँछन् त्यति नै बढी मह उत्पादन हुने किसानको भनाइ भनाइ छ, तर हिजो आज वनमा यी दुवै बोट बिरुवा मासिएका छन्। स्थानीय स्तरमा चरिजनको अभाव भएपछि किसानले बाहिरी जिल्लामा समेत मौरी चराउन पुर्याउँछन्। प्युठान, परासी, चितवन, बारा लगायत अन्यत्र मौरी चराउन लैजाँदा स्थानीय तह, वन कार्यालय र वन समूहले अवरोध गर्दा मार परिरहेको लालबन्दी नगरपालिका एक नवलपुरका मौरी पालक किसान रवि भण्डारीको गुनासो छ। उपेक्षामा मौरी पालन, किसान पलायन, घट्दै मह उत्पादन गोर्खापत्रमा खबर छ।
5: अब विदेशको खबर। इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ। जहाजहरूले अनुमति, दर्ता र कार्गो विवरण बुझाउनु पर्ने नयाँ नियम इरानले ल्याउँदैछ। यसलाई अमेरिका र इजरायलमाथि दबाव सिर्जना गर्ने इरानको रणनीतिक कदमका रूपमा बुझिएको समाचार संस्था अल जजिराले जनाएको छ। यसले गर्दा तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग भएकोले विश्व बजारमा मूल्य वृद्धिको पनि सम्भावना बढेको छ। विश्वको झण्डै 20% तेल आपूर्ति यही मार्ग भएर जान्छ। कतार, साउदी अरब, युएई, कुवेत, इराकको तेल तथा एलएनजी यही मार्गबाट निर्यात हुन्छ। चीन, भारत, जापान, दक्षिण कोरिया जस्ता एसियाली देशहरू सबैभन्दा बढी प्रभावित हुने देखिन्छ। तेहरानमा युद्धपछि मूल्यवृद्धि अत्यधिक बढेको छ भने बजारमा ग्राहक घटेका र व्यापार ठप्प जस्तै बनेको खबरमा उल्लेख छ। इरानले युद्धका कारण बन्द गरेको शेयर बजार आउँदो मङ्गलबारदेखि फेरि सञ्चालन गर्ने घोषणा गरेको छ।
6: अब केही खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू

0: भोलि स्कटल्यान्डसँग र चौथो खेल जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ।
1: खेलकै अर्को खबरमा आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई 29 रनले हराएको छ। हिजो इडेन गार्डन्समा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 2 विकेट गुमाएर 247 रन बनाएको थियो। कोलकाताले दिएको 248 रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। अङ्क तालिकामा गुजरात 13 खेलमा 16 अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ भने कोलकाता 12 खेलमा 11 अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ। आइपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। दिउँसो 4:15 पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसिबीले खेल्दैछन्। त्यस्तै बेलुका 8:15 राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले खेल्नेछन्। अब केही खबर संक्षेपमा। आजदेखि मलमास अर्थात् अधिक मास सुरु भएको छ। आउँदो असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
0: आज दिउँसो सबैजसो प्रदेशमा वर्षा र बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश र कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भूभागमा तापक्रम बढ्ने सम्भावना छ। रातको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका थोरै ठाउँहरूमा हावाहुरी चल्ने अनुमान छ।
1: चालु आर्थिक वर्ष 82-83 वैशाखमा 3,52,30,22,000 बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको देखिएको छ। वैशाखमा 113 परियोजनामा त्यस बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्क छ। यो चालु आर्थिक वर्षको असोजताकै उच्च हो। यद्यपि गएको आर्थिक वर्षको वैशाखको तुलनामा भने कम हो। गएको आर्थिक वर्षको वैशाखमा 9,09,22,00,000 वैदेशिक लगानी प्रतिबद्धता आएको थियो।
0: भारत सरकारले नेपाल भारत सीमा नाकाबाट हुँदै आएको सहज आवागमनमा कडा निगरानी बढाउन थालेको छ। त्यसका लागि नाकाका मुख्य मार्गमा आधुनिक एवं उच्च प्रविधियुक्त जाँच प्रणालीहरू जडान गरिएका छन्। ती अत्याधुनिक उपकरणको आवत जावत प्रक्रियालाई पहिलेको तुलनामा बढी निगरानीयुक्त र झन्झटिलो बनाएको यात्रुहरूको गुनासो छ। भारतले सीमा नाकामा सहज आउजाउ नियन्त्रण गर्ने गरी फेस र आइडी स्क्यानर जडान गरेको छ। ती स्क्यानरले यात्रुको अनुहार र परिचय पत्रको तस्विर खिचेर प्रमाणीकरण गरेपछि मात्र अगाडि बढ्न अनुमति दिने गरेका छन्। त्यसका साथै यात्रुहरूका सामानको समेत एक्सरे स्क्यान गर्न थालिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत हिजो शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीको उत्पादन याकचित सहितको तस्विर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले से चीज डिडिसीको चीज भन्दै आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा तस्विर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धनमा ठूलो मद्दत पुग्ने बुझाइ बनेको हो। डिडिसीले उच्च पहाडी क्षेत्रमा पालिने चौरीको दुधबाट उच्च गुणस्तरको याकचीज उत्पादन गर्छ। वार्षिक रूपमा 36,000 किलो याकचीज उत्पादन गरिँदै आएको डिडिसीले जनाएको छ। डिडिसीका अनुसार देशभरका 14 चीज उत्पादन केन्द्रबाट चीजको उत्पादन हुँदै आएको छ। यी मध्ये 8 केन्द्रबाट याकचीज उत्पादन हुने गरेको डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले जानकारी दिनुभयो।
0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरुपयोग गरी दैलेखको दुलु नगरपालिका 13 वडा सचिव कमल भण्डारीलाई धम्क्याउने र अमर्यादित शब्द प्रयोग गर्ने व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले परिसरको टोलीले सुर्खेत घर भई काठमाडौँको शङ्खमूल बस्ने 22 वर्षीय प्रकाश खड्कालाई हिजो पक्राउ गरेको जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट बोलेको भन्दै वडा सचिव भण्डारीलाई फोन मार्फत उनले धम्की दिएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति निकाल्दै सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको थियो। छाता ओढ्नु घाममा, हिरा फोड्नु काममा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: प्रमुख प्रशासन केन्द्र सिंहदरबारकै जग्गा अतिक्रमण, जग्गा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन हुन सकेन।
1: प्रधानमन्त्रीको कार्यशैलीले छोटो समयमै सरकार आलोचित बन्दै न्यूनतम राजनैतिक संस्कार देखाउन राजनैतिक विश्लेषक बरालको सुझाव।
0: तत्काल चिनीको अभाव नहुने, मौजदात 8 महिनालाई पुग्ने, भारतको अवरोधले 2 हप्तादेखि चिया निकासी ठप्प।
1: हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी, एसियाली देशहरू सबैभन्दा धेरै प्रभावित हुने।
0: र विश्वकप क्रिकेट लिग 2 नेपालले अमेरिकालाई 9 विकेटले हरायो, कुशल भुर्तेलको शतक। आइपीएल क्रिकेटमा गुजरात कोलकातासँग पराजित।
1: र अन्त्यमा आजको कार्टुन अविनले बनाउनु भएको कार्टुन बालेन नेतृत्वको सरकारले गरेका कतिपय निर्णय र त्यसमा अदालतबाट भएका फैसला

सँग सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको कार्यालय छ, कार्यालयमा एकजनाले सर्वोच्चका विभिन्न आदेशहरू हेर्दैछन् अनि उनी भन्दैछन् यो नगर भनेर, यो छाड भनेर, यो रोग भनेर, धन्न बोल भनेर आदेश आइरहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।

0: परदेश एफएम 93.2 मेगाहर्ज। नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहस बाटो खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत संसारैभर विश्वभर छरिएर रहेका नेपालीहरूले सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस यतिखेर सुन्दै हुनुहुन्छ। नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ र विशेष गरी नेपाली बहसमा हामी विषय केन्द्रित भएर बहस र चर्चा गर्ने गर्दछौँ र प्रत्येक 32 महिना 16 दिन 1 घन्टा 36 मिनटमा आउने मलमास अर्थात् अधिक मास आजबाट सुरु भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर र चन्द्रमासहरू हुन्छन्। दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घन्टा 36 मिनटमा मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनेर भन्ने विभिन्न शास्त्रीय ग्रन्थमा समेत उल्लेख गरिएको छ। चन्द्र महिनामा दुईवटा संक्रान्ति पर्यो भने 6 मास पनि हुन्छ। ज्योतिष विद्वानका अनुसार आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणि मलमास र 6 मासको स्पष्ट व्याख्या गरिएको छ र विशेष गरी संक्रान्ति नभएको महिनामा अधिक मास वा मलमास हुन्छ। 6 मास कार्तिक मङ्सिर र पुषमा पर्ने गरेको छ। यसमा पनि बढी जसो मङ्सिर र पुषमा 6 मास पर्छ कार्तिक महिनामा भने। यतिखेर हाम्रो बीचमा नेपाली कङ्ग्रेसका नेता गोविन्दराज पोखरेल हुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: हजुर नमस्कार।
0: होइन, अब नेपाली कङ्ग्रेस त फुटको अन्तिम चरणमा पुग्यो, कहिलेसम्म विभाजन हुन्छ कङ्ग्रेस?
1: त्यस्तो छैन।
0: पूर्णबहादुर खड्काजीले त भनिसक्नु भएको छ नि त, अब त सभापति गगन कुमार थापाजीले हाम्रो कुरा चाहिँ सुन्नु भएन, अब मिल्ला जस्तो छैन, तपाईँहरू तयार हुनुहोस् है भन्नुभएको छ।
1: होइन, अब यो पार्टीमा आन्तरिक अब यो महाधिवेशन आएको छ, आन्तरिक अब यस्तो बहस छलफल भइहाल्छ, केही ग्रिभान्सेसहरू अथवा केही गुनासाहरू चित्त नबुझेको कुराहरू चाहिँ संवादबाट सबै समाधान हुन्छ। पहिला पनि यस्तो भएको हो, यो विशेष गरी अब पन्ध्रौँ महाधिवेशन आएको हुनाले यस्ता बहस छलफल अब चित्त नबुझेको कुरा नेतृत्वप्रति सुनाउने, नेतृत्वले चित्त अब अरूको कुरा सुन्ने, यो नेपाली काङ्ग्रेसको पुरानो चलन प्रचलन नै हो।
0: तर विभाजनको अन्तिम सङ्घारमा छ भन्ने आइरहेछ नि त?
1: छैन, अब मिडियामा त्यस्तो समाचार आइरहेको छ नि, तर त्यस्तो काङ्ग्रेस चाहिँ त्यस्तो विभाजन हुँदैन नेपाली काङ्ग्रेस।
0: होइन, देउबा समूहले त भनि त सक्यो नि त, यहाँलाई तपाईँले राम्रोसँग थाहा छ होइन, गगन सिंहको पार्टीको सभापति बन्न सकेनन्, कङ्ग्रेस विभाजनको डिलमा छ भनेर खड्काजीले भनेको कुरा सुन्नुभयो तपाईँले पोखरेलजी?
1: अनि भनेपछि त्यहाँ केही गुनासाहरू छन्, यसलाई संवादबाटै समाधान गर्नुपर्छ। होइन,
0: नेपाली कङ्ग्रेसको कर्णाली प्रदेश कार्य समितिको आयोजनामा नेपाली कङ्ग्रेस बृहत्तर एकता र भावी कार्यदिशा विषय विचार गोष्ठीमा चाहिँ उहाँले हिजो भन्नुभएको रहेछ क्या, यो कुरा चाहिँ
1: हेर्नुहोस् न, तपाईँले आफै भन्नु बृहत्तर एकता भन्नुभयो, त्यस कारण पार्टीलाई नै एकजुट गराउने गरी अब पार्टीभित्र रहेका मैले भने केही गुनासाहरू अथवा केही कमजोरीहरू अथवा केही अब अरू साथीहरूलाई चित्त बुझाउन पर्ने कुराहरू चाहिँ लाई सम्बोधन गर्नु पर्यो भन्ने चाहिँ हो। पहिला पनि यस्तो मागहरू भइरहेको थिए, अब यो सहजीलाई यसलाई चाहिँ अब मनन गरेर यसलाई चाहिँ संवादबाटै समाधान गर्नुहुन्छ, संवादका प्रक्रियाहरू सुरु भएका छन्। होइन,
0: तर उहाँले के पनि भन्नुभयो भने गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुट्यो, तर उहाँकै कारणले पार्टी एकीकरण पनि भयो। होइन, अहिले अब पार्टी फुटाउने कि जुटाउने भन्ने सम्पूर्ण हात चाहिँ सभापतिकै हातमा छ भनेर भन्नुभएको छ। सभापतिकै टाउकोमा हो, यो थाप्लोमा हो, सबै कुराहरू मिलाउने कुराहरूमा
1: होइन, संवादको थालनी, संवादको पहल सभापतिले गर्नुहुन्छ, अब गर्नु पनि भएको छ मेरो विचारमा, र सभापति मात्रै नभएर अरू विभिन्न पक्षबाट पनि संवाद भएको छ, र काङ्ग्रेसमा यही सुन्दरता छ काङ्ग्रेसमा, किनभने अब अरू विशेष गरी नेपालको वामपन्थी दलहरू छ्याट्टै फुटिहाल्नु, होइन, संवाद र बहस नहुने, हाम्रोमा चाहिँ संवाद र बहस हुन्छ, विभिन्न पक्षका गुनासाहरूलाई कसरी सम्बोधन गर्ने भने मन्थन हुन्छ, विशेष परिस्थितिमा विशेष महाधिवेशन भयो र विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले पनि अब मान्यता दिएर निर्वाचनमा हामी होमियौँ पनि, त्यसैले अब सबैलाई थाहा भएको विशेष महाधिवेशनमा भाग लिनु नलिनेहरू हामी दुई ग्रुप भएका थियौँ। अब त्यति सबैको लाई विचारलाई सबैको गुनासोलाई संवाद र वार्ताबाटै सम्बोधन गर्ने नेपाली काङ्ग्रेसको पुरानो छ। तपाईँले चौधौँ महाधिवेशनमा अगाडि पनि यो विभिन्न यस्ता समूह बैठकहरू हुने गरिराखेको थिए होइन, यस्ता मागहरू राखिन्थ्यो, त्यो माग चाहिँ नेतृत्ववर्गले फेरि केही सम्बोधन गर्थ्यो होइन। यो त प्रजातान्त्रिक पार्टी हो, लोकतान्त्रिक पार्टी हो, बहस मन्थन संवाद गुनासा आफ्ना मागहरू राख्नु कोठे बैठकमा भन्दा पनि ओपनली नै मागहरू राख्ने चाहिँ जुन प्रचलन छ त्यही त्यही प्रक्रियाहरू चलिराखेको छ। यो अब यसको समाधान निस्किन्छ ढिलो चाँडो
0: होइन। अब एउटा कुरा उहाँहरूको के छ भने नि, देउबा समूहले चाहिँ जुन सदस्यता नवीकरणको कुरा आएको छ, पार्टी सदस्यता रिन्यू गर्ने कुरा आएको छ, डिजिटलाइजेसन गर्ने विषयमा चाहिँ उहाँहरूको आपत्ति छ। यो भइसकेको प्रक्रिया हो, यसलाई चाहिँ फेरि किन ओडामा गएर वा चाहिँ यो प्रविधिकै प्रयोग गरेर पनि किन नवीकरणका पछाडि दौडिन पर्यो? हिजो भएकोलाई चाहिँ मान्यता दिने होइन, अब चाहिँ नयाँ ढङ्गले कोही विदेशमा होलान्, कोही प्रवासमा होलान्, कोही कता होलान्, कोही कता होलान्, यो रिन्यूको प्रक्रिया, यो नवीकरणको प्रक्रियामा चाहिँ उहाँहरूको निकै ठुलो आपत्ति छ क्या?
1: मेरो विचारमा यही धेरैको गुनासो अथवा कुनै चिज व्यवहारिक नभएको हुनाले अहिले सुधार भएको छ। तपाईँले पछिल्लो चरणमा ओडामै जानुपर्ने छैन, अहिले एप्सहरू अनलाइनहरू
0: नवीकरणको कुरा हामीसँग सदस्य नवीकरण भएकै त छ त, हामीसँग सदस्यता छन्, डिजिटलाइजेसन भइसकेको छ, फेरि किन चाहियो भन्ने छ नि उहाँहरूको।
1: होइन, अहिले एउटा पहल चाहिँ यो सबै क्रियाशील सदस्यहरूको फोन नम्बरहरू लिएर राख्ने, अब कतिको मृत्यु भएको होला, कति अपडेट होला, के होला गर्ने प्रक्रिया चलेको छ। र यसमा यही विभिन्न पक्षको विभिन्न नेताहरूको विभिन्न किसिमका मागहरू भएको कारणले गर्दाखेरि अब ओडामा नगइकन अहिले तपाईँ आफै मोबाइलबाट गर्न सक्नुहुन्छ होइन। अब मोबाइलबाट पनि अब गाह्रो भइरहेको हुनाले पार्टी कार्यालयमा अहिले फोन एआइबीले फोन राखेको छ। अब त्यो पनि समस्या, अब त्यसबाट पनि समस्या भयो, अब रिन्यू गरे मान्छेलाई अहिले विदेश गएको होला होइन, अथवा कुनै मजदुरी गर्नु गयो, अब त्यसलाई फेरि नेतृत्वले बाहिर निकाल्छ होला नि त, किनभने यो जसरी अलिकति लचिलो भएर अहिले तपाईँले फोनबाटै गर्न सक्नुहुन्छ भन्ने घर, त्यही हिसाबले अरू समस्याहरू जब आउँदै गर्छन् होइन, त्यसबाट पनि फेरि किनभने यो नीतिगत रूपमा सैद्धान्तिक रूपमा यो सबैको अपडेट गर्नु राम्रो हो, व्यवहारिक रूपमा कहीँ कठिनाइहरू होइन, अब तपाईँले होला तपाईँ चाहिँ कतै देशमा अरू देशमा अब भारतमै गएर कुनै ठाउँमा मजदुरी गर्नुभयो होला, तपाईँकोसँग त्यति पहुँच छैन होला, तपाईँले अस्ति रिन्यू गरेर जानुभएको थियो, अब त्यसलाई अहिले त रिन्यू गर्नै घरै आ भन्ने अवस्था छ हुँदैन, त्यस कारणले ती सबै व्यवहारिक कठिनाइहरूलाई फेरि यो समिति बसेर फेरि त्यसलाई पनि रिन्यू गर्छ होला।
0: तर पार्टीलाई मिलाउनु पर्ने जिम्मेवारी सभापतिको काँधमा, तर यो अमूर्त कुराहरू गरेर कतै पूर्णबहादुर खड्कासम्मले न्यू मात्र खोज्नु खोजे हो पार्टीमा?
1: होइन, त्यस्तो होइन, पूर्णबहादुर भनेको तपाईँहरूले अब नेपाली काङ्ग्रेसका धेरै नेताहरूको त्याग तपस्या, पूर्णबहादुर खड्का त्यस्तो सम्माननीय नेता, उहाँको बारेमा कतै तपाईँले कुनै पदमा छँदाखेरि कुनै गर्दाखेरि त्यस्तो कुनै अनियमितता गरेको अथवा कुनै त्यस्तो आरोप लागेको त्यस्तो
0: आफ्नो खुट्टामा उभिने भन्दा पनि सभापतिको खुट्टामा उभिएको नेता हो।
1: होइन, तपाईँ अब विश्व प्रकाश हेर्नुहोस् होइन, कुनै त्यस्तो शासकीय अब सांसद हुँदाखेरि अथवा नेतामा हुँदाखेरि कुनै त्यस्तो आक्षेप लागेको नेता अथवा गगन थापा अहिलेको सभापतिको त्यस्तो, काङ्ग्रेसमा त्यस्ता सबै नेताहरू धेरै होइन, दुईटा अपवाद बाहेक धेरै नेताहरूको जुन राजनीतिक जीवन छ यति पारदर्शी छ, यति सरल छ होइन, यति स्वच्छ छ, तपाईँले हेर्नुहोस् न, त्यस कारणले व्यक्तिमा जानुभन्दा पनि अब सबै नेपाली काङ्ग्रेस आदरणीय नेताहरूले राखेका कुरा आफ्नो विचार राख्दाखेरि त्यस्तो आक्षेप चाहिँ ल्याइहाल्नु हुँदैन, किन सबै यदि क्लिन मान्छेहरू छन् नेपाली काङ्ग्रेस, ठुलो त्याग तपस्या छ, मान्छेको विचार राख्न पाउने भएर त काङ्ग्रेस भए हो होइन, तर अब उहाँले विचार राख्नुभयो, सभापतिले सुनिराख्नु भएको छ, एक दुईचोटि संवाद भएको छ, फेरि संवाद होला, त्यही हिसाबले अगाडि बढ्छ।
0: अहिलेको सरकारले चालेका गतिविधिहरू, बालिन नेतृत्वको सरकारले संसदीय अभ्यासमा देखिएका गतिविधिहरूलाई चाहिँ यहाँले कसरी निहाल्नु भएको छ?
1: अब अहिले यो कस्तो भयो भने लोकतन्त्र भनेको संवादको एउटा होइन, लोकतन्त्रको एउटा ठुलो पाटो भनेको संवाद हुनुपर्छ, किनभने तपाईँले संवादले नै समस्याको समाधान निकाल्छ, तपाईँ छलफल हुन्छ, बहस हुन्छ, यसमा पनि एउटा संस्कार हुन्छ, त्यसलाई चाहिँ कता कता अहिले अब हेर्नुहोस् न, म एउटा त्यसको विरोधी होइन, हुन त हाम्रो पार्टीको नेताहरूले माग राख्नु भएको छ, तर हामीले अख्तियार बनायौँ, अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयो, विभिन्न अहिलेकै सरकारकोमा पनि धेरै संस्थाहरू डुप्लिकेसन भयो, फजुल खर्च भयो, यसलाई घटाउनु पर्यो भन्ने फेरि अहिलेकै सरकारको कुरा आएको छ। यता अब अख्तियार छँदाखेरि फेरि अर्को चाहिँ सम्पत्ति छानबिन आयोग गठन गर्यो, त्यो भएर त्यही अख्तियारलाई विशेष एउटा नीति कानुन बनाइदिएर अब यो 46 सालदेखिकै फेरि छानबिन गर भनेर दिएको भए त्यो अख्तियारले गर्थ्यो, र अख्तियारमा तपाईँलाई मान्छे मन परेन भने अर्को मान्छे लिएर आउनुहोस् होइन, त्यसमा कानुनमा भएका सुधारहरू त्यही कानुनका सुधार गर्नुहोस् होइन, अब फेरि तपाईँ अर्को आयोग गठन गर्नुहुन्छ, भोलि त्यो आयोगले आएको ल्याएको चिज छानबिन गर्न कारवाही गर्न अर्को आयोग गठन गर्नुहुन्छ। एउटा मैले म विद्यार्थीलाई पढाएको थिएँ कि आर्ट अफ डिसम्यानेजमेन्ट भन्थ्यो कि, तपाईँलाई काम गर्ने मन छैन भने अनेक किसिमको आयोग गरिदिनुहोस्, त्यसको रिपोर्ट ल्याउँछ अनि अर्को आयोग गर्नुहोस् त्यसले रिभ्यू गर्छ, यसरी यसरी संस्था त संस्थालाई यसरी एउटा उदाहरण मात्रै त्यो होइन, मैले भने सबैको छानबिन हुनुपर्छ, त्यसमा कुनै दुविधै छैन, तर हामीले त्यत्रो संरचना बनायौँ अख्तियारले, कति मान्छे पूर्व मन्त्री पूर्व सचिवहरू होइन उच्च पदस्थ राजनीतिज्ञहरू कतिलाई चाहिँ अब कति निष्पक्ष गर्यो कति स्वच्छ गर्यो त्यो आफै बहसको विषय होला, तर छानबिन गरेर सजाय त दियो नि त होइन, अनि तर त्यसै संस्थालाई भोलियो बनाएर लानुपर्ने, अब अर्को प्यारल संस्था अहिले गठन गरेको छ, हुन त अदालतमा त्यसबारे बहस छ, त्यो आयोगले कायम पनि गर्न थालिसकेको छ, तर त्यो आयोगलाई त्यही अख्तियारभित्रै होइन त्यो अख्तियारकै एउटा अङ्ग बनाएर गरेको भए हुन्थ्यो। मैले भन्नुभयो एउटा सैद्धान्तिक पाटोमा हामी विचलन भयो भने एडहक किसिममा तदर्थवादमा यदि हामीले शासन गर्ने शैली अप्नाउन थाल्यो भने भोलि त अरू प्रकारका शासक लोकतन्त्रभन्दा अरू प्रकारका शासकीय शैली आउँदाखेरि पनि त ठिकै छ भन्ने एक प्रकारको मानसिकता जुन विकास गर्न सकि थालिएको छ त्यो बडा डर लाग्दछ।
0: तर अब सरकारले जुन किसिमले आफ्नो एक्सनहरू चालिरहेको छ, एक्टिभिटिजहरू गरिरहेको छ, जनताले त साथ दिइरहेको छ नि अहिले होइन?
1: हजुर,
0: जनताको नजरबाट चाहिँ सरकारले गरेका गतिविधिहरू त राम्रो छन् नि त?
1: जनताले साथ दिएको छन् भनेको जनता त जनताले त अब मान्नै पर्छ, किनभने जेएनजी आन्दोलनको पछाडिको कारणहरू विशेष गरी अब पुराना दलहरूले भौतिक पूर्वाधार सामाजिक क्षेत्रमा विकास गरे पनि सुशासनको क्षेत्रमा धेरै कमजोरी गरेको हुनाले युवा पुस्ताले विद्रोह गर्यो, किनभने त्यो सुशासनले जुन एक प्रकारको कुशासन भयो होइन, भौतिक पूर्वाधार र सामाजिक विकास हुँदा हुँदै पनि कुशासनले गर्दाखेरि त्यो प्रतिफल सबैले प्राप्त गर्न सकेनन्, युवामा निराशा भएर विद्रोह भयो, र अहिलेको सरकारले पनि यदि संरचनाहरू नबनाइकन नीति नबनाइकन यो एउटा लोकतान्त्रिक प्रणालीमा एउटा पद्धतिहरू नबनाइकन तपाईँले तदर्थवादमा जब शासन गर्न चाहनुहुन्छ र अल्पकालीन रूपमा जनतालाई खुसी पार्न चाहनुहुन्छ भने त्यो दीर्घकालीन हुनै सक्दैन, किनभने पहिलेका सरकारहरूले पनि हेर्नुहोस् न कर्णालीमा बाटो लाँदाखेरि होइन खुसी भयो नि त होइन, तपाईँ हरेक पहिला 14-15% घरमा बत्ती थियो, जुन गाउँमा बत्ती गयो बत्ती जाँदाखेरि त मान्छे खुसी भयो नि, तर बत्तीको बिल तिर्दाखेरि त्यहाँ दुःख पायो मान्छेले, अनि मान्छेलाई फेरि निराशा आयो, त्यसले अल्पकालीन समस्याहरू अल्पकालीन रूपमा तदर्थवादमा समाधान गरिदिँदाखेरि जनताहरूको चित्त बुझ्छ, तर त्यति होइन, जब तपाईँले प्रणाली बनाउनुहुन्छ अनि त्यसलाई चाहिँ त्यतिको हुन्छ त्यो प्रेनियल हुन्छ त्यो सिस्टम आफै काम गर्छ त्यसले, त्यस्तो प्रणाली बनाएर जब जनतालाई सेवा दिनुहुन्छ त्यो दिगो रहन्छ, नत्र यो तदर्थवादमा गरिएका सेवाले एकचोटि उपलब्धि प्राप्त हुन्छ तर जनतालाई तपाईँले सधैँभरि सेवा दिनुपर्छ नि होइन, त्यस कारणले एक दिन गएर मेडिकल क्याम्प गरेर जनतालाई औषधि गरेर खुसी पारेर त हुँदैन नि, त्यहाँ त जन बिरामी हुने त 365 दिनै बिरामी अस्पताल आउँदाखेरि डाक्टर हुने औषधि हुने सबै जाँच हुने भएन जनता खुसी हुन्छ, एक दिनको हेल्थ क्याम्पले पनि खुसी हुन्छ, तर तपाईँले यो एक दिने हेल्थ क्याम्प अथवा एक दिने भोज लगाएर खुवाएर खुसी पारेमा त जिन्दगी त यसरी देश त यसरी चल्दैन नि. त्यसैले सरकारलाई हाम्रो अब ठिक छ हामी सब सहयोग गर्छौँ सपोर्ट गर्छौँ सम्पत्तिको छानबिन गर्नुहोस् यो अवस्थित अव्यवस्थित बस्ती मिलाउनुहोस् त्यसमा सबैको होइन जनताको पिरमर्का बुझेर अहिले व्यवस्थित रूपमा जनतालाई होइन साँच्चै पीडितलाई असरमा पर्ने गरी मिलाउनुहोस् यसमा सबै नेपाली काङ्ग्रेसको समर्थन साथ पनि रहन्छ. तर सबै अलिकति प्रणाली बनाएर त्यस प्रणालीलाई सञ्चालन गर्ने पारदर्शी रूपमा सञ्चालन गर्ने कानुन नीति नियम त्यसको क्षमता बढाएर त्यसमा काम गर्ने मान्छेहरू दक्ष मान्छेहरू छानेर यसरी गराउनुहोस् कि त्यो दीर्घकालीन रूपमा त्यो आफै रेगुलर रूपमा सञ्चालित होस् यो तदर्थवादले चाहिँ धेरै लामोसम्म काम गर्छ.
0: हस् गोविन्द राज पोखरेलज्यू यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
1: हस् धन्यवाद.
0: नेपाली कङ्ग्रेस गोविन्द राज पोखरेल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छु. विश्रामपछि पुनः उपस्थित हुनेछु.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गर्नु. यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार. होइन भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिन पनि चित्त बुझाउनु त होला नि.
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. लहिडा जाऊ त्यतैतिर.
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली. सम्पर्क 97 45 23 91 63.
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ.
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ.
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ.
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ.
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ.
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ.
6: सचेत बनाऊ.
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
8: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा.
9: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा.
8: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र
0: यति बेला हाम्रो बीचमा वाचन प्रवीण पण्डित दिन बन्धु पोखरेल हुनुहुन्छ. गुरु, यहाँलाई नेपाली बहसमा हार्दिक स्वागत छ. नमस्कार.
10: नमस्कार, हार्दिक धन्यवाद हजुर. यहाँ सबैलाई सम्मान छ, अभाव छ, प्रेम छ.
0: आजबाट मलमास सुरु भयो, अधिक मास सुरु भयो. यो मलमास के हो, यो अधिक मास के हो, यसमा चाहिँ के गर्ने के नगर्ने अलिकति बुझौँ न गुरु.
10: हामीलाई केही कुरा राख्ने अवसर दिनुभएकोमा म हार्दिक सम्मान साधुवाद आभार व्यक्त गर्न चाहन्छु. वैदिक धर्म अनुसार कस्तो हुन्छ भने निश्चिन्छ, यो तिथि बार नक्षत्र युगकरणलाई पञ्चाङ्ग भन्ने चलन छ होइन. त्यो पञ्चाङ्ग हाम्रो सूर्य गतिलाई पनि सम्म चाहिँ उत्तिकै सम्मानका साथ हेरेर तिथि अनुसार गरी मिति अनुसार कर्म गरिन्छ. सँगै चन्द्रमासलाई चन्द्रमाको गतिलाई पनि हेरेर हामी चाहिँ हाम्रो चाहिँ तिथि अनुसार कर्म गरिन्छ. अब हरेक वर्षमा 365 दिन हुन्छ भने चन्द्रमासमा 354 दिनको एक वर्ष हुन्छ. त्यसलाई अलिकति गहन ढङ्गबाट बुझौँ. त्यो 354 दिनमा 11 दिन कम हुन्छ 365 दिनको लागि. त्यो हरेक 3 वर्षमा 1 महिना बढी हुन जान्छ. 11 तिनपटक जोड्दाखेरि 33 दिन हुन्छ. लगभग 33 महिना जतिमा 32-33 महिनामा चाहिँ यो अधिक मास या तपाईँले भने जस्तो मलमास आउने गर्छ. त्यो समयलाई चाहिँ वास्तवमा अहिले त अब पुरुषोत्तम मास भनेर पनि भनिन्छ. अब पश्चिमाहरूले चाहिँ सौरमास अनुसार त्यसलाई लिपियर भन्ने गर्छन्, तर हाम्रो चाहिँ चन्द्रमाको गति अनुसार चाहिँ नीति अनुसार चल्ने हुनाले यो हरेक 32-33 महिनामा आउने यो अलिकति बढी महिना भएको चाहिँ एक महिना बढी भएको चाहिँ तिथि अनुसारको महिनालाई अधिक मास या अधिक भनेको धेरै या कसै कसैले अब नजानेर पहिले पहिले चाहिँ मल भनेको विकारयुक्त यो फालिएको काम नलाग्ने महिना भनेर मल मास भन्ने चलिन्छ. तर अहिले साक्षात पुरुषोत्तम भगवान्ले यो समय चाहिँ मेरो समय हो, यो महिनालाई मेरो आफ्नो महिना मान्छु, त्यसको अधिष्ठात्री पुरुष भनेर म बन्छु भनेर भगवान पुरुषोत्तमले चाहिँ यसलाई स्वीकार गरेको महिना हुनाले यसलाई पुरुषोत्तम महिना पनि भन्ने चलन छ शास्त्र अनुसार. यही अनुसार या आजबाट चाहिँ अब अर्को कुरा के छ भने यसमा जान्नै पर्ने कुरा चाहिँ एकै महिनामा दुईटा औँसी पर्यो भने, फेरि पनि दोहोऱ्याएर भन्छु म, एकै महिनामा दुईटा औँसी पर्यो भने त्यो दुईटा औँसी पर्दाखेरि पर्छ यो महिना. जस्तै आज औँसी परेको छ, हिजो औँसी भयो, अनि जेठको महिनामा अर्को पनि औँसी पर्छ, अनि त्यसलाई चाहिँ अधिक मासको रूपमा चाहिँ हामी गणना गर्ने चलिन्छ. यही अनुसार हाम्रो पूर्वी धर्म दर्शन अनुसार पञ्चाङ्ग निर्णय अनुसार चाहिँ आजबाट प्रारम्भ हुने लाई अधिक मास भन्ने चलिन्छ.
0: एउटा गुरु जस्तो अब यस वर्षको अधिक मास पुरुषोत्तम मास वा मल मास कुन राशिका व्यक्तिका लागि विशेष शुभ वा चुनौतीपूर्ण मानिन्छ?
10: यो विशेष त सबै राशिका व्यक्तिहरूलाई यो चाहिँ यो राशि ऊ राशि भन्दा पनि सबैका लागि एउटा चुनौतीपूर्ण अनि अवसरको रूपमा पनि यसलाई लिइन्छ. चुनौतीपूर्ण यो मान्यतामा चाहिँ हामी चाहिँ नित्य कर्म चाहिँ गर्न पनि मिल्यो, अब नैमित्तिक कर्महरू त्यस्तो त्यस्तो कर्महरू गर्ने चलन छैन. यसमा जस्तो कि अब यो विवाह व्रतबन्ध अन्य किसिमका कर्महरू चाहिँ आवश्यकता पुराण लाउनु पर्यो भने यस्ता कर्महरू नगर्ने चलन छ. नित्य उपासना पद्धति त सबैले गर्नै मिल्छ, यो राशि ऊ राशि भन्ने हुँदैन. र अरू यसमा चाहिँ विशेष त अझ साधनाका हिसाबले यो महिना चाहिँ उत्तम महिना मानिन्छ. पुरुषोत्तम भगवान् भनेको साधनाको अधिष्ठात्री शक्ति, विशेष त चित्त बुद्धि मनकार हाम्रो चारवटा अन्तकरण हुन्छ, त्यो अन्तकरणको शुद्धिकरणको चाहिँ अधिष्ठात्री शक्ति भएको हुनाले भगवान् पुरुषोत्तमको लागि ध्यान साधना योग इत्यादि यो महिनामा असाध्य उत्तम मानिन्छ. सबै राशि सबै नक्षत्र भएका व्यक्तिहरूले चाहिँ त्यो किसिमको साधना गर्ने, नैमित्तिक कर्मलाई नै छोड्ने र नित्य कर्म चाहिँ आफूले गर्दै आएका कर्महरू गर्न मिल्ने, व्रत प्रारम्भ गर्न मिल्ने, तर व्रत चाहिँ विश्वमा व्रत चाहिँ गरिआएको व्रत गर्न मिल्ने, व्रत चाहिँ प्रारम्भ गर्न नमिल्ने भन्ने पनि यसमा चाहिँ नियम रहेको छ. त्यसले गर्दाखेरि हामी सबैका लागि यो मास चाहिँ अत्यन्त उत्तम.
0: एउटा कुरा कि जस्तो अब धेरैलाई यो क्युरियोसिटी हुनसक्छ, अधिक मासमा विवाह व्रतबन्ध गृह प्रवेश जस्ता माङ्गलिक कार्य नगर्नु पर्नेका मुख्य कारणहरू, जस्तो नयाँ काम गर्न नमिल्ने यसका मुख्य कारण, यसको ज्योतिषीय आधार चाहिँ के हो?
10: अब यसको ज्योतिषीय आधार चाहिँ एकै महिनामा दुईवटा औँसी पर्छ भनेर यो अलिकति अशुभ मानिन्छ. यो विषयलाई चाहिँ चन्द्रमाको हिसाबले पनि यो चन्द्रमाको प्रभावलाई हेर्ने भनेदेखि हरेक 48 दिनमा चन्द्रमामा एक किसिमको असाध्यै ठुलो दशा आउँछ, अनि त्यसले गर्दाखेरि चाहिँ 48 दिनमा 3 पटक दशा आउँछ चन्द्रमामा. यो चाहिँ ज्योतिषीय हिसाबबाट पनि वैज्ञानिक हिसाबबाट पनि, र यसले गर्दा अब एक महिना झन्डै झन्डै 16-32 दिन जतिको महिनामा यो अधिक मास पर्ने हुनाले 2 पटक यो किसिमको चाहिँ चन्द्रमालाई त्यो किसिमको दशा प्रभाव ग्रह नक्षत्रमा प्रभाव गर्ने पार्ने हुनाले चाहिँ हरेक ग्रह राशि नक्षत्रका व्यक्तिहरूलाई चाहिँ चन्द्रमाको चाहिँ चन्द्रमा भनेको मनको देवता, मनको प्रभाव चाहिँ हरेक व्यक्तिलाई रहने हुनाले अलिक मानसिक अशान्ति हुने हिसाबबाट त्यस्ता नित्य के अरे नैमित्तिक कर्महरू, विवाह वर्तमान माङ्गलिक कर्महरू, गृह प्रवेशहरू चाहिँ नगर्ने चलन छ. यो चाहिँ असाध्य वैज्ञानिक पनि ज्योतिषीय हिसाबले पनि उत्तम छ. त्यसले गर्दा अब अरू साधनाका हिसाबले ध्यान साधना अनि उपासना चाहिँ गर्न मिल्यो होइन, तर चाहिँ अन्य कर्म माङ्गलिक कर्म यहाँले भने जस्तै त्यो कर्म चाहिँ नगर्ने चलन छ.
0: जस्तो पुरुषोत्तम मासमा भगवान विष्णु वा नारायणको पूजा किन विशेष महत्त्वपूर्ण छ? यो चाहिँ
10: भगवान् विष्णु केही आराधना गरेर यो मल मास भनेर सबैले हेला गरेको महिना, त्यो मल मासले चाहिँ पछि गएर भगवान् विष्णुकै आराधनाको माध्यमबाट पुरुषोत्तम भगवान्को दर्शन गरेको हुनाले भगवान् विष्णुले नै त्यो मल मासलाई च्यापेर तिमीलाई भगवान पुरुषोत्तमको दर्शन गराउँछु अनि पुरुषोत्तम भगवानको कृपा प्राप्त महिनाको रूपमा तिमीलाई चाहिँ अगाडि बढाउँछु भने हुनाले त्यो विशेष त मलमासले भगवान विष्णुको आराधना गरेको भन्ने पौराणिक आख्यान पनि छ, यसका चाहिँ शास्त्रीय मान्यताहरू पनि छन्। त्यसले गर्दाखेरि पुरुषोत्तम महिनामा चाहिँ अरू देवताभन्दा भगवान विष्णुको उच्च स्थान भएको भनेर त्यसरी भगवानको चाहिँ असाध्य उपासना ध्यान व्रत साधना इत्यादि गर्ने चलन छ।
0: सबै यो राष्ट्रकै कुरा गर्ने हो भने देशकै कुरा गर्ने हो भने पनि देशले पनि केही नयाँ कामको थालनी गर्ने होला, सरकार सत्ता सञ्चालनका क्रममा पनि होइन विभिन्न नयाँ कामहरू गर्नुपर्ने होला, माङ्गलिक कामहरू होला नि, होइन यसमा पनि यसले असर गर्छ मलमासमा।
10: मैले चाहिँ के भन्ने गर्छु भने यदि सरकारले कुरा सुन्छ भने अहिले यो हुन त यो सरकारको आफ्नो बाध्यता होला, वैधानिक बाध्यता पनि होला। यो बजेट चाहिँ जेठ 15 गते ल्याउने भन्ने जुन एउटा परम्पराको थालनी
0: जेठ 15 गते त बजेट आउँछ, अहिले त अब त हामी मलमासमा छौँ,
10: महिनामा सार्दाखेरि चाहिँ उत्तम हुन्छ भन्ने मेरो सरकारलाई एउटा अनुरोध पनि एक किसिमको चाहिँ सरकार सञ्चालकहरूलाई सुझाव पनि रहेको छ। यो अवस्थामा यो मलमासको समय या त्यो पुरुषोत्तम मासको समयमा चाहिँ एउटा माङ्गलिक शुभारम्भका कार्यहरू यो अर्को वर्षको बजेटको घोषणाका कार्यहरू चाहिँ नगर्न पाए हुन्थ्यो भन्ने मेरो अनुरोध
0: हो। होइन बजेट सार्दाखेरि असारमै ल्याउँदाखेरि उत्तम हुन्छ गुरु, यसमा चाहिँ यसका केही त्यस्ता कारणहरू दिन सक्नुहुन्छ तपाईँ?
10: मैले चाहिँ मैले अघि नै भनिहालेँ, माङ्गलिक कर्मका लागि अब ग्रहको नक्षत्रको विशेष त ग्रह नक्षत्रमा चाहिँ चन्द्रमाको प्रभाव सिधै रहने हुनाले चन्द्रमासको हिसाबले नै हामीले चाहिँ पूर्वी दर्शन अनुसार यो अधिक मास गर्ने हुनाले यो चन्द्रमा मनसँग सम्बन्धित हरेक व्यक्तिलाई यसले प्रभाव पर्ने हुनाले चाहिँ यसको निश्चित भूगोललाई पनि प्रभाव पर्ने, त्यहाँमाथि वैदिक सभ्यताको प्रारम्भ भएको यो हिमालयन सभ्यता विश्वको सबभन्दा हिमालयन सिभिलाइजेसन सबभन्दा पुरानो सभ्यताको शुभारम्भ भएको वैदिक पञ्चाङ्गको सुरु भएको यो भूमिमा अनि यस्ता माङ्गलिक कर्महरू चाहिँ यही अधिक मासमा नगर्नु पाए हुन्थ्यो। यसले यसै त हाम्रो देशमा विभिन्न घट्टा परिघट्टाहरू भएका छन् भने अब नहोस् भन्नका लागि चाहिँ यो माङ्गलिक कर्मका लागि चाहिँ असार महिना बजेट ल्याउन उपयुक्त हुन्छ भन्ने मेरो अनुरोध हो।
0: अब यो अधिक मासमा जन्मिएका बालबालिकाहरूको भविष्य वा ग्रह स्थितिलाई ज्योतिषले कसरी हेर्ने गर्नु भएको छ वा चाहिँ यो अवस्थामा बालबालिकाहरू जन्मिँदाखेरि के हुन्छ? अब यो जन्मिने र मर्ने क्रम त शाश्वत छ होइन, यो त हुन्छ नै,
10: मनसँग सम्बन्धित हुनाले मानसिक रूपमा अलिक विक्षिप्त भएको अवस्थामा त्यो बेलामा गर्भाधान प्रक्रिया चाहिँ नगर्नु भन्ने नै एउटा नियम हो। यसका केही वैज्ञानिक कारणहरू मैले चन्द्रमा मनसँग सम्बन्धित कुराहरू मानसिक अग्नि पञ्चाङ्ग योगवार नक्षत्र कर्ण इत्यादिको प्रभावको कुरा मैले गरिहालेँ होइन, त्यसले गर्दाखेरि त्यो बेलामा चाहिँ गर्भाधान प्रक्रियामा संलग्न नहुनु, गर्भाधान प्रक्रिया सम्पन्न भइसकेर एउटा पुंसौन विधिबाट चाहिँ गर्भ रहेर बच्चा जन्मन्छन् भने ती बच्चाको पनि विशेष किसिमको साधना पद्धति र विशेष किसिमको चाहिँ बच्चा जन्मिसकेपछि बच्चाहरूलाई चाहिँ अब नर्न आदि कर्म नगर्ने भने होइन गर्नु मिल्छ, तर एउटा साधना विधि साधारण पद्धतिमा चाहिँ अलि विधि विधान अनुसार कर्म गर्दै अगाडि बढाउनुपर्छ, जसले गर्दाखेरि बच्चालाई मानसिक नरोग नहोस्। अहिले तपाईँले देख्नु भएको छ नि यो चन्द्रमाकै प्रभावले अलिक बढी प्रभाव भएको हुनाले अहिले नासाले पनि अमेरिकाको नासाले पनि यो कुरा प्रमाणित गरिरहेको छ, अहिले अधिकांश बच्चाहरूमा अटिजमको प्रब्लम अलिकति मानसिक अस्तव्यस्तताको समस्या पनि धेरै देखिआएको छ। त्यसले गर्दाखेरि अलिक सजग भएर अभिभावकहरूले यो बेलामा बच्चा जन्मदाखेरि त्यो किसिमको चाहिँ कर्म गर्दाखेरि पनि गर्नुपर्छ भन्ने
0: अधिक मासमा गरिएको दान पुण्यको फल अन्य महिनाको भन्दा अलिकति फरक हुन्छ भन्ने पनि छ, यो शास्त्रीय हिसाबले यो सही हो सत्य हो?
10: यसमा यस्तो छ, मैले अघि नै भने भगवान पुरुषोत्तम पुरुष भनेको चाहिँ आत्मा हो, ज्योति हो, शक्ति हो, जागृति हो, होइन पुरुष भने या छोरा मान्छे छोरी मान्छे भने अब होइन भन्न खोजेको होइन, पुरुष नारी भन्न खोजेको होइन, उत्तम भनेको श्रेष्ठ आत्मामा श्रेष्ठ, यानि कि परम चेतनामा परम प्रकाशमय परम ब्रह्ममय आत्मिक शक्तिमा सम्बन्ध सर्वश्रेष्ठ साधनायुक्त परम चेतनाको महिना भएको हुनाले यो महिनामा चाहिँ परम चेतनालाई सम्झेर आफूभित्र चाहिँ अहम् ब्रह्मास्मि यानि कि म ईश्वरी शक्ति हुँ, ईश्वरभन्दा म भिन्न छैन, ईश्वर सागर हो भने म थोपा हो भन्ने भावले जुन साधना गरिन्छ यसका नियमहरू छन्। पुरुषोत्तमसँग सम्बन्धित पुरुष भनेका चाहिँ मैले अहिले भनिहालेँ चेतना ज्योति आत्मा हो, आत्मामा उत्तम चाहिँ आत्माले चाहिँ एउटा वरदान दिएको महिनाको रूपमा यो महिनालाई लिइन्छ, त्यसले गर्दा योग साधना ध्यान दान जप चाहिँ अरू महिनामा भन्दा स्वयं पुरुषोत्तमसँग जोडिएको महिना हुनाले यसमा अलिकति अधिक फल मिल्ने, यसको प्रभाव पनि बढिरहने, मानसिक प्रभाव पनि बढिरहने हुनाले त्यो महिनामा त्यो किसिमका चाहिँ कर्महरू गर्ने चलन छ।
0: र जाँदा जाँदै अन्तमा अधिक मासमा सामान्य मानिसले दैनिक जीवनमा के सावधानी अपनाउनु पर्छ र के गर्दा शुभ फल प्राप्त हुन्छ?
10: अनि माङ्गलिक कर्म चाहिँ नगर्ने, अब नित्य कर्म चाहिँ गर्दै आएका कर्महरू व्रतदेखि लिएर चाहिँ आफ्ना कर्महरू चाहिँ गर्न मिल्छ। त्यसले गर्दाखेरि अब नैमित्तिक कर्महरू नगर्ने, माङ्गलिक कर्महरू शुभारम्भ केही कार्यक्रम कामहरू शुभारम्भ गर्नुपर्छ भने त्यो पनि अहिले केही पनि नगर्ने र यसका लागि साधना ध्यान अनि पुरुषोत्तमको आराधना, पुरुषोत्तम मात्र सुन्ने, यसका प्रभावहरू चाहिँ मानसिक आयामको चाहिँ साधनाका कर्महरू चाहिँ इत्यादि गर्न मिल्छ। त्यही अनुसार अगाडि बढ्नका लागि म सबैलाई अनुरोध गर्न चाहन्छु।
0: हस् गुरु यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
10: हस् धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, आदरणीय श्रोता। नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5563-98550-77061 र 98550-77053।
4: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98550-26440।
5: It's 7 o'clock. अहिले 7 बजेको छ।
6: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
7: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
8: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

शनिधाममा आयोजित माडी नगरस्तरीय भजन प्रतियोगितामा जनजीवन माविका विद्यार्थीहरूको भजन टोली प्रथम, जनचेतना महिला समूह कीर्तनपुरको भजन टोली दोस्रो र दक्षिणकाली आधारभूत विद्यालय देवेन्द्रपुरको टोली तेस्रो। टपरी बनाउने प्रतियोगितामा माडीसात निवासी सीता अधिकारी प्रथम, प्रतियोगितामा सीता सुवेदी दोस्रो र सुशीला थापा तेस्रो। नेपाल प्रहरीले देशभर ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवा, चितवनका एसपी र डीएसपीको पनि सरुवा। पार्टी विभाजनको दिशामा गइरहेको बताएको नेपाली कंग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भनाई, प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात् अधिक मास आजदेखि सुरु। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ती विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। शनि जयन्ती पर्वको अवसरमा माडीसात शनिधाममा आयोजित माडी नगरस्तरीय भजन प्रतियोगितामा जनजीवन माविका विद्यार्थीहरूको भजन टोली प्रथम भएको छ। त्यसै गरी जनचेतना महिला समूह कीर्तनपुरको भजन टोली दोस्रो र दक्षिणकालीका आधारभूत विद्यालय देवेन्द्रपुरको टोली तेस्रो भएको छ। प्रतियोगितामा माडीभरबाट 8 टोलीको सहभागिता रहेको थियो। प्रथम हुने जनजीवन माविले 34 अङ्क पाउँदा दोस्रो हुन सफल जनचेतना महिला समूहले 36.66 अङ्क पाएको छ। तेस्रो भएको टोलीले 31.5 अङ्क रहेको छ। प्रतियोगिताको पूर्णाङ्क 50 रहेको निर्णायक समूहका संयोजक नेत्र प्रसाद गौतमले जानकारी दिनुभयो। शनि जयन्ती पर्वको अवसरमा आयोजित दुर्ना टपरी बनाउने प्रतियोगितामा माडीसात निवासी सीता अधिकारी प्रथम हुनुभएको छ। त्यसै गरी सोहीवडा निवासी सीता सुवेदी दोस्रो र सुशीला थापा तेस्रो हुनुभएको छ। 11 शनि जयन्ती उत्सवमा दुर्ना टपरी बनाउने प्रतियोगितामा मुख्य आकर्षणका रूपमा समावेश गरिएको थियो। चितवनमै पहिलो पटक माडीमा सञ्चालित सो प्रतियोगितामा 18 प्रतियोगीहरू सहभागी रहेका थिए। माडी नगर प्रमुख ताराकुमारी काजी महतोले माडी स्थित शनि मन्दिर निर्माणमा युवा पण्डित सुदर्शन सुवेदीको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ। शनिबार शनिधाममा आयोजित 11 शनि जयन्ती उत्सव 2083 कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नगर प्रमुख महतोले शनि मन्दिर निर्माणमा स्थानीय सामाजिक अगुवाहरूको पनि ठूलो योगदान रहेको उल्लेख गर्नुभयो। आफूले शनि मन्दिरमा भइरहेको पूजा आराधनाको अवलोकन गर्नुका साथै पूजामा समेत सहभागी भएको जानकारी दिँदै उहाँले माडी बाहिरबाट समेत ठूलो संख्यामा भक्तजनहरू आउने गरेको पाएको बताउनुभयो। उहाँले शनिधामको विकासका लागि स्थानीय सरकारले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गरिरहने बताउनुभयो। माडीको पर्यटन तथा होमस्टे विकासका लागि नगरपालिकाले क्यूआर स्क्यान सहित डिजिटल माध्यमबाट पनि काम गरिरहेको उहाँले जानकारी दिनुभयो। नगर प्रमुख महतोले लोप हुन लागेको दुना टपरी संस्कृतिलाई चिनाउने प्रयास गरेकोमा मन्दिर समितिलाई धन्यवाद दिनुभयो। साथै हराउँदै गएको भजन संस्कृति समेत अहिले गाउँ गाउँमा पुनर्जागृत हुन थालेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले माडीबारे नकारात्मक कुरा मात्रै नगरी सकारात्मक पक्षको पनि प्रचार प्रसार गर्न सबैलाई आग्रह गर्नुभयो। शनि जयन्ती पर्वको अवसर पारी माडी एक लक्ष्मीनिया स्थित शनि एवं हनुमान मन्दिरमा समेत धार्मिक कार्यक्रम सञ्चालन भएको छ। माडीभित्रै रहेको दोस्रो शनि मन्दिरका रूपमा परिचित सो धार्मिक स्थलमा भजन कीर्तन र पूजापाठ सहित फूल प्रसाद वितरण गरी शनि जयन्ती श्रद्धा र भक्तिपूर्वक मनाइएको छ। मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको थियो। शनि जयन्ती विशेष धार्मिक कार्यक्रममा माडी नगर प्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्य रहेको थियो। ज्येष्ठ कृष्ण औसीका दिन पर्ने यो अवसरमा शनिदेवको विशेष पूजा आराधना गरिन्छ। शनिदेवलाई न्याय र कर्मफलका देवता मानिन्छ। यस अवसरमा तेल, कालो तिल, फलाम, कालो कपडा र मासको दाल दान गर्ने परम्परा रहेको छ। माडीको बसन्तपुर बजार व्यवस्थापन समेतको जिम्मेवारी रहने बसन्तपुर टोल विकास संस्थाको अध्यक्षमा एम कुमार लुवागुन चयन हुनुभएको छ। शनिबार माडी 3 कार्यालयमा सम्पन्न बजारवासीहरूको भेलाबाट बसन्तपुर टोल विकास संस्थाका अध्यक्ष रहिसक्नुभएका लुवागुन अध्यक्षमा पुनर्चयन हुनुभएको हो। समितिको उपाध्यक्षमा सोना खनाल, सचिवमा ताराना चापागाई, कोषाध्यक्षमा राधादेवी पौडेल र सहसचिवमा विश्वास आचार्य चयन हुनुभएको छ। सदस्यहरूमा नवीन बस्याल, अनुप भूषाल, गुरूदत्त गुरागाई, मनोज
लामिछाने, सुमित्रा मगर, किरण राई, टीका लामिछाने, चित्रबहादुर विक, हरिकृष्ण लामिछाने र ओमप्रकाश शाह रहनु भएको छ। बसन्तपुर बजारमा रहेका दुईवटै टोल विकास संस्था समायोजन मर्ज गरी नयाँ कार्यसमिति चयन भएको माडी तीनका वडा अध्यक्ष पुरन महतोले बताउनुभयो। कार्यक्रममा माडी नगर प्रमुख ताराकुमारी काजी महतो सहित वडा नम्बर तीनका जनप्रतिनिधिहरूको आतिथ्य रहेको थियो। राष्ट्रिय सरसफाई सप्ताह 2083 अन्तर्गत माडी नगरपालिका वडा नम्बर दुई कार्यालयको आयोजनामा वडा कार्यालय परिसर र वडा क्षेत्रमा सरसफाई गरिएको छ। स्वच्छ कार्यालय, स्वच्छ वातावरण, स्वच्छ सोच, स्वच्छ समाज भन्ने मूल नाराका साथ सरसफाई कार्यक्रम गरिएको हो। कार्यक्रममा वडा कार्यालय परिसर, सार्वजनिक स्थल तथा आसपासका क्षेत्रहरूको सरसफाई गरिएको थियो। सरसफाई कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष समेत रहनुभएका कार्यपालिका सदस्य सविता महतो, नगर कार्यपालिका सदस्य ऋचा सुनार र वडा सदस्य फागुरा महतो सहित सशस्त्र वडाका कर्मचारी, स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो। सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाई संस्थागत गर्न आगामी जेठ 8 गतेसम्म सञ्चालन हुने गरी देशव्यापी राष्ट्रिय सरसफाई सप्ताह सञ्चालनको आह्वान गरेको छ। माडी नगरपालिका 5 बसन्तपुर स्थित पिस्ल्यान्ड इङ्ग्लिस स्कुलमा अध्ययनरत 14 वर्षीय दिप्सन लम्साल विद्यार्थी 14 वर्षीय विद्यार्थी दिप्सन लम्साल शिक्षकको कुटाइबाट घाइते भएका छन्। विद्यालयमा कक्षा 8 अध्ययनरत लम्साललाई शुक्रबार अन्तिम पिरियडमा विज्ञान विषय शिक्षक विश्व अवतार घलेले पाइपबाट कुटपिट गरेको विद्यार्थीको परिवारले बताएको छ। घटनापछि घाइते विद्यार्थीहरूलाई उपचारका लागि बगौडा अस्पताल लगिएकोमा शरीरका विभिन्न भागमा कुटपिटको चोट देखिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको घाइते विद्यार्थीका आमा पद्मकुमारी लम्सालले जानकारी दिनुभयो। उजुरी पत्रमा घटनाको सत्य तथ्य छानबिन गरी आवश्यक कारवाही गर्न माग गरिएको छ। नेपाल प्रहरीले देशभर ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवा गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरी पनि सरुवा सूचीमा परेका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक गरेको सरुवा सूची अनुसार एसपी पुरीको नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखामा सरुवा गरिएको हो। उनीका स्वरूप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा रहने जनाइएको छ। उनको स्थानमा राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठान तालिम शाखामा कार्यरत एसपी रामेश्वर पौडेल चितवन आउने भएका छन्। यस्तै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत डीएसपी रविन्द्र खनालको पनि सरुवा भएको छ। उनको ठाउँमा डीएसपी चन्द्रभूषण यादव आउने भएका छन्। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। नेपाली कंग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको दिशामा गइरहेको बताएका छन्। शनिबार कंग्रेस कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको कंग्रेस वृहत एकता र भावी कार्यदिशा विषयक विचार गोष्ठीमा बोल्दै खड्काले यस्तो बताएका हुन्। उनले अहिले पार्टीभित्रको विषयलाई लिए सानेपामा रहेको केन्द्रीय कार्यालय र बाहिर रहेको आम कार्यकर्ता बीच ठूलो खाडल देखिएको बताए। साथै खड्काले वर्तमान नेतृत्वभित्र अहंकार मौलाएको आरोप लगाएका हुन्। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। मलमास अर्थात अधिक मासमा नित्यकर्म, पूजापाठ, जप, ध्यान गर्नुहुन्छ। तर मलमासको समयमा महदान, मांगलिक कार्य अर्थात विवाह, व्रतबन्ध, गृह निर्माण, गृह प्रवेश जस्ता कर्म गर्नुहुँदैन। यसै गरी गर्भधान गर्नुहुँदैन। पहिले गर्भ नै गर्भ भए दोष लाग्दैन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम महाधिवेशन आयोजना गर्न चितवन नै रोजेको छ। वैशाख 30 गते बसेको केन्द्रीय समिति बैठकले असार 7 देखि 9 सम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो। पार्टी स्थापनाको 4 वर्ष पुगेको अवसर हुन लागेकोमा महाधिवेशनमा रासोपाले निलो क्रान्तिको उद्गम स्थलको रूपमा चितवन रोजेको छ। रवि लामिछानेको संयोजकत्वमा 2079 साल असार 7 गते रासोपा स्थापना भएको थियो। सभापति रविले संसदीय राजनीतिमा चितवन क्षेत्र नम्बर 2 नै आफ्नो आधार थलो बनाएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले बालेन शाह नेतृत्वको सरकारको जमेर विरोध गरिरहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै साम्पाङले यस्तो बताएका हुन्। उनले सुकुम्बासी अव्यवस्थित बसोबासीहरूलाई उठीबास लगाएर डोजर आतंक मचाउने सरकारको जमेर विरोध गरिरहेको बताएका हुन्। उनले जेसुकै गाली गरे पनि विरोध गरिरहने उनको भनाइ छ।
परराष्ट्र मन्त्री शिशिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गर्दा गरिबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खडा गरेको बताएका छन्। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले आपसी मतभेदहरू समाधान गर्न विश्वव्यापी शान्ति स्थिरता तथा शान्तिपूर्ण सह अस्तित्व सुनिश्चित गर्न कूटनीतिक संवादको अपरिहार्यता रहेको बताएका हुन्। भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि उत्पन्न हुन सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै नेपाल सरकारले बजारमा चिनीको सहज आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन भन्दै भारतले सेप्टेम्बर 30 सम्मका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो। यस्तै स्थितिमा नेपालमा चिनीको अभाव हुने त होइन भन्ने चिन्ता देखिएको छ। प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका वडा नम्बर 13 का वडा सचिव कमल भण्डारीलाई गाली गलौज र धम्की दिएको घटना सार्वजनिक भएसँगै धम्की दिने कार्यमा संलग्न व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 6 वीरेन्द्र चोक टोल घर भई काठमाडौँको शङ्खमूल बस्ने 22 वर्षीय प्रकाश खड्का रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले शनिबार नियन्त्रणमा लिएको हो। आज विश्वका विभिन्न देशमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। इन्टरनेट तथा सूचना संचार प्रविधि आईसीटीको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 यो दिवस मनाउने गरिन्छ। आज माडीको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 64% मापन गरिएको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू तथा मध्य प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा कोशी प्रदेशका तराई भूभागको 1-2 स्थानमा चट्याङसहित मध्यम वर्षाको र हिमपातको सम्भावना रहेको छ। त्यस खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। शनिधाममा आयोजित माणिनगर स्तरीय भजन प्रतियोगितामा जनजीवन माविका विद्यार्थीहरूको भजन टोली प्रथम, जनचेतना महिला समूह कीर्तनपुरको भजन टोली दोस्रो र दक्षिणकालीका आधारभूत विद्यालय देवेन्द्रपुरको टोली तेस्रो। पुनः परिवार बनाउने प्रतियोगितामा माडी सात निवासी सीता अधिकारी प्रथम, प्रतियोगितामा सीता सुवेदी दोस्रो र सुशीला थापा तेस्रो। नेपाल प्रहरीले देशभर ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवा, चितवनका एसपी र डीएसपीको पनि सरुवा। र पार्टी विभाजनको दिशामा गइरहेको बताएको नेपाली कंग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भनाई, प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात् अधिक मास आजदेखि सुरु। हवस् त आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्व नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र गुल्मी जिल्लाका अध्यक्ष भोजराज पाण्डे हामीसँग जोडिनु भएको छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: नमस्कार, धेरै धेरै धन्यवाद यहाँलाई रेडियो मार्फत आफ्नो कुराहरू राख्ने मौका दिनुभएकोमा। रेडियो परिवारप्रति हार्दिक आभार।
0: अब आगामी असार 3 गते होइन देशभर वडा अधिवेशन हुँदैछ र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक पनि महाधिवेशन गर्दैछ र यो महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीकै बहाल बाला सभापति रवि लामे छानेलाई वैधानिक रूपमा लाछाप लाउनकै निम्ति महाधिवेशन गरिन लागेको हो।
1: त्यो होइन, एउटा असारको 3 गते होइन, वडा अधिवेशन आजदेखि सुरु हुँदैछ। जेठको 3 गतेदेखि देशैभर एकैचोटि आज 11 बजेदेखि वडा अधिवेशन सुरु हुँदैछ, जो वैशाख 25 गतेसम्म

0: दत्त समिति गठन भएका वडाहरूमा त्यो वैधानिक हिसाबले पार्टीले घोषणा गरेर निर्वाचनको मिति वडा अधिवेशनको मिति तय गरेर अगाडि बढिरहेको सन्दर्भमा यसलाई त्यसरी हामीले कसैलाई वैधानिक रूपमा लगाउने भन्दा पनि पार्टीको महाधिवेशन विभिन्न समयमा गर्ने भनेर विगतको तालिका प्रकाशित भइसक्दा पनि विभिन्न कारणले हुन नसकेको सन्दर्भमा त्यो महाधिवेशन भनेर अब हामीले रोक्दै गयौँ भने महाधिवेशन कहिले पनि हुन नसक्ने परिस्थिति भएको हुँदाखेरि त्यसलाई फास्ट अब हामीले गर्नै पर्छ. पहिलादेखि नै तयारी त भइरहेको, अब यसलाई अहिले डेट मात्रै फिक्स भएको कारणले गर्दा अब त्यसरी भनिहाल्नु पर्छ जस्तो त मलाई लाग्छ.
1: होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ संगठित सदस्यहरू जिल्ला जिल्लामा चाहिँ जुन किसिमले संगठनहरू निर्माण भएका छन् त्यो सबैतिर चाहिँ यसको क्ल्यारिटी छ सबै ठाउँमा
0: एकदमै. अब हाम्रै गुल्मी जिल्लाको कुरा गर्नुहुन्छ भने अहिले हामीले पहिले नै हामीले भएका 93 वडाहरू मध्ये 7 वडाहरू हामीले पहिले अधिवेशन गरिसकेका थियौँ. तदर्थ समिति हामीले 61 वडाहरूमा गठन गरिसकेका थियौँ भने 24 वडाहरूमा हामीले हिजो मात्र तदर्थ समिति गठन गर्यौँ जसको तालिका चाहिँ 16 गते चाहिँ अधिवेशन गर्ने गरी तालिका प्रकाशित भइसकेका छ. त्यस कारण हामीले अहिले के छ भने विभिन्न जिल्लाहरूमा यो सबै ठाउँहरूमा नै निर्वाचनपछि एकदम ऱ्यापिडली वडा तदर समितिहरू गठन गर्ने, पालिका समितिहरू गठन गर्ने काम चाहिँ ऱ्यापिडली भइरहेको थियो. हामीभित्र हामी लगभग 70-80% तयारी नै थियौँ. अब अहिले यो तालिका प्रकाशन भएपछि बाहिर देख्दाखेरि चाहिँ 81 आएको जस्तो देखिन्छ, तर हामीभित्र यसको सम्पूर्ण रूपमा तयारी गरिसकेका छौँ. यसले हामीलाई कुनै प्रेसर परेको चाहिँ छैन.
1: अब राष्ट्रिय स्वतन्त्र पार्टीले जुन 7, 8, 9 असारमा होइन नारायणीको किनारमा जुन विशेष अधिवेशन पहिलो अधिवेशन गर्दैछ, पार्टीको महाधिवेशन गर्दैछ. अब यो महाधिवेशनको तयारीका लागि जुन तरिकाले केन्द्रीय स्तरबाट जुन किसिमका कमिटीहरू बनेका छन् जिल्ला वडामा जिल्लामा प्रदेश लगायतका सबै ठाउँमा चाहिँ जुन संरचनाले चाहिँ अब वैधानिक रूप पहिलोपटक दिँदैछ, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र अहिले पार्टी सभापतिको विकल्प अरू कोही पनि छैन होइन, उहाँकै निर्विकल्प र उहाँकै कार्य समितिमा चाहिँ समिति बन्छ
0: त्यस्तो देखिँदैन. पार्टीको योगदान, पार्टी निर्माणको योगदानमा, पार्टी निर्माण गर्ने क्रममा र पार्टीलाई यहाँसम्म ल्याउने क्रममा सभापति रवि लामिछानेजीले जुन भूमिका निर्वाह गर्नुभयो उहाँकै कारणबाट आजको यो देशले करिब करिब 2/3 अवस्थामा चाहिँ अहिले हामी शासन सत्तामा पुगिसकेको सन्दर्भमा र अहिले तत्कालै उहाँको विकल्पमा अरू कुनै व्यक्तिहरू, अरू कुनै साथीहरू, अरू कुनै नेता साथीहरू चाहिँ अगाडि बढेको देखिँदा पनि देखिनँ. त्यो विकल्प पनि छैन. निर्विकल्प रूपमा रवि लामिछानेजी नै आउने महाधिवेशनमा पार्टी सभापतिको निर्विकल्प उम्मेद्वार हो. त्यसमा कुनै विकल्प छैन, कुनै प्रतिस्पर्धा पनि छैन.
1: देशभरकै कार्यकर्ताहरूले, प्रतिनिधिहरूले चाहिँ यसलाई अङ्गीकार गर्नुभएको छ होइन?
0: एकदमै उत्साह छ, एकदमै साथीहरू सबै रवि लामिछानेजीको नेतृत्वमा फेरि 5 वैधानिक रूपले, अहिलेको त यो महाधिवेशनभन्दा अगाडिको त तदर्थ समिति जस्तै नै हो. त्यस कारण 5 लागि एउटा वैधानिक सभापतिको प्रतीक्षामा चाहिँ आम नेपाली राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू त्यसको पर्खाइमा 7, 8, 9 चितवनको नारायणी नदीको किनारमा त्यो वैधानिकता प्राप्त गर्नुको लागि सबै पर्खाइमा हुनुहुन्छ.
1: अनि तपाईँहरूको प्रतिनिधि छनौटको प्रक्रिया चाहिँ के छ राष्ट्रिय स्वतन्त्र पार्टीको?
0: यो प्रतिनिधि छनौटको प्रक्रिया चाहिँ वडा जुन आज अधिवेशन हुँदैछ, वडा अधिवेशन सम्पन्न हुँदै गर्दा हाम्रो वडाका सबै साथीहरू पालिका अधिवेशनको लागि प्रतिनिधिक रूपमा छनौट भएर आउनुहुन्छ भने केन्द्रीय महाधिवेशनको लागि पालिकामा 250 बढी सदस्यहरू भयो भने त्यो 250 सदस्यहरू मध्येबाट 1 प्रतिनिधि छनौट भएर आउनुहुन्छ भने नगरपालिकामा पनि त्यही तरिकाले 2 प्रतिनिधिहरू छनौट भएर आउनुहुन्छ. पालिका सभापतिहरू अटोमेटिक त्यसको प्रतिनिधि भएर आउने व्यवस्था छ. त्यस कारण यो वडा तहबाट नै प्रतिनिधिहरू छनौट भएर आउने हुँदाखेरि पार्टीको महाधिवेशनमा पार्टीको तल्लो तहबाट नै यसको प्रतिनिधित्व हुने हुँदा यो अत्यन्त समावेशी र अत्यन्त पार्टीको भूतहको साथीहरू समेत त्यो भूतहमा रहेर चाहिँ काम गर्ने साथीहरू समेत यो पार्टीको महाधिवेशनमा सरिक हुन पाउने हुँदा यो एउटा चाहिँ अभूतपूर्व अवसर हो भन्ने हिसाबले पनि हामीले लिएका छौँ यसलाई.
1: अब राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनलाई लिएर जुन किसिमको उमङ्ग छ होइन, अब यो तदर्थ समितिले यो अहिलेको यो अवस्थासम्म पार्टीलाई यहाँसम्म पुर्याएको छ, जनताले एक किसिमको निकै ठुलो भरोसा गरेका छन्, जनताले आशा पनि गरेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीलाई 21 निर्वाचनले 2/3 नजिक पनि पुर्याएको छ. जब यो सबै पर्फर्मेन्सहरू, सरकारले चाल्ने कदमहरू र पार्टी र सरकार बिचका मतैक्यताहरू, यी सबै कुराहरूमा पार्टी कता कता एकाकार ढङ्गले अगाडि नबढेको जस्तो होइन, अब आफ्नै ढङ्गले चाहिँ सरकारले काम कारवाही गरिरहेको जस्तो र पार्टी सभापतिले पनि आफ्नै तरिकाले अगाडि बढिरहेको जस्तो, कतै जनताले धोका त पाउँदैनन् भोजराजी?
0: होइन, त्यो बाहिर देख्दाखेरि तपाईँ

0: भनिराख्नु कुरा त होइन नि त. पार्टीले म्यान्डेट दिइसकेर सरकार बनिसकेपछि सरकार आफ्नो वेमा जान्छ, पार्टी अब आफ्नो महाधिवेशनको वेमा गइसक्यो. यसमा चाहिँ दैनिक रूपमा बसेर मिटिङ गरिराख्नुपर्छ, दैनिक रूपमा बसेर सुझाव दिइराख्नुपर्छ भन्ने त होइन नि त. पार्टीमा पनि क्यापेबल साथीहरूले आफ्नो लाइनबाट काम गरिराख्नु भएको छ. सरकारमा गएका जो क्यापेबल साथीहरू हुनुहुन्छ उहाँहरूले पनि आफ्नो लाइनमा काम गरिरहनु भएको छ. त्यो भिडियो देख्दाखेरि त्यो तादम्य त नमिलेको भन्ने कुरा चाहिँ त्यो विगतको त्यो पोलिटिकल कल्चर जुन डेभलप भयो त्यसको आधारमा अनुमान गर्थ्यो एउटा कुराको. तर जुन स्पिडमा र जुन रेपिडमा काम भइरहेको छ त्यो कामले परिणामहरू त देखिएको छ नि त. त्यो देखिएको हिसाबले चाहिँ यसलाई चाहिँ अत्यन्त सकारात्मक रूपमा लिनुपर्छ र आम नेपाली जनता, आम नेपाली दाजुभाइ दिदीबहिनीहरूले यसलाई त्यही रूपमा नै बुझिरहनु भएको छ. र आगामी दिनमा अझै हजुरहरूले देख्नुहुन्छ अझै चाहिँ दूरगामी प्रभाव पार्ने विकासको आयोजनाहरू द्रुत गतिमा अगाडि बढाउने, सडकका आयोजना द्रुत गतिमा अगाडि बढाउने, जनजीविका र जनसरोकार र रोजगारका विषयहरूलाई पनि सँगसँगै अगाडि बढाउने सवालहरूमा चाहिँ यो कोसे ढुङ्गा नै साबित हुन्छ र यो यो क्रमभङ्ग त हुने क्रम पनि अगाडि नै बढ्छ.
1: होइन अब यहाँलाई थाहा छ नि त होइन, प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन पनि गाह्रो होइन. कतिपयले भन्दैछन् आज मनमौजी प्रधानमन्त्री संसदलाई व्यवस्था, सामाजिक सञ्जालमा सक्रिय, कहिले चाहिँ अब विभिन्न ब्रान्डका लुगाहरू लगाएरका तस्विरदेखि लिएर कहिले चाहिँ चिज खाइरहेका तस्विरहरू चाहिँ व्यापक रूपमा आउँछन्, तर सदनमा चाहिँ उहाँको उपस्थिति देखिँदैन. सदनमा चाहिँ आउनु पर्यो, सदनमा जवाफ दिनु पर्यो, लोकतान्त्रिक प्रक्रियालाई अवलम्बन गर्नु पर्यो भन्ने ढङ्गले जुन तरिकाले आज टिप्पणी र आलोचना भइरहेको छ त्यसले त पार्टीमाथि पनि त प्रश्न उठाएको छ नि त होइन.
0: होइन यस्तो छ, अब त्यो कानुनमा संविधानमा भएको व्यवस्था प्रधानमन्त्रीज्यूले अन्य मन्त्री पनि लाई पनि त्यो उसको लागि जवाब दिनको लागि खटाउन सक्ने, परिचालन गर्न सक्ने, जिम्मेवार तोड्न सक्ने भन्ने कुरा व्यवस्था भइसकेपछि हाम्रो त विगतको अभ्यास त्यो थियो नि त. प्रधानमन्त्रीज्यूहरू रोस्टममा बस्ने, 2-3 घन्टासम्म निरन्तर गर्ने, भाषण गर्ने अनि कुराहरू राख्ने, त्यसमा पनि अरू विपक्षीलाई अथवा अरू साथीहरूलाई गाली गरेर भाषण गर्ने जुन प्रवृत्ति थियो त्यो सुन्ने बानी परेका हामीलाई यो प्रधानमन्त्री त्यहाँ नउभिँदाखेरि अथवा त्यहाँ नआइदिँदाखेरि कस्तो लागेको भन्ने एउटा कुरा हो. तर एउटा के हो भने कार्यपालिका व्यवस्थापिका न्यायपालिका शक्ति पृथ्वीकरणको सिद्धान्त अनुसार जुन थ्योरी अफ सेपरेसन अफ पावर भन्ने एउटा छ सिस्टम छ, त्यो अनुसार त कार्यपालिकाले आफ्नो काम गर्ने एउटा म्यान्डेट हुन्छ. व्यवस्थापिकाले आफ्नो काम, व्यवस्थापिकाको काम त कानुन निर्माण गर्ने हो नि त. कानुन निर्माण गर्ने सन्दर्भमा राज्यको लागि आवश्यक पर्ने कानुनहरू के छन्, कुन कुन कानुनहरू बाधक छन्, कुन कुन कानुनहरू सुधार गर्नुपर्छ, कुन कानुनहरूलाई मोडिफाई गरेर जानुपर्छ भन्ने विषय त्यहाँ हो भने न्यायपालिकाले न्याय सम्पादनमा राज्यका कार्यपालिका र व्यवस्थापिकाको छाया पर्नुहुन्न भन्ने यो इन्डिपेन्डेन्ट थ्योरी अफ सेपरेसन अफ पावरबाट अगाडि गइरहेको सन्दर्भमा
1: होइन. तपाईँले भन्न खोजेको कुरा त प्रतिनिधि सभा नियमावलीको नियम 38 उपनियम 1 र 3 अनुसार चाहिँ प्रधानमन्त्रीले खटाएकै व्यक्तिले नै संसदमा निर्देशित कार्यक्रम प्रस्तुत गर्न सक्ने र जवाब दिन सक्ने एउटा हाम्रो चाहिँ त्यो कुरा छ होइन. सेपरेसन अफ थ्योरी होइन पावर तपाईँले राम्रोसँग थाहा छ, तर लोकतान्त्रिक प्रक्रियामा चाहिँ अलिकति प्रधानमन्त्री संसदमा उपस्थित भइदिएको भए, उहाँले जवाब दिएको भए भन्ने खालको जुन एउटा आम नागरिकको पनि त त्यो आशा थियो. यो अहिले आलोचनाको ग्राफ त वात्तै बढिया जस्तो देखिन्छ नि त सामाजिक सञ्जालतिर उहाँप्रति.
0: होइन, अब सामाजिक सञ्जालमा आउने धारणा त व्यक्तिका इन्डिभिजुअल धारणा भयो नि त. इन्डिभिजुअल धारणा त जसले पनि जसरी पनि राख्न सक्ने भयो. अब त्यहाँ रोस्टममा आएर बोल्दाखेरि किन बोल्यो भनेर मान्छेले प्रश्न पनि गर्न सक्ने भयो, किन बोलेन भनेर प्रश्न पनि गर्न सक्ने भयो. संवैधानिक अधिकार मान्छेले अभिव्यक्तिको स्वतन्त्रता पनि हो. त्यस कारण अब यो कुरामा जाने भन्दा पनि अब डेलिभरी भइरहेको छ कि छैन, कामहरू भइरहेको छ कि छैन, नीति तथा कार्यक्रम त पास भएर गइसक्यो नि त, राष्ट्रिय सभाबाट पनि पास भएर गइसक्यो नि त. त्यस कारण यो सन्दर्भमा अब आगामी दिनहरूमा त त्यो आउँछ नै, त्यसमा त कुनै दुविधा पनि छैन. आगामी दिनमा आवश्यक पर्दाखेरि भोलि चाहिँ अब सम्बोधनै नगर्ने भन्ने कुरा त होइन. तथापि अहिलेको सरकार अब हामी यो यो भाषणबाजी, यो अल्झिने, विभिन्न कुराहरूमा अल्झिने भन्दा पनि स्पष्ट म्यान्डेटका साथ अगाडि एउटा 100 दिनको 100 कामको कार्य लक्ष्य लिएर अगाडि बढेको सन्दर्भमा 1 सेकेन्ड 2 सेकेन्ड कतै अल्झिँदा पनि त्यो एउटा काममा चाहिँ अब्सट्याकल हुने भएको हिसाबले त्यो सरकार त्यसरी अगाडि बढेको छ. गियर हाई स्पिडको गियरमा अगाडि बढेको छ. हाई स्पिडको गियरमा अगाडि बढ्ने क्रममा अब यताउता यी निर्विकल्प विकल्पका विषयहरूमा छलफल हुन सक्छ. तर अब सरकार त जुन किसिमले अगाडि बढेको छ यो यो अत्यन्त सराहनीय, सकारात्मक एउटा फललाई किसिमले अगाडि गइरहेको छ. मैले यो यति मात्रै भन्ने.
1: अनि यसलाई थाहा छ नि त स्पिड धेरै भयो भने कहिले काहीँ चाहिँ एक्सिडेन्ट पनि हुनसक्छ क्या, ब्रेक नलाग्न सक्छ टाइममा. पहिलो गियर, दोस्रो गियर, तेस्रो गियर, चौथो गियर गर्दै जाने हो नि त. एकैचोटि एक गियरबाट 5 गियर हान्दाखेरि त एक्सिडेन्ट हुन्छ.
0: होइन, यस्तो हो, त्यो विभिन्न सेक्टरहरूमा जस्तै प्रत्येक मन्त्रालयका सेक्टरहरू छन् नि, प्रत्येक मन्त्रालयका सेक्टरहरूले काम गर्दाखेरि त्यो सबै कामहरू उहाँहरूले त

0: त्यो कुनै काम आज गर्ने कुनै काम तीन महिनापछि गर्ने भन्ने छैन नि त. सबै मन्त्रालयले कामहरू एउटै स्पिडमा डे वानबाटै गर्नुपर्ने भएको हुनाले सबै ठाउँमा भएका व्यतिथिहरूलाई ती सबै ठाउँमा व्यतिथि भएका व्यतिथिहरूलाई ती ट्र्याकमा ल्याउनको लागि काम अगाडि बढाउनु पर्ने भएको हुनाले त्यो समूहगत रूपमा चाहिँ त्यो सबै ठाउँमा भएको जस्तो देखिया हो. तर प्रत्येक मन्त्रालयको आफ्नो किसिमको कामको त्यो व्यतिथिहरू चिर्नको लागि अगाडि बढ्ने सन्दर्भमा यो देख्दाखेरि एकैचोटि देखिएको जस्तो हो. त्यस कारण यो रूपमा चाहिँ सम्पूर्ण नेपाली आम राजनीतिक बहिनीहरूले बुझिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छ.
1: होइन अब संसदमा नआएर प्रधानमन्त्रीज्यूले त के गर्दै हुनुहुँदो रहेछ भन्ने कुरा त देखियो नि त होइन. सुरक्षा निकायका चारवटै अङ्ग फेरि आफ्नै मातहतमा ल्याउनु भएको छ. उहाँहरूलाई त निकै ठुलो पावर चाहिएको छ क्या अहिलेको अवस्थामा. गृह मन्त्रालय मातहत रहेकै अङ्गहरूलाई पनि आफ्नो मातहतमा ल्याउने, सम्पत्ति शुद्धिकरण त अब हिजोदेखि नै प्रधानमन्त्री कार्यालयकै मातहतमा छ भन्दा उहाँले आफूलाई चाहिँ पावरफुल बनाउनु खोजिरहनु भएको हो अहिले.
0: होइन त्यहाँबाट काम अब यस्तो हो, कामको डेलिभरी कहाँबाट गर्दाखेरि कामको डेलिभरी हुन्छ, कुन निकायबाट गर्दाखेरि काम चाहिँ 100% चाहिँ नागरिक तहसम्म पुर्याउन सकिन्छ भन्ने एउटा प्रधानमन्त्रीज्यूमा त्यो अलिकति चाहिँ हुटुटी हुने, अलिकति चाहिँ यो काम चाहिँ हामीले नै गरेर अगाडि बढ्दाखेरि बढी फलदायक हुन्छ, डाइरेक्सन गर्न पनि सजिलो हुन्छ भन्ने बाटोबाट पनि त्यो भएको हुनसक्छ. त्यस कारण फेरि राज्यकै अङ्ग त भन्यो, राज्यको अङ्ग विगतमा प्रधानमन्त्री मात्र भयो कि अङ्गहरू त भन्ने त्यो अङ्ग विगतमा प्रधानमन्त्री मात्र भएका अङ्गहरू फेरि त्यहीँ आएर अगाडि बढ्दै गर्दा त अब यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ त
1: ओलीले 2076 सालमा आफ्नै मातहतमा ल्याउँदाखेरि निकै ठुलो आलोचना भएको थियो होइन. तर उहाँ पनि त्यही पथमा जानुभयो भन्ने कुरा त आयो नि त.
0: होइन अब त्यो आवश्यकता पनि हो त्यो, किनभने गुप्तचर विभाग भनेको त देशमा के भइरहेको छ, के हुँदैछ र के हुनेवाला छ भन्ने कुराको इन्फर्मेसन लिने कुरा त कुनै थर्ड व्यक्तिबाट लिनुभन्दा आफ्नै मातहतको निकायबाट लिँदाखेरि त्यो इन्फर्मेसन एक्ज्याक्ट इन्फर्मेसन प्रधानमन्त्रीसम्म पुग्न सक्छ नि त. भोलि एउटा कुरा के हुन्छ भने कसैले सुन देखेको कुरा तिन चार लेयरबाट चौथो पाँचौँ लेयरमा जाँदै गर्दा लसुनमा जान सक्छ कि. तर त्यो इन्फर्मेसन लिने कुरा, इन्फर्मेसन लिने निकाय जुन गुप्तचर निकाय छ, त्यो निकाय चाहिँ आफ्नो मातहतमा राख्दाखेरि एक्ज्याक्ट इन्फर्मेसन फर्स्ट लेयरबाटै सेकेन्ड लेयरमा जान्छ र काम गर्न सजिलो हुन्छ भन्ने हिसाबमा त्यसरी आएको जस्तो लाग्छ है मलाई.
1: होइन तपाईँ पनि हिजो अब सुरक्षा निकायमा लामो समय काम गर्नु भएको छ होइन, पूर्व डिएसपीबाट तपाईँ रिटायर हुनुहुन्छ पाण्डेजी, तपाईँलाई राम्रोसँग थाहा छ नेपालको सुरक्षा अङ्ग अहिले कतिको बलियो छ, मनोबल के छ सुरक्षा अङ्गले चाहिँ होइन. विभिन्न खालका अनुसन्धानहरू चाहिँ प्रमाणित गरेका पनि छन् होइन. धेरै फरार व्यक्तिहरू, आपराधिक पृष्ठभूमिका व्यक्तिहरू सुपुर्दगी गरेर विभिन्न देशबाट ल्याउने कुराहरूमा पनि सरकार हिजो त एकदमै पावरफुल नै थियो, नेपाल प्रहरी पनि पावरफुल थियो. तर आजको दिनमा प्रहरीको स्थिति, आजको दिनमा सुरक्षा अङ्गकोहरूको स्थिति कस्तो छ?
0: एकदमै राम्रो छ, एकदमै राम्रो. किनभने एक दुई दिन अगाडि नेपाल प्रहरीबाट भएका सरुवा एसपिडिएसपीहरूको सरुवाको लिस्ट हेर्दा पनि हामीले के भन्न सक्छौँ भने ती लिस्टहरूमा भएका सरुवाहरू कहीँ कतै विवादित छैनन्, एउटा सिस्टममा काम गर्ने एउटा परिपाटी बसेको छ. सङ्गठनको प्रमुख आइजी साहबबाट ती सरुवाहरू भएका छन्, कहीँ कतैबाट अवरोध छैन, कहीँ कतैबाट हस्तक्षेप छैन, कहीँ कतै मेरो मान्छे यो तेरो मान्छे हो भन्ने छैन. विगतमा त आफ्नो मान्छेलाई त्याप्ने कारणले गर्दाखेरि नि विवाद हुने हो, अहिले त त्यो छैन नि त. अहिले त स्पष्ट रूपमा सङ्गठनले आफ्नो नीति निर्देशन अनुसार काम गरिरहेका छन् सबै सुरक्षा अङ्गहरूले. कहीँ कतैबाट हस्तक्षेप छैन, कहीँ कतैबाट डाइरेक्सन छैन, कहीँ कतैबाट अवरोध छैन. ती नहुँदाखेरि सुरक्षा निकायको मनोबल अटोमेटिकली बढ्छ. कानुनमा लेखिएका अक्षरहरू अक्षरश पालना गर्ने अवसर यदि सुरक्षा निकायहरूले पाए भने नेपालमा सुरक्षा निकायहरूले गर्न नसक्ने केही पनि हुँदैन. कानुनका अक्षरहरूमा चाहिँ अवरोध उत्पन्न भयो भने मात्रै त्यो सुरक्षा निकायको काम चाहिँ प्रभावकारी नदेखिने हो. अहिले चाहिँ हिजो यी अहिलेका नयाँ सरकार बनिसकेको सन्दर्भमा सुरक्षा निकायहरूको मनोबल चाहिँ मलाई लाग्छ नेपालको इतिहासमा यतिको हाई मनोबल चाहिँ यसो अगाडि थियो जस्तो लाग्दैन. उहाँहरूले एकदमै हाई मनोबलका साथ काम गरिरहनु भएको छ.
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु मलाई समय दिएर मेरो कुराहरू राख्ने अवसर दिनुभएको रेडियो परिवारप्रति हार्दिक आभार.
1: हस्, नमस्कार. भावमती राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं गोलमी जिल्लाका सभापति भोजराज पाण्डे. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: 93.2 स्वदेश एफएम.
3: बदलिँदो राजनीतिक घटनाक्रम सँगै रमाइलो गफगाफ गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ दुई लोकप्रिय हास्य कलाकार राजाराम पौडेल र दमन रूपा हेती. आउनुहोस् सुरु गरौं राजाराम पौडेल र दमन रूपा हेतीसँग जनता जान्न चाहन्छ. यहाँहरू दुवैजनालाई जनता जान्न चाहन्छन् म स्वागत गर्न चाहन्छु.
4: हस्, तपाईँलाई नै हाम्रो टिममा स्वागत छ.
3: राजाराम पौडेलजी र दमन रूपा हेतीजी, राजाराम पौडेलजी
4: हजुर
3: आराम हुनुहुन्छ नि?
4: त्यो भिडियोमा आएको के अरे
3: राजाको जस्तो लाइफ छ होइन राजाराम पौडेलको
4: छ। त्यो आफ्नो लाइफ कस्तो बनाउने भने आफ्नै हात आँछ कि अरूले बनाइदिने होइन।
3: आनन्द छ
4: आनन्द
3: दमन रूपाथीजी
4: हजुर
3: तपाईँलाई चाहिँ जीवनमा दमन गर्छन् गर्दैन मान्छेहरूले?
4: होइन अब मलाई गरे पनि अरूले मैले गरेको छ होइन
3: कुरो क्लियर छ होइन
4: त्यो एकदम अरू सबै राम्रो छ अरूले कसैले दमन गरेको छैन बरु मै माथि होला त्यो सहनी बानी पनि परेको छ दाइले भन्नु भए जस्तो आनन्द लिन जानुपर्छ आनन्द लिएर हिँड्नु हो सन्तुष्ट सदा सुख त्यही हो।
3: पछिल्लो समय टेलिसिरियलमा मस्त हुनुहुन्छ
4: होइन पछिल्लो होइन पहिलेदेखि नै हो यो
3: पहिलेदेखि नै घर जाने बस्ने बानी होइन
4: पहिलेदेखि नै हो।
3: तपाईँले चाहिँ पर्या कतिको बेहोर्नु भयो अहिलेसम्म?
4: कुन ठाउँमा कस्तो पर्छ त्यही अनुसार बेहोर्नु पर्छ। अब कसैलाई गाह्रै साह्रै त्यस्तै परिया छ भने त्यो बिना कि बिहोर्नु पर्ने बिहार्ने होइन। कसैले चाहिँ नि ओहो डाइलग बसौँ न यसो चिया चिया खाउँ कवि खाउँ भन्ने अनि पछि त्यति बेला भाग्ने त्यस्ता चाहिँ बिहोरिँदैन त्यसैले बिहोर्न लाइन्छ होइन।
3: मान्छेहरू चिया खाएर आफै भाग्छन् होइन चिया खान बोलाउँछन् अनि पैसा नतिरिकन जान्छन् उनीहरूलाई आफैले बिहोर्न लाउनु पर्यो
4: बिहोर्न लाउनु पर्यो त त्यस्तो मान्छे पहिल्यै थाहा हुन्छ।
3: अनि तपाईँको नानीदेखिको लागेको बानी उत्पादन गर्ने बानी क्या अहिले हरायो कि उस्तै छ?
4: उत्पादन गर्ने बानी
3: उत्पटन
4: ए उत्पटन उत्पटन त गरिन्छ
3: उत्पादन पनि व्यापक गर्नुहुन्छ होइन।
4: अब उत्पादन त ठिकै हो फिल्महरूको उत्पादन भनौँ अब आफूले खेलेर अब के फ्याक्ट्री छैन इन्डस्ट्री छैन
3: चलाउँदै भएन
4: केही छैन।
3: दमन रूपाथीजी
4: हजुर
3: पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ तपाईँ?
4: अहिले त इन्टरभ्यू दिनु होला व्यस्त तपाईँलाई कुरा गर्नलाई व्यस्त हुन्छु पछिल्लो समय मेरो मतलब अहिले चाहिँ मेरी भाषामा छु
3: मेरी भाषामा फेरि कमब्याक हुनुभयो
4: हजुर
3: निर्देशकका रूपमा अभिनेताको रूपमा
4: हजुर
3: राम्रो गरिरहनु भएको छ नि
4: खोइ आले राम्रो गरे जस्तो लाग्छ।
3: कतिको क्रेज छ पहिला र अहिलेको टेलिसिरियलको?
4: पहिला तपाईँको यो डिजिटलहरू थिएन त्यो बेला चाहिँ नि अब एक किसिमको कलाकारको मूल्य मान्यता सबै हुन्थ्यो। अब अहिले घरै पछि कलाकार पत्रकार नेता आदि इत्यादि प्रत्येक घरमा छ अनि प्रत्येक घरको मान्छेसँग विश्व मोबाइलमा छ। 1500 इन्टरटेनमेन्ट गर्ने जमानामा अब हामीले तै पछि गरिरहेछौँ राम्रै गरिरहेछौँ भन्ने लाग्छ त्यो
3: जेस् कमाइ राम्रो भइरहेछ
4: अनि कमाइ पनि मैले अहिले भने म आनन्द लिने मान्छे सदा सन्तुष्टि लिने मान्छे हो मलाई कुनै कसैसँग कम्पिटिसन गर्नु छैन कलाकारितामा बाचुन्जेल गरेर मजाले कमाएर खाएको छु दुइटा छोरछोरी पालेको छु श्रीमती पालेको छु।
3: पछिल्लो समय चाहिँ खालि पछिल्लो समय होइन कलाकारहरू विदेश भाषिएको भाषिए छन् विशेष गरी अमेरिका म अमेरिकै जाने उतै बस्ने ग्रिन कार्ड लिने पिआर लिने होइन विभिन्न खालको अभ्यास चलिरहेछ नि तपाईँहरू चाहिँ नेपालमै हुनुहुन्छ?
4: म पनि एक जग्गा त बसेरै आएको हो तर के छ भने अब त्यो बेलाको देशको सिचुएसन अब कलाकार भन्यो मिहिनेत गर्छन् घरबार धितो राखेर ब्याङ्कबाट लोन लिएर आफ्नो अल्बम निकाल्छन् आफ्नो केही कृतिहरू प्रकाशित गर्छन् निकाल्छन् तर बजार निक्लेको भोलिपल्टै पाइरेसी हेरिन्छ त्यो कलाकार डुबेन अति भइसकेपछि नत्र कोही पनि आफ्नो देश आफ्नो परिवार बाउ आमा श्रीमती छोराछोरी छोडेर अन्जान ठाउँमा गएर बस्न कसैलाई पनि मन पर्दैन त्यो बाध्यताले गर्दा गएको हुन् तर अब हेरौँ देशको माहौल अब केही परिवर्तन होला जस्तो छ होइन। अब देशमा राम्रो केही विकास भयो उन्नति अब केही उद्योग धन्दा खुले भनेदेखि त को बौला छ र आफ्नै देशमा काम गर्छ नि
3: पलायन भएका कलाकारहरू फर्किन्छन् त
4: फर्किन्छन् होला किनभने कलाकारले त्यहाँ गएर अब हलिउडमा एक्टिङ गर्ने त होइन होइन अब त्यहाँ भएका कलाकारले कार्यक्रमहरू गर्ने भनेको हाम्रै नेपाली सोसाइटीको कलाकारहरूमा दर्शकहरूमा प्रस्तुत गर्ने हो जस्तो मैले त्यहाँ बस्दा हामीले पनि बेला बेलामा कार्यक्रमहरू गरिरहन्थ्यौँ होइन रेडियो प्रोग्राम चलाउँथ्यौँ त्यो एउटा सीमित एउटा हाम्रो एउटा कम्युनिटीको लागि मात्रै गर्ने हो तर हाम्रै देशमा इन्डस्ट्री फौला फैलियो मौला आयो यहीँ रोजगारी पाउने भयो भनेदेखि त मान्छे यहीँ आउँछन् नि।
3: तपाईँले चाहिँ ग्रिन कार्ड लिनुभयो भएन?
4: दिएन लिन
3: प्रयासै गर्नुभएन?
4: प्रयास त थियो नि प्रयास थियो चलिरहेको थियो केस अनि मलाई पुग्यो भए मलाई यो काम छैन भनेर फर्काएनु.
5: दिँदै नदिएपछि वकिल आयो र
4: त्यो वकिल मार्फत केस चलिरहेको थियो इमिग्रेसनमा चलिरहेको थियो कति
5: कुर्दै हैरानै हुनुभयो होइन.
4: डेढ दुई वर्षलाई भन्ने गए मान्छे सात वर्ष भइसक्यो हो अझ टुङ्गो लाग्ने कुनै लक्षणै छैन अनि कति कुर्ने त्यो ए भनेर हिँड्ने.
5: तमन रूपाजी तपाईँ चाहिँ कलाकारहरूको विदेश पलायनलाई कसरी लिनुहुन्छ?
6: खै अब त्यो उनीहरूलाई सोध्नुपर्छ. म चाहिँ विदेश गएर बस्ने मान्छे होइन. सिधै भन्दाखेरि मलाई विदेश जाने हो.
5: विदेशप्रतिको मोह जाग्यो क्या पछिल्लो समय.
6: त्यो उनीहरूलाई
5: पहिचान बनाउने त्यसपछि विदेशमा जाने त्यही रमाइलो गर्ने.
6: उनीहरू जो जानुभएको छ जसलाई मोह भएको छ उहाँलाई त्यो विदेश मन पऱ्यो होला अथवा त्यहाँको रहनसहन मन पऱ्यो होला त्यहाँको कमाइ मन पऱ्यो होला अझ धेरै पैसा कमाउ भन्ने दम्भ चढ्यो होला त्यस हिसाबले जानुभयो होला होइन. त्यो उहाँहरूले नै सोध्नुपर्छ. मलाई चाहिँ आशा लाग्छ मलाई चाहिँ यो विदेश मोह छैन. विदेश मोह हुन्छ तर जस्तो कार्यक्रममा जाने कार्यक्रम गर्ने त्यहाँको नेपाली रहनुभएका त्यहाँका नेपालीहरूलाई हँसाउने रमाइलो गर्ने त्यहाँबाट आउने त्यसरी जाने अवस्था चाहिँ राम्रो होस् भन्न चाहन्छु. तर त्यो विदेश गएर त्यही पलायन हुने त्यो चाहिँ मलाई मोह अहिलेसम्म आएन.
5: तपाईँसँग निकै लामो समयसम्म सहकार्य गर्नुभएको
6: त्यो
5: सीताराम कटेल धुर्मुस
6: त्यो सुन्नुहुन्छ भने मलाई पहिले थाहा थियो.
5: सुन्तली भनी अहिले अमेरिकामा हुनुहुन्छ.
6: उहाँ नै त्यही ठाउँमा एकदम बस्न फ्लेक्जिबल होला त्यहाँ नै आफ्नो जीवन देख्नुभयो होला त्यसरी जानु होला नि त. नत्र यहाँ त मलाई जहाँसम्म लाग्छ हरिवंश दाजु पछिको भर्सटाइल एक्टिङ गर्ने कलाकार भनेको त सीताराम कटेल हो होइन. भयङ्कर त्यति बहुमुखी प्रतिभाशाली कलाकार त्यसरी त्यहाँ जानुपर्ने अवस्था त थिएन. तर उहाँलाई त्यही जीवन देख्नुभयो होला. मैले कता कता अहिले त्यो हेर्छु भने सामाजिक सञ्जालमा उहाँ त्यहाँ बसेर नि के खिचिरहनु भएको छ. त्यही म त मर्छु कि क्या हो भएर अनि त्यसपछि धुरुमुसकै क्यारेक्टर अनि सुन्तली चाहिँ त्यो बुढीको क्यारेक्टरमै गरिरहनु भएको मैले देखिरहेको छु. कलाकारिता त छोड्नु मन रहन्छ नगा भए हुन्थ्यो.
5: उहाँहरूले त अमेरिकामा लगानी पनि गर्नुभएको छ भनेर यहाँ
6: यो विषयमा
5: चर्चा छ.
6: हजुर होला चर्चा मलाई त थाहा छैन यो विषयमा.
5: तपाईँको कुरा हुन्छ हुँदैन
6: पछि हुँदैन मेरो.
5: तपाईँ के भन्नुहुन्छ?
4: के भन्नु अब त्यो किन विदेश जानुभयो त्यो मान्छेको आफ्नो सोचाइ हो. तर हाम्रो नजरले हेर्दा त उहाँ यही राम्रो थियो होइन. अब मैले सुने अनुसार चाहिँ छोरीको उपचारको लागि जानुभयो भन्ने सुनेको छु. अब छोरीको चाहिँ एउटा केही खुट्टामा केही हातमा केही प्रब्लम छ
6: खुट्टामा खुट्टामा
4: होइन त्यसको ट्रिटमेन्टको लागि गएको भनेर सुनेको थिएँ. अब त्यसपछि सत्य होला. अब त्यहाँ बसेपछि के छ भनेदेखि अमेरिका भन्ने देश तपाईँ जतिसुकै धनादि हुनुहोस् जत्रोसुकै ठुलो ओहदाको मान्छे भयो भने तपाईँ त्यहाँ काम नगरिकन खान पाउनुहुन्न. खास कम्युनिस्ट कन्ट्री भने अमेरिका हो है. त्यो काम गरेर खाऊ त्यहाँ केही गरी त्यहाँ त दुई दुई हप्तामा तलब आउँछ होइन. केही गरी त्यो काम गर्ने मान्छेको त्यो काम गरेको ठाउँबाट जागिर आउट भइदियो फायर भयो कम्पनी बन्द भयो भनेदेखि दुई हप्तामै उसको बिल्ली बास जस्तो हुन्छ. किनभने त्यो देश त सबै क्रेडिटमा चल्या हुन्छ नि. घर क्रेडिटमा, टेलिभिजन किनेको क्रेडिटमा, सोफा किनेको क्रेडिटमा, हरेक चिज क्रेडिटमा हुन्छ. अब दुई हप्ता उसको तलब आएन भनेदेखि अनि उसको डाँडाडोल हुन्छ स्थिति. त्यसैले त्यो ठाउँमा गएर काम नगरी त बस्नै सक्दैन त्यो पनि सक्दैन. त्यसले गर्दा त्यहाँ बसेर काम गर्यो अझ सक्यो भने अब उहाँले व्यापारै सुरु गर्नुभयो भने भन्नुभयो त्यो हो रहेछ भने एउटा खुसी मान्नुपर्छ. एउटा कलाकारले त्यहाँ गएर विदेशमा पनि आफ्नो एउटा
5: नेपालीले होइन
4: नेपालीले कुनै इन्डस्ट्री खोल्यो कुनै पसल खोल्यो त्यहाँ विदेशी
5: जमी बन्यो
4: भने त्यो पनि एउटा गर्व हो नि.
5: खुसी हुने ठाउँ हुन्छ.
4: खुसी हुने ठाउँ हुन्छ. त्यहाँ गएर ड्रग्स खाने बिग्रिने भाँड भैलो गरेर सडकमा लड्ने त्यो गऱ्यो भने चाहिँ नेपालीकै बेइज्जत हुन्छ. उन्नति गऱ्यो भने त नेपालीकै राम्रो हुन्छ नि.
5: अहिले नेपालमा अब राम राज्य बनाउने कलाकारहरूले देशको नेतृत्व गरिरहेछन्. प्रधानमन्त्री बालेन्द्र शाह उहाँ आफै पनि कलाकार हुनुहुन्थ्यो. प्रधानमन्त्री बनिसकेपछि चाहिँ उहाँसँग कुरा भएकै छैन तपाईँको?
4: प्रधानमन्त्री भएपछि भएको छैन. म उहाँको बुवाको डेथ हुँदाखेरि एकचोटि उहाँको घरमा गएर भेट्न गएको थिएँ. त्यति नै हो. अनि त्यति नै. अनि बुवाको के भयो कस्तो भयो अलिअलि उहाँको बुवाको हेल्थको हिस्ट्री अलिअलि सोध्यौँ. उहाँले भन्नुभयो त्यति नै हो. र त्यतिमा पनि अब अझ बाहिरतिर अझ के भन्छ भने प्रधानमन्त्री बोल्दै बोल्दैन भन्नुहुन्छ नि. ए बाबा जति बोल्नु दस पुस्तालाई पुग्ने बोल्ने नेताहरू बोलेर गइसके नि,
6: चालिस वर्ष भयो त
5: अहिले पनि उहाँको खोजी भइरहेको छ संसदमा, सांसदहरूले खोजी गरिरहेको छ,
4: त्यो खोज्ने भने त्यो के भन्छ ठुटे ग्याङले हो, ठुटो ग्याङ
5: बोल्दै नबोल्ने प्रधानमन्त्री के काम भनेर नयाँ, तपाईँले त पुरानाहरूले धेरै बोल्थे भन्नुभयो नि, अर्को साम्पाङले खोजिरहनु भएको छ,
4: होइन खोजेर बोलेर के गर्ने भने बोलेर के काम भयो त खै, पहिलाको नेताले त्यत्रो बोले त केही भयो त, उहाँले त नबोलिकन काम गरेर देखाउनु भयो नि त, काम देखाउनुहोस् नबोल्नुहोस् होइन, मन लाग्यो कहिले कहीँ गीत गाउनुहोस् गीतबाटै मेसेज दिनुहोस्, त्यो सबैको अगाडि आएर बोल्नै पर्छ अनुहार देखाउनु पर्छ भन्ने छैन, तपाईँ जुन लक्ष्यले अगाडि आउनु भएको त्यसमा अगाडि बढ्दै जानुहोस्, तपाईँले बोलेन भन्ने कुरालाई म त्यति ठुलो रूपमा लिँदै लिन्न, गरेर देखाउने मान्छेले बोल्दैन होइन, त्यसैले गर्दाखेरि यो बोलेन सोलेन भन्ने चाहिँ नि यो जसले यो खरानी ग्याङ भनेर नाम राख्यो तिनीहरूको नाम चाहिँ नि ठुटे ग्याङ भनेर राखेको छु मैले होइन, पहिला कत्रो ठुलो ग्याङ थियो नि त्यो चुनावले त ठुटो नै बनाइदियो नि, यो ठुटे ग्याङ हो,
5: अहिले त कलाकारहरूलाई त खरानी ग्याङको उपमा दिन्छन्,
4: त्यही त ठुटे ग्याङ,
5: हेर्नुहोस् त कति कलाकारहरूको नाम जोडिएको छ,
4: अब त्यो ठुटे ग्याङले चाहिँ नि खरानी ग्याङ भनेर नाम राख्यो, आफू ठुटो भए थाहा छैन, सिङ्गोबाट गर्दै गर्दै गर्दै ठुटोमा आइसक्यो, ठुटोले फेरि नाम राखिदिने खरानी र के भनेर, त्यसले गर्दा ठुटोले नाम राखेको खरानी भनेर, हामी त्यो खरानी पनि होइन ठुटो पनि होइन, हामी जहाँ छौँ त्यही नै छौँ, जस्तो थियौँ त्यस्तै छौँ, अब हे हाम्रो काम भने हेर्ने
5: तमनजी, बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि तपाईँ चाहिँ कतिको खुसी हुनुहुन्छ,
6: होइन अब भर्खरको युवा त्यति उमेरमा एउटा देश हाँकेर देशभित्रभित्रै मजाले डेभलप गर्दै लानु खोज्नु भएको छ उहाँले, पहिलेका ती बुढाहरूले खै अहिलेसम्म के गरे त, उयो दाइले भन्नुभएको थियो बुढा मुढा जस्तै है, तर उहाँ चाहिँ हिरा जस्तो हुनुभएको छ कि अहिले बालेन्द्र शाह,
5: पहिला केही नै भएको थिएन,
6: के भयो त
5: तपाईँहरू आजित हुनुहुन्थ्यो,
6: हामी मात्र सबै आजित भयो, किन खाडी मुलुकमा चाहिँ अरू मुलुकमा किन नेपालीहरू गए त, त्यही आजित भएर गएका त हो नि होइन, ती बुढाहरूको
5: अब चाहिँ त्यसमा कायापलट हुन्छ,
6: तपाईँहरूले डिस्टर्ब गर्नु भएन, चुपो लाएर दस वर्ष बालेन्द्र शाहलाई दिनु पऱ्यो कायापलट हुन्छ जस्तो लाग्छ,
5: व्यक्ति फेरबदल हुँदैमा कायापलट हुन्छ त,
6: हत्तरी तपाईँले नि कस्तो, तपाईँले त्यो बालेन्द्र शाहको सरकारमा अलिकति बुझ्नु भएको छ नि क्या,
5: तपाईँ बुझाउनुहोस् न आज,
6: त्यही त उहाँले गरिरहनु भएको छ भित्रभित्र काम गरिरहनु भएको छ, अहिले तपाईँ मालबोतमा जानुहोस् काम गर्नलाई छिनको छिनै काम हुन्छ, त्यो पहिले हुन्थ्यो बिजौलाले हामीले झुलाउँथे, तर उता हाकिमले हतपति काम गर्दैन थिए, अहिले ड्याङ ड्याङ काम हुन्छ त, त्यो कसले गरे त, सरकार आएपछि गरे,
5: भनेपछि जनताले डेलिभरी चाहिँ पाइरहेछन्,
6: पाइरहेछन् त राम्रो भएको छन्, अब हेर्नु बिस्तारै दिन न तुरुन्तै चाहिँ कहाँ हुन्छ त, तपाईँको बिउ रोप्ने बित्तिकै कहाँ भात त फल्छ त, त्यसलाई जग्गा गर्नु पऱ्यो, गोडबेल गर्नु पऱ्यो, सक्यो भने मल हाल्नु पऱ्यो, अनि पो भगा राम्रो लाग्छ,
4: त्यो त दुई महिनै भएको छैन, दुई महिना पनि पुगेको छैन, अहिले नै व्यापक चेन्ज भनेर त्यो त्यो सपना देख्नु नै गलत हो कि,
5: बालेन्द्र शाह प्रधानमन्त्री बनिसकेपछि कलाकारहरूलाई पनि आशा जागेको छ, तपाईँ त यस अगाडि त राज संस्थाको वकालत गर्नुहुन्थ्यो, अब चाहिँ राज संस्था नभए पनि हुन्छ होइन,
4: राज संस्था भनेको चाहिँ नि राज्य चलाउनलाई राजा मागे होइन नि त, देशको एउटा संरक्षक, देशको संरक्षक, किनभने बडामाला अधिराज पृथ्वीनारायण शाहले रचना गरेको देश हो नि त, त्यो देशको सर्वोच्च सूचमा चाहिँ एउटा संरक्षक देशको लागि राजा मागे हो मैले, शासन गर्नु त जनताकै छोराले गर्ने हो नि,
6: गरिरहेछ त अहिले पनि
4: होइन,
6: जनताकै छोराले गरिरहेछ,
4: गरिरहेछ नि,
6: एउटा मियो त चाहियो नि,
5: राज संस्था तपाईँहरू दुवैजना राज संस्थावादी हो,
6: म त हो, म पनि हो, दाई पनि हो,
4: अहिले धेरैजना राज संस्थाको
6: हामी खुलेर भन्छौँ, अरू चाहिँ मनमनै भन्छन् डरले,
4: यताका त्यो बेला मेरो इन्टरभ्यूहरू हेर्दा धेरैले गाली पनि गरे के गरे, अब बुझेँ ए ठिक रहेछ त यो होइन, किनभने संस्था एउटा विदेशीले हेप्न सकेन, हुन त अहिले बालिनजीले पनि आफ्नो प्रोटोकल मेन्टेन गर्नुभएको छ होइन, अब पहिला पहिला अब विदेशको एउटा सहसचिव स्तरको कर्मचारी प्रधानमन्त्रीको बेडरुममै जानु पाउँथ्यो, अहिले बालिनजीले त्यो त रोकिदिनु भएको छ, आउनुपर्छ परराष्ट्र थ्रु आऊ, व्यक्तिगत भेटघाट हुँदैन, अब अस्ति सम्पूर्ण सबै राजदूतहरूलाई बोलाएर एकै ठाउँमा राखेर त्यो गर्नुभयो, नयाँ कामको सुरुवात भयो नि त, नत्र व्यक्तिगत भेट हुन्थ्यो, कसले के माग्थे कसले के गर्थे, बिस्तारै हाम्रो सुशासनको लक्षण बालेन्जीले देखाइरहनु भएको छ होइन, गर्दै जानुपर्छ। अब अब लाइसेन्सै भनौँ, अब लाइसेन्स रिन्यू गर्न दियो त्यो लि अब लाइसेन्स आयो भने लिँदा त एक्सपायर भइसक्यो, एक्सपायर भएर लाइसेन्स बोकेर आउनुपर्छ।
6: सकिँदो रहेछ त बनाउनु होइन,
5: महेन्द्र पथमा बालेन्द्र भन्छन् नि धेरै मान्छेहरूले, उहाँको पहिरन गेटअप हेर्नुहुन्न तपाईँ?
4: किन नहेर्नु, हेर्छु। त्यही त भने राजा महेन्द्र भनेको एउटा अति फार साइटेड कि धेरै परको एउटा भिजुअल थियो, एउटा एनालाइसिस गर्न सक्ने, कम्पेरिजन गर्न सक्ने एउटा के ट्युरेट नेता राजा महेन्द्र। म बालनजीमा पनि त्यो देख्छु, किनभने उहाँको भिजन चाहिँ नि अलिक फार साइटेड छ के, तुरुन्त पनि गरिहाल्ने तर त्यो उसको भन्दा अगाडि अलिक परको भिजन त्यो कल्पना गरेर पनि उहाँले गरिरहनु भएको छ। त्यसैले हामीले अहिले हतार होइन, दुई महिना भएको छैन, अहिले राजीनामा दिए, भोलि राजीनामा दिए, त्यो चाहिँ नि मागको लागि माग गरे, राजीनामा दिएर के अनि
5: संसदमा माग्नु भएको छ हर्क साम्पाङले,
4: उहाँ हुने रे, उहाँ प्रधानमन्त्री हुने,
5: रवि लामी छानेलाई प्रधानमन्त्री बनाउने अरे, बरु नबोल्ने व्यक्ति भन्दा बोल्ने व्यक्ति चाहियो भनिरहनु भएको छ।
4: हामीलाई बोल्ने होइन, काम गर्ने मान्छे चाहियो। बोल्ने त पहिला त वाक्क कानै फुट्ने गरी सुन्यो भने कति सुन्नु, उखान सुनिएन कि, गँगडी गफ थियो हावा हावा गफ सुनिएन कि, धेरै गफ सुन्यो नि पहिलाको बालेजी बोल्नुहुन्न, त्यो चाहिँ कहाँ आनन्द भएको छ अहिले।
5: समानजी धेरै कलाकारहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा छन् अहिले, तपाईँ चाहिँ राष्ट्रसभा प्रवेश गर्ने तयारीमा हुनुहुन्न?
6: म पार्टी अहिलेसम्म कुनै पनि पार्टीमा छिँदिनँ, मलाई एकदम माया लाग्ने बाउ पार्टी हो राष्ट्रसत्ता, उहाँलाई नै यसो नमस्कार गर्छु त्यही हो।
5: राप्रपामा चाहिँ प्रवेश गर्नुहुन्न?
6: मान्छु म राष्ट्रसत्तालाई होइन, मेरो बिनाको भा छ यो चाहिन्छ एउटा राष्ट्र
5: संस्थाको वकालत गर्ने पार्टी त राप्रपा हो नि त
6: होइन, वकालतमा मतलब भएन मलाई, त्यहाँ पनि अवसरवादी छन् कि, बालन जस्तो हुनु पर्यो,
5: बालनले चाहिँ काया पलट गर्नुहुन्छ, चमत्कारै गर्नुहुन्छ,
6: 100% दिनुपर्छ, 10 वर्ष दिनुपर्छ, अलिअलि सिङ्गापुर बनाउनुहुन्छ, 10 वर्ष दिनुपर्छ, त्यो डिस्टर्ब गर्नुहुन्न कि, गर्ने मान्छे दिनु पऱ्यो नि, एउटा फिल्म निर्माण गर्न लागेपछि एउटा डाइरेक्टर हुन्छ नि अन्त त्यो डाइरेक्टरलाई विचार नगर नगर भने कति त्यसले राम्रो बनाउँछ त, उसले दिनु पऱ्यो नि, छोडिदिनु पऱ्यो नि फिल्म पुरा, त्यो फिल्म देखाउनेसम्म बेलाको लागि छोडिदिनु पऱ्यो कि।
5: नेपाललाई सिङ्गापुर जस्तो बनाउन बालेन्द्र शाहले 10 वर्ष शासन गर्नुपर्छ,
6: त्यो लेभलको मान्छेहरूले सक्छ।
4: सिङ्गापुर जस्तो बनाउनु भन्ने कुरै मन पर्दैन मलाई कि, जस्तो नेपाल बनाउनुपर्छ, नेपाललाई नेपाल जस्तो बनाउनु पर्छ कि।
5: विगतदेखि नै नेताहरूले भन्थे सिङ्गापुर जस्तो स्विजरल्यान्ड जस्तो बनाउने भनेर,
4: किन विदेशको जस्तो, हाम्रै यत्रो कलात्मक देश छ होइन, ल हाम्रो जस्तो मौलिक संस्कृति, हाम्रा जस्ता मन्दिर पाटी पौवा विदेशमा कहीँ देख्न पाइन्छ र, अनि के गर्ने थियो विदेश जस्तो बनाएर, हामीले नेपाललाई नेपालै बनाउनु पर्छ त राम्रो, सबैले हेर्दा नि राम्रो, व्यवस्था राम्रो, डिसिप्लिन राम्रो, कानुन राम्रो, कानुनमा सबैलाई बराबर हक, अनुहार हेरेर चाहिँ कानुन नलाग्ने त्यस्तो देश बन्नुपर्छ, त्यो सिङ्गापुर र हङकङ भन्ने होइन, नेपालै बनाउनुपर्छ।
5: तपाईँ चाहिँ राष्ट्रसभा प्रवेश गर्नुहुन्न?
4: म पार्टीमा चाहिँ कुनै पनि पार्टीमा लाग्दिनँ,
5: आजीवन
4: आजीवन म आफ्नो एउटा
6: लत्यो छ भित्र के छ त, अब
4: त्यो चलाउन नजाने कहिलेकाहीँ फेरि मेरो यो एक हप्ता
6: भ्यालीमै हुनुहुन्न,
4: एक हप्ता अगाडि कस्तो भयो नि, मेरो त्यो चलाउन नजानेर मेरो मोबाइल रिङै हुन छोड्यो, रिङ अफ,
6: त्यो पनि भन्ने
4: रिङ अफ रहेछ, के भयो के भयो घन्टी बज्दैन भनेर बसेको, त्यो कहाँ
5: साइड बटनमा,
4: साइड बटन तल झरे रहेछ, अनि एउटा भाइले ल अनि मेरो त घन्टी नै आएन भन्नु पऱ्यो नि, उसले गयो ट्याक्कै हेर्दै गऱ्यो फेरि घन्टी बटन,
5: प्रविधि पनि अचम्मको छ होइन,
4: त्यो त्यो बेला पनि आयो कि न प्रिमियरको थाहा भएन, अब घन्टी
5: पहिला पहिला चाहिँ प्रेम पत्र लेख्ने होइन विभिन्न किसिमको हुन्थ्यो नि त लेखेर, अहिले चाहिँ टेक्स्ट मेसेजहरू कतिको लेख्नुहुन्छ, मेसेज आदान प्रदान हुन्छ हुँदैन,
4: कसलाई लेख्नु,
5: कहिले कहीँ जिस्किने, हाँसी मजाक गर्ने, ठट्टा गर्ने,
4: त्यस्तो हँसी मजाक त मेरो चलि नै रहन्छ, त्यो पनि त मेरो औषधि खुराकै हो हेर्नु, मलाई एनर्जी दिने नै
6: गाईसँग हिँड्यो नि कहिले खल्ती भयो यहाँ कति बेला ढुङ्गा हुन्छ कहिले जुत्ता पनि हुँदैन
4: त्यसले गर्दाखेरि हँसी मजाक त्यो चाहिँ
6: आफू हाल्नु हुन्न कि कस्तो मजाले गर्नुहुन्छ नि त्यहाँ बिग्रिसकेको छ बिहातिसकेको छ चुपो लगाइरहनु हुन्छ अनि पछि पञ्च आइसकेस मात्र आयो नि
5: तपाईँसँग चाहिँ हजुर विवाह प्रेम अनि डेटिङको त्यस्तो किस्सा के छ
6: होइन मैले त्यो हाम्रो केदारलाई चाहिँ अभिनय सिकाउने क्रममा हाम्रो केदार किनेरे
4: ए माग्ने बुढाले
6: हजुर
4: तपाईँले सिकायो
6: हजुर
5: अनि माग्ने बुढा र
6: होइन माग्ने
5: बुढालाई कलाकारिता सिकाउने
6: कलाकारिता सबै त्यो सिकाएको छ नि केदार किमिरेले हो सीतारामजी चाहिँ हेर्न आउनुहुन्थ्यो त्यहाँ
5: माग्ने बुढा र धुर्मुसको गुरु रमन रूपा खेती
6: माग्नेको 6 महिना ट्रेनिङ गराएको थिएँ मैले त्यसले म ट्रेनिङ गराउँथेँ त्यही अवधिमा चाहिँ नि एकजना लेडी चाहिँ आउनुभयो त्यहाँ डान्स सिक्नलाई अनि उहाँसँग चाहिँ नि यसो त्यो मोमा हजुर बुढीलाई त्यो अहिले बुढी ल पर्दाखेरि उसले मात्र बोलायो ऊ नआउने उसको साथी साथी ल्याउने 15,000 मोमा त त्यही सक्यो त्यो ल पर्दा
4: ए
6: 15,000 खर्च भयो नि त्यही बुढी फर्काउँदाखेरि
5: युवतीहरूलाई चाहिँ कतिको फर्काउनुहुन्छ
6: होइन त्यस्तो अब यो हामी चाहिँ नि कस्तो भने फकाउने त्यो उमेरै भएन कि हजुरको कसरी हुन्छ दमन रुपा त्यो नाम बनाउनु पऱ्यो ऊ दायरले खेल्नु हुन्थ्यो दायर जस्तो कसरी बन्ने भनेर हिँड्दा हिँड्दा हिँड्दा हिँड्दै धन्न एकचोटि लभ लभ गर्ने बे भयो
4: ए
6: होइन भने अहिले पनि बिहे नै हुँदैन थियो
4: है
6: त्यो नाम नाम पछि गएर
5: अरू साइड लभ गर्नु भयो
6: साइड लभ गर्ने फुर्सदै भएन हजुर
5: तपाईँले त गर्नुभयो होला होइन
4: मैले गरेँ त्यो जिन्दगी कसै पछाडि भन्ने लाग्दै लाग्यो
5: तपाईँको पछाडि त लाग्यो होला नि त धेरै
4: पछाडि आएको छैन को लाग्यो थाहा छैन होइन नत्र म चाहिँ नि कसैको पछाडि लाग्दा नि लागिनँ आजसम्म पनि चाहे केटीको होस् चाहे नेताको होस् चाहे
5: तपाईँ त चस्मा पनि पछाडि लाएर हिँड्नुहुन्छ
4: अब ठाउँ नभएर यहाँ राखेको थिएँ यहाँ फेरि देख्यो भन्नुभयो पछाडि राख्यो पछाडि अस्ति लगो अनि त्यहाँ लगाएर राखेको
5: तपाईँको पछाडि धेरै लाग्ला नि त त्यही भएर
4: खै देखिँदैन देख्नुहुन्छ पछाडि
6: उहाँहरूको पछाडि लाग्छ नि उहाँहरू जस्तै कलाकार हुँ भनेर धेरै लागेका छन् हामी नै हो
5: अनि
6: उहाँहरू भनेको एकदम राष्ट्रको इतिहास हो कि कलाकारिताको इतिहास उहाँ मदन दाई हरिदाई उहाँहरू भन्दा नि अझ दुईजना के अरे धरुवाडा
4: राजपाल
6: गोपाल दाई त बित्नुभयो
5: चाँदै चाँदै दर्शक श्रोतालाई के भन्न चाहनुहुन्छ
6: हामीले गरेको कलाकारितालाई अब कम्प्लेन गरिदिनु होला राम्रो नराम्रो राम्रो त यसै हुन्छ नराम्रो चिजले कम्प्लेन गरिदिनु भयो भने हामीले अझ सुधार्दै चाहिँ नि अगाडि बढाउनेछौँ यो मङ्गलबार आइरहेको छ 8:30 मिडिया अफिसियल युट्युब च्यानलमा मेरो यसै त्यो हेरिदिनु होला दमन रूपाथी युट्युब च्यानल पनि हेरिदिनु होला हाम्रो कलाकारितालाई माया गरिदिनु होला
5: तपाईँको सन्देश चाहिँ के छ
4: मेरो त त्यस्तो च्यानल केही पनि छैन नभए च्यानल हेर्दै
6: नहेर्नु
4: होइन फिल्म पनि अब टेलिभिजनमा मात्रै नकोर्नु हलमै गएर हेरिदिनुहोस् र अब आजको यो कार्यक्रम के कस्तो लाग्छ अब हामी भने कस्तो भने सिधा प्रश्न सिधा उत्तर कि जे सोध्दै त्यो जवाफ दिने अब राजनीति शास्त्रको प्रश्न सोधेको ठाउँमा मैले रसायन शास्त्रको जवाफ दिएर त हुँदैन हेर्नु
5: पनि बनाऊ जवाफ दिनुभएको छैन
4: होइन जे सोध्यो त्यसैको जवाफ दिएको छु कतिलाई मनपर्छ होला म अलि प्रष्ट विचारले बोल्छु त्यो हेरेर सुझाव पाउँ सल्लाह दिउँ हुन त जतिसुकै सुझाव सल्लाह पाउँ भने नि एक दुईजनाले चाहिँ नि यस्ता भाउँ उस्ता भाउँ कमेन्ट आउँछ थाहा छ मलाई मलाई थाहा छ त्यति लेखे बाबा तपाईँले एउटा कमेन्टको 5 रुपियाँ नि पाउनुहुन्छ अरे त्यो पनि थाहा छ मलाई गाली गर्नुहोस् 5-6 रुपियाँ कमाउँदै छ
5: हस् यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद
6: धन्यवाद
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656-5369-53 98550-77061 र 98550-77053
8: 24 घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656-493-440 493-580 र 98550-26-440
9: इट्स 8 o'clock अहिले 8 बजेको छ
10: मान्छेलाई त यो देश फेरि

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा रिदम सिंहको नमस्कार। चालू आर्थिक वर्ष 82-83 सकिन 2 महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारको बजेट खर्च 30% पनि पुग्न सकेको छैन। सरकारले वैशाख मसान्तसम्म अर्थात् 10 महिनाको अवधिमा कुल बजेटको 29.03% मात्रै बजेट खर्च गर्न सकेको हो। चालू आर्थिक वर्षमा सरकारले 32,99,66,55,000 बराबरको कुल बजेट ल्याएकोमा 10 महिनामा 9,63,51,49,830 रुपियाँ बराबरको बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले जानकारी दिनुभयो। चैत्र मसान्तसम्ममा 8,03,62,00,000 बराबरको बजेट खर्च गरेको सरकारले वैशाख महिनाभर 1,59,99,00,000 बराबरको बजेट खर्च गरेको छ। फागुन मसान्तसम्म बजेट कार्यान्वयनको अवस्था कछुवा गतिमा रहेकोमा चैत्र महिनादेखि ग्राफ केही बढेको छ। चैत्र महिनाभर 1,55,00,000,00 बराबरको कार्यान्वयन गरिएको सरकारले वैशाखमा झण्डै 4 करोडले वृद्धि गरेको छ। तर समग्र बजेट कार्यान्वयनको अवस्था भने निकै नाजुक छ। चालु आर्थिक वर्ष 82-83 10 महिनामा 9,88,55,23,00,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। यो गत आर्थिक वर्ष 81-82 सोही अवधिको तुलनामा 7.2% वृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा 9,22,43,00,000 रुपियाँ राजस्व उठेको थियो। अर्थ मन्त्रालयका अनुसार वैशाखमा मात्रै 1,02,26,00,000,00,000 राजस्व उठेको छ। गत आर्थिक वर्षको वैशाखमा भने 91,06,00,000,000 मात्रै राजस्व उठेको थियो। चालु आर्थिक वर्षको 10 महिनामा संकलित राजस्व लक्ष्यको तुलनामा भने 84.73% मात्रै हो। सरकारले यस अवधिमा 11,73,45,00,000,00 रुपियाँ राजस्व उठाउने लक्ष्य लिएको छ। चालू आर्थिक वर्ष 82-83 वैशाखमा 3,52,30,22,000 बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको देखिएको छ। वैशाखमा 113 परियोजनामा सो बराबरको लगानी प्रतिबद्धता आएको नेपाल उद्योग विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ। यो चालु आर्थिक वर्षको असोज यताकै उच्च हो। यद्यपि गत आर्थिक वर्षको वैशाखको तुलनामा भने कम हो। गत आर्थिक वर्षको वैशाखमा 9,09,22,00,000 वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनमा 127 परियोजनामा 24,10,00,000,00 भदौमा 109 परियोजनामा 8,98,00,000,00,000 प्रतिबद्धता आएको थियो। पूर्वाधार निर्माण तथा विकास आयोजनाहरूसँग सम्बन्धित अदालती मुद्दाका कारण आयोजना ठप्प हुने र लागत बढ्ने समस्या समाधानका लागि सरकारलाई विशेष सुझावसहितको अध्ययन प्रतिवेदन पेश गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा गठित अध्ययन समितिले पूर्वाधार निर्माण तथा विकास परियोजनाहरूका सम्बन्धमा अदालतमा पर्ने मुद्दा मामिलाहरू छिटो छरितो रूपमा निरूपण गर्नुपर्ने सुधार सम्बन्धी अध्ययन प्रतिवेदन 2083 मन्त्रीलाई बुझाइएको हो। कानून मन्त्रालयका सचिव पारसोर ढुङ्गानाको संयोजकत्वमा गठित यो समितिमा सर्वोच्च अदालतका सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला, भौतिक पूर्वाधार, शहरी विकास, ऊर्जा र सिंचाई मन्त्रालयका सहसचिवहरू सुशील बाबु ढकाल, प्रकाश अरियाल, सुशील आचार्य, अच्युतमणि नेउपानी, सुनिता नेपाल, रामप्रसाद आचार्य र सदस्य सचिव पाँच दलबहादुर अधिकारी रहनु भएको थियो। समितिमा प्रतिनिधि सभाका सदस्य इन्जिनियर श्रीराम नेउपानेलाई विषय विज्ञको रूपमा समावेश गरिएको थियो। भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि उत्पन्न हुन सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै नेपाल सरकारले बजारमा चिनीको सहज आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन भन्दै भारतले सेप्टेम्बर 30 सम्मका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो। यो स्थितिमा नेपालमा चिनीको अभाव हुने त होइन भन्ने चिन्ता पनि देखिएको छ। तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा सञ्चालित चिनी उद्योग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग गरी करिब 8 महिनाको माग धान्न सक्ने चिनी उपलब्ध रहेको दावी गरेको छ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई तेस्रो त्रैमासमा पनि लचिलो नै छाडेको छ। अधिक तरलता र बढ्दो निष्क्रिय कर्जाको दबावमा रहेको बैंकिङ प्रणालीमा कुनै व्यवस्था हेरफेर नगरी राष्ट्र बैंकले नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। अधिक तरलता रहे पनि माग बढ्न नसकेको भन्दै अब नयाँ सरकारले आर्थिक एवं शासकीय सुधारका कामहरू थालेकाले अर्थतन्त्र चलायमान हुने विश्वास राष्ट्र बैंकले लिएको छ। 2082 फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट नयाँ सरकार गठन भई शासकीय एवं आर्थिक सुधारका कार्यहरू थालनी गरिएबाट लगानी अभिवृद्धि भई समष्टिगत माग र आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने बैंकको अपेक्षा रहेको छ समीक्षामा भनिएको छ। सरकारको स्वीकृति बिनै नेपाल विद्युत प्राधिकरणले विभिन्न 35 कम्पनीमा 56.8 करोड रुपियाँको सेयर लगानी गरेको छ। प्राधिकरणले कानूनी प्रक्रिया मिचेर मातहतका कम्पनीहरूमा अरबौं रुपियाँ लगानी गर्नुले राज्यलाई अतिरिक्त भार थपेको महालेखा परीक्षकको 63 प्रतिवेदनले ल्याएको छ। नेपाल विद्युत प्राधिकरण ऐन 2041 दफा 5 कले प्राधिकरणले कुनै पनि सेयर लगानी गर्दा अनिवार्य रूपमा नेपाल सरकारको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार अमेरिकी डलर 1 खरिद दर 153.25 रुपियाँ र बिक्री दर 153.85 रुपियाँ निर्धारण गरिएको छ। यस्तै अस्ट्रेलियन डलर 1 खरिद दर 109.73 रुपियाँ र बिक्री दर 110.16 रुपियाँ। क्यानेडियन डलर 1 खरिद दर 111.47 रुपियाँ र बिक्री दर 111.91 रुपियाँ तोकिएको छ। युरोपियन युरो 1 खरिद दर 178.38 रुपियाँ र बिक्री दर 179.08 रुपियाँ। युके पाउन्ड स्टर्लिङ 1 खरिद दर 204.95 रुपियाँ र बिक्री दर 205.75 रुपियाँ कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनीतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ।
0: मिति भोलि जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।
1: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
0: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
1: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
0: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
2: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन र चिता उजाउनु त होला नि।
4: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली। सम्पर्क 97-45-23-91-63।
5: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
5: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 5550 7070 161 र 98 5550 7070 153
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 5550 2640
3: It's 9 o'clock. अहिले 9 बजेको छ।

मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 8 महिनालाई पुग्ने चिनी मौद्दात रहेको सरकारको दाबी, चिनी सहित अत्यावश्यक वस्तुको नियमित आपूर्ति गरिने। आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस, डिजिटल पहुँच विस्तारमा जोड, व्यक्ति समुदाय र क्षेत्रबीचको प्रयोग असमानतालाई कम गर्ने उद्देश्य। आज सबैजसो प्रदेशमा वर्षा र बदली, कोशी र मधेसमा हावाहुरीको सम्भावना। ट्रम्पको चेतावनीका बावजुद पनि आफू स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा, क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर बन्न सक्ने जोखिम। र चेल्सीलाई हराउँदै सिटीले एफए कपको उपाधि जित्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले 8 महिनालाई पुग्ने चिनी मौजदात रहेको दावी गरेको छ। चिनी लगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो। मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले उपभोक्ता एवं सरोकारवालामा चिनी लगायत दैनिक उपभोग्य वस्तु अनावश्यक सञ्चिति नगर्न आग्रह पनि गर्नुभएको छ। पछिल्लो पटक भारतले चिनी निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 गते निर्यातमा प्रतिबन्ध लगाएको छ। यसतर्फ ध्यानाकर्षण भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। अहिले सञ्चालनमा रहेका चिनी उद्योगबाट उत्पादन भई मौजदातमा रहेको परिणाम र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड लगायतसँग झन्डै 8 महिनाको माग धान्ने अवस्था छ। यसअघि नेपाल चिनी उत्पादक सङ्घले पनि चिनीको मौजदात रहेको र मूल्य नबढाइएको जानकारी दिएको थियो। सङ्घका अनुसार अहिलेसम्म झन्डै 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको छ। त्यस्तै बजारमा झन्डै 20,000 मेट्रिक टन चिनी मौजदातमा छ। बजारमा भाव बढ्न नदिन मन्त्रालयले अनुगमनसहित आवश्यक प्रयास निरन्तर गरिरहने प्रवक्ता सुवेदीले बताउनुभयो। चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न आवश्यक काम भइरहेका उहाँको भनाइ छ। कृषि मन्त्रालयले उन्नत जात गाउँको मार्फत उत्पादनको दक्षता वृद्धि, नव प्रवर्धन, आधुनिक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने गरी तयारी पनि गरेको छ। सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको हो। आज विश्वका विभिन्न देशमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। इन्टरनेट तथा सूचना सञ्चार प्रविधि आइसिटीको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 तारिकमा यो दिवस मनाउने गरिन्छ। डिजिटल विभाजन भन्नाले सूचना तथा सञ्चार प्रविधि, इन्टरनेट, कम्प्युटर, स्मार्टफोन लगायतमा पहुँच भएका र नभएका व्यक्ति समुदाय वा क्षेत्रबीचको असमानतालाई बुझाउँछ। विशेष गरी इन्टरनेट सेवा प्रविधिको प्रयोग गर्ने सिप, डिजिटल शिक्षा तथा सूचना प्राप्त गर्ने अवसरमा

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
2: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
1: मिति भोलि जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।
2: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवारसँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
0: आजदेखि मल मास अर्थात् अधिक मास सुरु भएको छ। आउँदो असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। हरेक 32 महिना 16 दिन 1 घन्टा 36 मिनटमा आउने मल मास अर्थात् अधिक मास आजदेखि सुरु भएको हो। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर र चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घन्टा 36 मिनटमा मल मास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिवप्रसाद पोखरेलले बताउनुभयो। 2 वटा सङ्क्रान्ति भएको महिना 6 मास हो। मलमास अर्थात् अधिकमासमा नित्य कर्म, पूजा, जप, ध्यान, पाठ गर्न बाधा नहुने धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। त्यस्तै पहिलेदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुवात गर्न नहुने नियम रहेको पनि उहाँले बताउनुभयो। बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्न नहुने उहाँको भनाइ छ। आज 33 मदना स्मृति स्मृति दिवस। नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसको अवसरमा आज स्मृति सभासहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ। मदन नगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारको मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना गरिएको एमाले जनाएको छ। अरू ठाउँमा पनि मदन आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफुल वितरण लगायत गर्ने काम रहेका छन्। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुङ्गामा गाडी दुर्घटनामा निधन भएको थियो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवाद ज व जका प्रणेताका रूपमा मान्दै आएको छ। अब विदेशको खबर। ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ। यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै आएको हो। ट्रम्पले आफ्नो पछिल्लो अन्तर्वार्तामा ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव बढेर सम्भावित युद्धको जोखिम निम्त्याउन सक्ने बताउनु भएको थियो। उहाँले अमेरिका ठूलो सैन्य द्वन्द्वमा जान नचाहेको समेत बताउनु भएको छ। तर ताइवानको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै कुनै औपचारिक घोषणा आवश्यक नभए पनि पनि ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दावी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। ताइवानले अमेरिकासँगको सुरक्षा सहकार्यलाई क्षेत्रीय स्थायित्व र प्रतिरक्षाको महत्त्वपूर्ण आधारको रूपमा पनि प्रस्तुत गरेको छ। यसैबीच चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा भन्दै पुरानो अडानलाई दोहोर्याएको छ। चीनका राष्ट्रपति सी जिनपिङले ताइवान मुद्दामा कुनै पनि गलत कदमले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ। अमेरिका भने आधिकारिक रूपमा चीनलाई मात्र मान्यता दिँदै ताइवानलाई सुरक्षा सहायता उपलब्ध गराउँदै आएको छ र यसले यो मुद्दालाई थप संवेदनशील बनाएको छ। विश्लेषकहरूका अनुसार ताइवान अमेरिका चीनबीचको यो कूटनैतिक तनावले क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर हुने देखिन्छ। अब खेल खबर। चेल्सीलाई 1-0 गोलले हराउँदै एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। सिटीले एफए कप सहित यो सिजनको दोस्रो उपाधि जितेको हो। यससँगै सिटीले इङ्ग्लिस लिग कपको उपाधि जितेको थियो। हिजो भएको खेलमा 72 मिनटमा सिटीले गोल गरे। उसका हालान्डले दिएको क्रस बलमा सेमेन्योले गोल गरे। सिटीले यो सहित एफए कपको उपाधि 8 पटक जितेको छ। सिटीलाई इङ्ग्लिस प्रिमियर लिगको उपाधि जित्ने अवसर पनि छ। प्रिमियर लिगमा सिटी आर्सेनल भन्दा 2 अङ्कले पछाडि छ। प्रशिक्षक पेप ग्वार्डियोला का लागि ट्रिपल उपाधिको अवसर छ। चारभन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। 8 महिनालाई पुग्ने चिनी मौजदात रहेको सरकारको दावी। चिनी सहित अत्यावश्यक वस्तुको नियमित आपूर्ति गरिने। आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस। डिजिटल पहुँच विस्तारमा जोड। व्यक्ति समुदाय र क्षेत्रबीचको प्रयोग असमानतालाई कम गर्ने उद्देश्य। आज सबैजसो प्रदेशमा वर्षा र बदली। कोशी र मधेसमा हावाहुरीको सम्भावना। ट्रम्पको चेतावनीका बावजुद पनि आफू स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा। क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर बन्न सक्ने जोखिम। र चेल्सीलाई हराउँदै सिटीले एफए कपको उपाधि जित्यो।
1: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
2: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिकाभित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, सञ्चारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ।
1: मिति भोलि जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
3: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
5: तर के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली। सम्पर्क 97 45 23 91 63।
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा।
0: नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जेङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका अन्तर्गत मत्स्यगाउँको मत्स्यनारायण मन्दिरमा आजदेखि पुरुषोत्तम मेला सुरु भएको छ। हरेक मलमासमा जस्तै यस वर्ष पनि मत्स्यनारायण मन्दिरमा आजदेखि एक महिनासम्म पुरुषोत्तम मेला चल्नेछ। मत्स्यनारायण मन्दिरमा मलमासको समयमा भगवान विष्णुको पूजा आराधना गर्न नेपाल तथा भारतबाट लाखौँ भक्तजन आउने गर्छन्। पोखरीले घेरिएको यो मन्दिरमा हरेक 3 वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्यनारायण मेला पनि लाग्ने गरेको छ। किर्तिपुर, कलङ्कीको 3 थाना र थानकोटबाट झन्डै 3-4 किलोमिटर दूरीमा रहेको मत्स्यनारायण मन्दिर 1700 वर्ष अघि निर्माण भएको हो। यहाँ 4000 वर्ष अघि पोखरी स्थापना भएको रेकर्ड रहेको मन्दिर मेला व्यवस्थापन समितिले जनाएको छ। मत्स्यनारायण मन्दिरमा माछाको मुखबाट प्रकट भएको 1 फिट अग्लो 4 हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ। स्थानीय उत्पादन स्थानीय बजारमा भन्ने नाराका साथ भक्तपुरको सूर्यविनायक नगरपालिका साथ कार्यालयमा निशुल्क घुम्ती हाट बजार सञ्चालन भएको छ। सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको घुम्ती हाट बजारमा हिजो 2000 भन्दा बढी उपभोक्ताले सेवा लिएका छन्। स्थानीय उत्पादनलाई बिचौलियाको प्रभावबाट मुक्त गर्दै किसान एवं उद्यमीले सिधै आफ्नो बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्ने गरी नगरपालिकाले घुम्ती हाट बजार सञ्चालन गरेको वडा नम्बर 7 का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो। हाट बजारको स्टल व्यवस्थापनदेखि सबै खर्च नगरपालिकाले बिहोर्ने र उद्यमी, किसान एवं व्यापारीलाई निशुल्क स्टल राख्न दिने गरी सञ्चालन भएको हाट बजारमा गुन्डुमा 30 वटा स्टल राखिएको थियो। स्टलमा स्थानीय उत्पादन गुन्द्रुक, मस्यौरा, जिम्बु, च्याउ, हरिया तरकारी, महिला उद्यमीले बनाएका हस्तकलाका विभिन्न सामग्री, कृषिका बिउ बिजन, कम्पोस्ट मल, फल, नेवारी खाजा लगायत विभिन्न परिकार राखिएको थियो। साहित्य सन्धाको 476 औं मासिक श्रृङ्खलामा काठमाडौँको बुढा नीलकण्ठ नगरपालिकासँगको सहकार्यमा हिजो नेपालको भूराजनीतिक विशेषता र ध्यान दिनुपर्ने विषयमा चर्चा र रचना वाचन गरिएको छ। पूर्व राजदूत हिरणयलाल श्रेष्ठले नेपालको स्वीकृति बिना नेपाली भूमिबाट भारत र चीनले कैलास मानसरोवरको यात्रा गराउने सूचना सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानून एवं कूटनैतिक मर्यादा विपरीत भएको टिप्पणी गर्नुभयो। त्यस अवसरमा साहित्यकार लक्ष्मण तिमसिन्हाद्वारा लिखित पुष्पाञ्जली खण्डकाव्य र युग सन्देश कविता संग्रह लोकार्पण गरिएको थियो। युग सन्देशको साहित्यकार गोविन्द प्रसाद आचार्यले समीक्षा गर्नुभएको थियो। बुढा नीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामाले स्रष्टाहरूलाई विकृति विरुद्ध निरन्तर कलम चलाउन आग्रह गर्नुभयो। पछिल्लो 24 घण्टामा 2029 गाडीका चालक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट 417,000 राजस्व सङ्कलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने 59 जना, नियमित विपरीत राइड सेयरिङ गरेका 119 जना, सङ्केत बत्ती उल्लङ्घनकर्ता 132 र तीव्र गतिमा हुइकाएका 208 जनालाई कारवाही गरिएको हो। त्यसै गरी लेन अनुशासन पालना नगर्ने 57, निषेधित क्षेत्रमा हर्न बजाउने 94, सडक पेटीमा पार्किङ गर्ने 95, एकतर्फी सडकमा चलाउने 126 र अन्य विभिन्न नियम पालना नगरेका 1139 जनालाई कारवाही गरिएको छ। र कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिमा सीताके च्याउ प्रति किलो 1000 रुपियाँसम्म पुगेको छ। त्यस्तै कन्या च्याउ प्रति किलो 160, डल्ले च्याउ 350 रुपियाँ रहेको छ। समितिका अनुसार गोलबेडा ठुलो भारतीय प्रति किलो 90 रुपियाँ, सानो स्थानीय 65 रुपियाँ, तराईको 60 रुपियाँमा किनबेच भइरहेको छ। त्यस्तै रातो आलु 23-28 रुपियाँ प्रति किलोसम्म किनबेच भइरहेको छ। प्याज सुकेको भारतीय प्रति किलो 38 रुपियाँ छ। फलफुलमा स्याउ फुजी 300, अनार 500, अङ्गुर 300-450 रुपियाँ, केरा 200-220 र एभोकाडो प्रति किलो 800 रुपियाँसम्ममा कारोबार भइरहेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 8 महिनालाई पुग्ने चिनी मजदात रहेको सरकारको दावी, चिनी सहित अत्यावश्यक वस्तुको नियमित आपूर्ति गरिने। आजदेखि मलमास सुरु, काठमाडौँ मत्स्यगाउँको मत्स्यनारायणमा पुरुषोत्तम मेला र भक्तपुरको गुन्डुममा घुम्ती हाट बजार सञ्चालन। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्षदेखि त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
4: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ।
3: मिति भोलि जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि भरतपुर 10 चितवन, फोन 0656-8853-5189353।
2: मानसिक समस्याबाट बच्ने उपायहरू,
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ,
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
5: असल साथीहरूसँग मात्रै संगत गरौँ,
2: मादक पदार्थ र लागु औषध सेवन नगरौँ,
5: नियमित स्वास्थ्य परीक्षण गरौँ, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ,
2: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो आयन, के छ?
7: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
6: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
7: भिडियो अन गर न यार।
6: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
7: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556-1040 र 9852-0280-40, साथै 24 घण्टा हटलाइन नम्बर 0157-0086।
8: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 40 4935 80 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। प्रतिनिधि सभाको आगामी डेढ महिनाको संसदीय क्यालेण्डर सार्वजनिक भएको छ, जसमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्न उत्तर कार्यक्रम भने समेटिएको छैन। शनिबार प्रतिनिधि सभाको आउँदो असार 15 गतिसम्मको क्यालेण्डर सार्वजनिक गरिएको छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 255 बमोजिम क्यालेण्डर सार्वजनिक गरिएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको नियमावलीमा हरेक महिनाको पहिलो साताको एक दिन प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राख्ने व्यवस्था गरिएको छ। को नियम 56 भनिएको छ, प्रधानमन्त्री वा नेसको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ। यस नियम अनुसार अहिलेसम्म हरेक सबै प्रधानमन्त्रीले कम्तीमा एक घण्टा सांसदले सोधेका प्रश्नको जवाब दिँदै आएका थिए, तर यसपटक प्रतिनिधि सभाले सार्वजनिक गरेको संसदीय क्यालेण्डरमा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम राखिएको छैन। सभाको क्यालेण्डरमा जेठ 4 र 5 गते शून्य समय विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमाथि छलफल गर्ने प्रस्तावित कार्यसूची छ। त्यसपछि जेठ 6 गतेको सम्भावित कार्यसूचीमा शून्य समय विशेष समय विनियोजन विधेयकका सिद्धान्त प्राथमिकता कर बाहेकका माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ नियमावली मसौदा समितिको प्रतिवेदनमाथि छलफल संशोधन प्रस्तुत र पारित गर्ने कार्यतालिका रहेको छ। यस्तै जेठ 7 गतेको बैठकमा शून्य समय राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत। वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसपछि अर्को बैठक जेठ 12 गते बस्ने गरी क्यालेण्डर तय गरिएको छ। यससँगै असार 15 गतेसम्मको क्यालेण्डरमा प्रधानमन्त्री बालिन शाहले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची भने समेटिएको छैन। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनु भएको छ। आइतबार नेकपा एमाले काठमाडौँको बल्खुमा गरेको मदन आश्रित को 33 स्मृति सभालाई सम्बोधन गर्दै मदन पत्नी समेत रहनुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा मात्रै नभई वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रूपमा लिन समेत एमाले नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। जननेता मदन भण्डारी र जीवराज आश्रितले देख्नु भएको समतामूलक, समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पूरा गर्न बाँकी छ पूर्व राष्ट्रपति भण्डारीको भनाइ छ। भण्डारीले नेता द्वय भण्डारी र आश्रितप्रति सच्चा श्रद्धाञ्जली, उहाँहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्न सके मात्रै पूरा हुने बताउनुभयो। सशस्त्र प्रहरीले सिराहा जिल्लाको नवराजपुर गाउँपालिका 5 देवनगर स्थित सीमा इलाकाबाट शनिबार राति करिब 19,47,300 रुपियाँ बराबरको सामान र ट्रक सहित दुईजनालाई नियन्त्रणमा लिएको छ। सोही ठाउँ बस्ने 50 वर्षीय राजेश यादव र 39 वर्षीय आनन्द यादवलाई 7 नम्बर गण सिराहाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो। स1ख 535 नम्बरको ट्रकमा राखेर नेपालबाट अवैध रूपले भारततर्फ लैजाँदै गरेको लिखित मूल्य बराबरको कस्मेटिक सामान, टुथपेस्ट, 260 केजी ओखर सहित ट्रक समेत बरामद गरिएको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो हो नेपाली रेडियो
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब बाँकी खबर बितेको 24 घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक कार्यवाहीबाट 4,17,000 राजस्व संकलन भएको छ 2,029 सवारी चालकलाई सवारी नियम उल्लङ्घनमा कार्यवाही गर्दा 4,17,000 राजस्व संकलन भएको हो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने 59 जना नियम विपरीत राइड सेयरिङ गरेका 119 संकेत बत्ती उल्लङ्घनकर्ता 132 र तीव्र गतिमा सवारी साधन हुइकाएका 208 जना चालक कार्यवाहीमा परेका हुन् त्यसै गरी लेन अनुशासन पालना नगर्ने 57 निषेधित क्षेत्रमा हर्न बजाउने 94 सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 95 एकतर्फी सड़कमा सवारी चलाउने 126 र अन्य सवारी नियम पालना नगरेका 1,139 जनालाई कार्यवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ र काठमाडौँको चन्दागिरी नगरपालिका 3 थानकोट खरी बोटमा घराइसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्ने 38 वर्षीय समी अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीको हत्या गरेका हुन् प्रहरीका अनुसार गए राति करिब 9:15 उनीहरू बीच घराइसी विवाद भएको थियो विवाद बढ्दै गएपछि अहमदले तरकारी काट्ने चक्कुले 20-25 वर्षका जाकिरमाथि प्रहार गरेका थिए चक्कु प्रहारबाट गम्भीर घाइते भएका जाकिरलाई तत्काल उपचार का लागि सतुङ्गल स्थित मेड पोइन्ट अस्पतालमा लगिएको थियो तर उपचारकै क्रममा उनको राति 9:30 चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरले जनाएको छ मृतक जाकिरको स्थायी घर महोत्तरीको गौशाला नगरपालिका 5 रहेको छ काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई

0: कोमल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो गर्दा चाहिँ कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारायणगढ़, फोन 0956-95-174, मोबाइल 98-550-50-934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-493-374 98-510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवारसँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
4: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550 63172 र 98452 12206 छ।
4: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: माडीवासीहरूका लागि खुसीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
4: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459 64977 र 98020 35212।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: समयको ख्याल राखौं। 11 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनका लागि जेएनजी अगुवाहरूको राय सुझाव लिनुहुने भएको छ। आज दिउँसो 2 बजे केन्द्रीय कार्यालय सानेपामा जेएनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको छ। कंग्रेसको विधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नका लागि गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो। 18 जना जेएनजी अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको कंग्रेसले जानकारी गराएको छ। उक्त कार्यक्रममा संविधानविद तेजमान श्रेष्ठ, अध्यापक डाक्टर खनाल लगायतका सहभागी हुने बताइएको छ। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न विभिन्न पक्षहरूसँग छलफल गरिरहँदा कंग्रेसले छुट्टै तयारी गरिरहेको छ। उपसभापति पुष्पा भूषालको संयोजकत्वमा कार्यदल बनाएर संविधान संशोधनका लागि सुझाव संकलन गरिरहेको छ। संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिको सदस्यहरूमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू सदस्य रहेका छन्। उक्त समितिले 2 चरणको छलफल गरिसकेको छ। विधहरूसँग राय संकलनका लागि छलफल गरिसकेको समितिले आज जेएनजी अगुवाहरूलाई बोलाएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 33 वर्ष अघि चितवनको दासढुङ्गामा भएको रहस्यमय दुर्घटनामा आफूहरूले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमाएको स्मरण गर्नुभएको छ। मदन आश्रितको 33 औं स्मृति दिवसका अवसरमा सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले समय बित्दै गए पनि उनीहरूको अभाव झन बढिरहेको उल्लेख गर्नुभएको छ। मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा भएको गर्दै ओलीले मदन भण्डारीको नेतृत्वमा नेपाली राजनीतिले जनताको बहुदलीय जनवाद जस्तो बलियो र मौलिक विचार पाएको समेत बताउनु भएको छ। उहाँले भण्डारीको यही वैचारिक जगमा टेकेर अहिले एमाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य अघि बढाएको बताउनु भएको छ। नेपाली कम्युनिस्ट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशको राजनीति र सरकार सही ट्र्याकमा अघि नबढेको बताउनु भएको छ। आज बिहान वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकाले समर्थन गर्न नसकिने बताउनु भएको छ। अध्यादेश ल्याउनेदेखि सबै हिसाबले वर्तमान बालेन शाह नेतृत्वको सरकारको नियत राम्रो नदेखिएको प्रचण्डको भनाइ छ। उहाँले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनका निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढंगले सहयोग गर्ने बताउनु भएको छ। सुरुमा मोटामोटी कैयौं कुरा ठिकै छन् पनि भनेको, तर जब सरकारका अनेक गतिविधिहरू अघि बढ्न थाले समर्थन गर्न सकिने केही पनि नदेखिएको उहाँको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एउटी वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा पाकी खबर। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ। संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफलका लागि बोलाएको थियो, तर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आएपछि उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा हुन नसकेको भन्दै गुनासो गरेका छन्। उनीहरूले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन संयोजक शाहसँग समेत आग्रह गरेका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले आज देशभर ओडा अधिवेशन गर्दैछ। गत 20 वैशाख अघि तदर्थ समिति गठन भएका करिब 1500 ओडाको अधिवेशन आज गर्न लागिएको हो। संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार करिब 3000 ओडामा तदर्थ समिति बनिसकेको छ, जसमध्ये 50% अधिवेशन चुनाव अघि र पछि गर्न सकिएको छ। तदर्थ समिति बनेका तर ओडा अधिवेशन हुन नसकेका बाँकी ओडाको अधिवेशन आज हुँदैछ। रासुपाले ओडा अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको थियो, जसअनुसार 3 जेठभित्र गठन भएका तदर्थ समितिका ओडामा भने 16 जेठमा अधिवेशन गर्ने तयारी छ। रासुपाले सबै तहको अधिवेशन गरेर आगामी 7-9 असारसम्म चितवनमा महाधिवेशन गर्दैछ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: रेडियो पुछारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-099-98-074-46-182 र 98-491-95-225।
7: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
7: हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 98450 र म्यानेजमेन्ट तर्फ 98550 र 98550
2: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जिप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
4: बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
5: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550 63172 र 98452 12206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: पढाई सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-4440-493-580 र 98-5570-2640
3: It's 12 o'clock. अहिले 12 बजेको छ।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। संघीय मन्त्रालयहरूको संख्या घटाएको सरकारद्वारा गाभिएका मन्त्रालयको नाम परिवर्तन गर्ने कार्य सुरु। सरकारका गलत कदम विरुद्ध सड़क र सदनबाट प्रतिवाद गर्ने नेकपाका संयोजक प्रचण्डको भनाई। संविधान संशोधनका लागि कंग्रेस सभापति थापाले जेएनजी अगुवाहरूको राय सुझाव लिँदै अघिल्लो सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको संयोजक शाहको भनाई। पार्टी विभाजनको चर्चा हल्ला मात्रै भएको कंग्रेस नेता पोखरेलको दावी। सरकारको स्वीकृति बेगर विद्युत प्राधिकरणद्वारा 56 अर्ब बढीको सेयर लगानी। कामी रिताद्वारा 32 औं पटक सगरमाथाको सफल आरोहण। कंगोमा इबोला भाइरसको संक्रमण निरन्तर बढ्दै 80 जनाको मृत्यु। 100 औं नागरिकमा शंकास्पद केसहरू फेला। पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकाको योजना अन्तिम समयमा आएर रद्द। र भारतमा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली महिला टोलीको घोषणा। टिममा एन्जिलाको कप्तानी गर्ने गुजरात विरुद्ध 29 रनको जित निकालेसँगै कोलकाता प्लेअफको सम्भावना कायम राख्दै 11 7 औं स्थानमा उक्लियो।

0: EMI मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ पत्रिकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम शुरू भएको सम्बन्धी खबरबाट। सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित संघीय मन्त्रालयहरूको संख्या घटाउने प्रक्रिया अघि बढाएको छ। सोही अनुसार सिंहदरबार स्थित गाभिएका मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम शुरू भएको छ। वैशाख 30 गते बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको नयाँ कार्य विभाजन तय गरेको हो। नयाँ कार्य विभाजनमा भएका मन्त्रालय अन्तर्गत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित कुल 18 मन्त्रालय कायम गरिएका छन्। यस अघि संघीय सरकार अन्तर्गत प्रधानमन्त्री कार्यालय सहित 22 मन्त्रालय रहेका थिए। सरकारले समान प्रकृतिका मन्त्रालयहरूलाई गाभेर नयाँ संरचना बनाएको छ। नयाँ व्यवस्था अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित अर्थ, गृह परराष्ट्र, रक्षा, कानून, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई यथावत राखेको छ। यस्तै शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधि सम्बन्धी क्षेत्र अलग गर्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिएको छ। अनुसन्धान, आविष्कार र प्रविधि विकासलाई प्राथमिकता दिन छुट्टै मन्त्रालय बनाइएको हो। सरकारले अन्य मन्त्रालयको संरचनामा भने व्यापक हेरफेर गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयलाई गाभेर पूर्वाधार विकास मन्त्रालय बनाइएको छ। त्यस्तै शिक्षा मन्त्रालयमा खेलकुद क्षेत्र समेटेर शिक्षा तथा खेलकुद मन्त्रालय नामाकरण गरिएको छ भने श्रम मन्त्रालयमा युवा क्षेत्र थपेर युवा श्रम तथा रोजगार मन्त्रालय बनाइएको छ। यस्तै महिला तथा बालबालिका मन्त्रालयको दायरा विस्तार गर्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा क्षेत्र समेत समेटिएको छ। अब उक्त मन्त्रालय महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका रूपमा सञ्चालन हुनेछ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम विरूद्ध सड़क र सदनबाट प्रतिवाद गर्ने बताउनु भएको छ। आज बिहान सुर्खेतको सदरमुकाम वीरेन्द्र नगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेको भन्दै समर्थन गर्न नसकिने बताउनु भएको हो। संविधान संशोधन बहसपत्र कार्यदलको काम, विद्यार्थी र कर्मचारी ट्रेड युनियन खारेजी, अध्यादेश लगायतका कारण सरकारको नियत सही नदेखिएको उहाँको टिप्पणी छ। उहाँले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनका निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढंगले सहयोग गर्ने बताउनु भएको छ। पछिल्लो समय देशको राजनीति र सरकार सही ट्र्याकमा नरहेको समेत उहाँले बताउनु भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनका लागि जेएनजी अगुवाहरूको राय सुझाव लिँदै हुनुहुन्छ। आज दिउँसो 2 बजे केन्द्रीय कार्यालय सानेपामा जेएनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्नका लागि डाकिएको छ। कंग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नका लागि गठित समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो। 18 जेएनजी अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको कंग्रेसले जानकारी गराएको छ। उक्त कार्यक्रममा संविधानविद तेजमान श्रेष्ठ, अध्यापक डाक्टर खनाल सहितका व्यक्तिहरू सहभागी हुने बताइएको छ। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहेको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ। संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफलका लागि बोलाएको थियो, तर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आएपछि उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका थिए। उनीहरूले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन संयोजक शाहसँग आग्रह समेत गरेका छन्। आन्दोलनका पीडित परिवारको गुनासो सुनिसकेपछि शाहले वर्तमान सरकार जेएनजी आन्दोलनकै जगमा बनेको र यसले जेएनजीको हकहितका लागि निरन्तर काम गरिरहेको समेत बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: बैग तथा शेयर शॉट गिफ्ट्स। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवॉशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। मौका नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। नेपाली कंग्रेसका नेता गोविन्द राज पोखरेलले पार्टी विभाजनको संघारमा पुगेको भन्ने चर्चालाई खारेज गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्बमसँग कुराकानी गर्दै पोखरेलले 15 महाधिवेशन नजिकै गर्दा पार्टीभित्र देखिएका बहस, छलफल र असन्तुष्टिहरू स्वाभाविक लोकतान्त्रिक अभ्यास भएको बताउनु भएको हो। नेता पूर्णबहादुर खड्का लगायतको समूहले उठाएका गुनासाहरूलाई नेतृत्वले संवाद र वार्ताकै माध्यमबाट छिट्टै समाधान गर्ने समेत उहाँको दावी छ। पार्टीको क्रियाशील सदस्यता नवीकरण र डिजिटलाइजेसनको विषयमा देखिएको विवादबारे स्पष्ट पार्दै नेता पोखरेलले प्रविधिको प्रयोग मार्फत सदस्यता अपडेट गर्नु नीतिगत रूपमा सकारात्मक कदम भएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले सरकारको स्वीकृति बेगर 56,08,60,00,000 रुपियाँ बराबरको सेयर लगानी गरेको पाइएको छ। महालेखा परीक्षकको 63 प्रतिवेदनले कानून उल्लङ्घन गरी सब्सिडरी एसोसिएट र अन्य गरी 35 निकायमा उक्त रकम बराबरको सेयर लगानी गरेको उल्लेख गरिएको छ। सारांश प्रतिवेदनमा भनिएको छ, नेपाल विद्युत प्राधिकरण ऐन 2041 दफा 5 क अनुसार सेयर लगानी गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्छ। नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वीकृति बेगर 35 निकाय, सब्सिडरी, एसोसिएट तथा अन्यमा 56,08,60,00,000 रुपियाँ बराबरको सेयर लगानी गरेको छ। कीर्तिमानी आरोही कामी रिता शेर्पाले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ। 56 वर्षीय कामी रिताले 17 मे 2026 अर्थात् आज बिहान 10:12 जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट टेक्स्टले जनाएको छ। उहाँ एभरेस्ट म्यानको उपनामले पनि चिनिनुहुन्छ। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानी उहाँकै नाममा छ। 32 पटक सफल आरोहणपछि कामी रिता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा रहेको छ। सेभेट समिट टेक्स्टले फेसबुकमा लेखेको छ, उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा भव्य स्वागतको तयारी गरिँदैछ। मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 स्थित एक्ले भट्टीबाट ठूलो मात्रामा चाइनिज भेप इलेक्ट्रिक चुरोट बरामद गरिएको छ। सशस्त्र प्रहरीको टोलीले शुक्रबार राति 9 बजे 9 कार्टुनभित्र लुकाई राखिएको भेप र 2 कन्टेनर सहित 3 नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धादिङको धुनीबेसी नगरपालिका 1 बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 बस्ने फुन्जु दोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका बस्ने पासाङ शेर्पा रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना।
4: धेरै दिनपछि बिर्सिजानुभयो त।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ म, औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-18-98, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-09, 98-0-74-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 0556-490-374-98-510-61-356
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98 550 63 172 र 98 452 12 200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा हावाहुरी चल्दा हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98 459 64 977 र 98 020 35 212। कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
8: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
4: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
8: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98 453 30 169 98 450 49 899 र म्यानेजमेन्ट तर्फ 98 550 12 824 र 98 550 32 557।

0: शिक्षकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 1 o'clock. अहिले 1 बजे को छ।
4: किसान।
5: A complete piping solutions.
6: तपाईं अहिले उज्यालोको प्रतिध्वनिमा हुनुहुन्छ।

गुनासो गरेका छन्। यता नगर प्रमुख पूर्ण प्रसाद आचार्यले वास्तविक सुकुम्बासीको पहिचान गरी जग्गाको व्यवस्थापन गरिने र त्यो सम्भव नभए कार्यविधि बनाएर जीवन निर्वाह भत्ता प्रदान गरिने बताउनु भएको छ। वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ नेतृत्वको मानवाधिकार तथा कानूनी क्षेत्रका अधिकार कर्मीहरूको टोलीले होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरी वस्तुस्थितिबारे जानकारी दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कत्ती वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: खबर काठमाडौँ महानगरपालिकाले विद्यालय शिक्षालाई थप व्यवस्थित बनाउन नयाँ नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याएको छ। महानगरको शिक्षा विभागका अनुसार अहिलेसम्म करिब 100 जना शिक्षकको दरबन्दी मिलान भइसकेको छ भने व्यवस्थापन समितिमा चन्दादाता वा बुद्धिजीवी मध्येबाट अध्यक्ष चयन हुने पुरानो व्यवस्थालाई हटाइएको छ। अब समितिमा अभिभावक र वडा प्रतिनिधिको मुख्य सहभागिता रहनेछ। यस्तै छात्रवृत्ति वितरणलाई पारदर्शी बनाउन वडाध्यक्षको संयोजकत्वमा छनौट समिति गठन गरिएको छ। महानगरले विद्यार्थी संख्याका आधारमा 15% छात्रवृत्ति निर्धारण गर्दै यही जेठ महिनाभित्र यसको व्यवस्थापन गर्न समय सीमा तोकेको छ। आइतबारको सार्वजनिक विधाका कारण हुने शैक्षिक क्षतिलाई भने हिउँदे वा बर्खे विधाबाट कटौती गरेर व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको शिक्षा विभागले जनाएको छ। र सिराहा र मुस्ताङबाट प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा र चिनिया भेप बरामद गरेको छ। सिराहाको कर्जनहा नगरपालिका 11 स्थित झाडीमा लुकाएर राखिएको 11 बोरामा प्याक गरिएको 276 किलो गाँजा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मिर्सैयाको टोलीले फेला पारेको उक्त गाँजा कसले र कहाँबाट ल्याएको हो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। उता मुस्ताङको लमाथाङ गाउँपालिका 4-1 भट्टीबाट सशस्त्र प्रहरी सहितको संयुक्त टोलीले 590 कार्टुन चिनिया भेप अर्थात इलेक्ट्रिक सुरुड सहित एउटा कन्टेनर र 3 जनालाई नियन्त्रणमा लिएको छ। कोराला नाका हुँदै काठमाडौँतर्फ ल्याइँदै गरेको उक्त भेप सँगै विभिन्न कम्पनीका जुत्ता मोजा र लत्ता कपडा समेत बरामद गरिएको छ। पक्राउ परेका धादिङका सन्तोष लामा सिन्धुपाल्चोका फुन्चु दुर्जे तामाङ र पासाङ शेर्पालाई आवश्यक कारवाहीका लागि मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दुई साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनको चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97-45-23-91-63।

0: एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
3: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
4: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5185-18953।
5: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले माताहतका विभिन्न संस्थाहरूको रिक्त पदभर्ति प्रक्रियाका लागि तयार पारिएको रोस्टरबारे स्पष्टीकरण दिएको छ। मन्त्रालयले यो प्रक्रिया नियुक्तिका लागि

आवेदन माग गरिएको नभई नजरमा नपरेका गुमनाम प्रतिभा र विज्ञहरूको पहिचान गर्ने संस्थागत अभ्यास मात्र भएको प्रश्न पारेको हो। विगतमा प्राज्ञिक योगदान नभएका तर दलको झण्डा बोकेकै भरमा नियुक्ति पाएका व्यक्तिहरूका कारण जन आवाज उठेको स्मरण गराउँदै मन्त्रालयले यसपटक राजनैतिक भागभण्डाबाट टाढा रहने प्रतिबद्धता जनाएको छ। आगामी नियुक्तिहरू स्वतन्त्र विज्ञहरूको अति गोप्य समितिले सुझाएको सूचीका आधारमा योग्यता, इमान्दारी र सृजनात्मक योगदानलाई मुख्य मापदण्ड बनाएर गरिने मन्त्रालयको भनाइ छ। गत भदौ 24 गते भएको जन्जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको पुरानो भवनको पूर्वी मुह डा मर्मत गर्ने कार्य सुरु गरिएको छ। आगामी 3 महिनाभित्र सम्पन्न गर्ने गरी सुरु गरिएको यो पुननिर्माण अन्तर्गत हाल भवनमा रंगरोगन गर्ने, झ्याल ढोका फेर्ने तथा एसी जडान गर्ने काम भइरहेको छ। सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोष अन्तर्गत यो मर्मत कार्य अघि बढाइएको हो। आन्दोलनका क्रममा मुख्य भवनमा आगजनी भएपछि हाल मन्त्री कार्यालय गृह मन्त्रालयका लागि बनाइएको नवनिर्मित भवनबाट सञ्चालन हुँदै आएको छ। नेपाली कंग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आफ्ना संघीय सांसदहरूसँग छलफल गरेको छ। कंग्रेस संसदीय मामिला सहजीकरण समितिले आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको सहभागिता रहेको छ। केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको संयोजकत्वमा रहेको समितिले समसामयिक राजनैतिक घटनाक्रम र संसदीय मामिलाका विविध विषयमा सांसदहरूलाई जानकारी गराउने उद्देश्यले यो छलफल राखेको हो। छलफल कार्यक्रममा कंग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेल प्रस्तुतिकरण सहित सहजीकरण गर्नुभएको छ। कंग्रेसले आफ्ना सांसदहरूको कार्यक्षमता अभिवृद्धिका लागि यसअघि पनि यस्ता अभिमुखीकरण कार्यक्रमहरू गर्दै आएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आपकी वॉलेट मा।
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपालमा उच्च रक्तचाप प्रभावितको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ। विश्व उच्च रक्तचाप दिवस 2026 अवसरमा स्वास्थ्य सेवा विभागको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको रोकथाम र नियन्त्रणका लागि सचेतना जगाउन अपील जारी गरेको छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा 24.5% वयस्कमा उच्च रक्तचापको समस्या छ भने कुल मृत्युको करिब 70% हिस्सा ओगट्ने नसर्ने रोगहरूमध्ये मोटो तथा रक्तनाली सम्बन्धी रोगबाट मात्रै 27% भन्दा बढीको मृत्यु हुने गरेको छ। प्रारम्भिक अवस्थामा कुनै स्पष्ट लक्षण नदेखिने भएकाले यसलाई मृत्युको मौन कारक समेत भनिन्छ। अस्वस्थकर जीवनशैली, अत्याधिक नुनको सेवन, शारीरिक निष्क्रियता र मानसिक तनावका कारण यो जोखिम बढेको भन्दै महाशाखाले 30 वर्ष माथिका सबै नागरिकलाई वर्षमा कम्तीमा एक पटक रक्तचाप जाँच गर्न, नियमित व्यायाम गर्न र चिकित्सकको सल्लाह बमोजिम मात्र औषधि सेवन गर्न आग्रह गरेको छ। र चितवनको इच्छा कामना गाउँपालिका 1 कुलभाङमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार नमुनाको जेठे गते र सञ्जयको गैराती उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। गत वैशाख 29 गते स्थानीय श्यामबहादुर चेपाङको परिवारका 5 जनाले जंगली च्याउ खाएका थिए। तीमध्ये बिरामी परेका 3 जनालाई जेठे गते अस्पताल भर्ना गरिएको थियो। च्याउ खाएर बिरामी भएकी 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर रहेको र हाल भरतपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

0: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14#15# डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
3: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज, कार्यक्रम सद्गमय,
2: हरेक आइतबार राति 8 बजे एपी1 टेलिभिजनमा। आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
3: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।
5: नेपाली रेडियो नेटवर्क, रेडियो NRN 99.1 मा यो युट्युब हिट्स।

0: बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइनचोक नारगढ़, फोन 0556-595-174, मोबाइल 98550-50934।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
7: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
8: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
6: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ म, औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-18-98, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0556-94-94-95-10-61-356-356
9: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6953 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 3 o'clock. अहिले 3 बजेको छ।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य मुख्य खबर। चितवनमा जङ्गली च्याउ खाँदा 2 जनाको ज्यान गयो, 1 जना गम्भीर बिरामी। राम्रोसँग नचिनेको च्याउ नखान बिग्रेको सुझाव। 10 महिनामा 45 अर्ब 32 करोड रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा धेरै प्रतिबद्धता कृषि क्षेत्रमा। निर्माण क्षेत्रमा गम्भीर सङ्कटमा परेको निर्माण व्यवसाय महासङ्घको भनाई, काम गरे घाटा हुने र नगरे कालो सूचीमा पर्ने चिन्ता रहेको गुनासो। जलवायु परिवर्तनका कारण अस्ट्रेलियामा आवास सङ्कट अति गम्भीर बन्ने चेतावनी। 1 दशकमा घरबार विहीनको संख्या 4 गुणासम्म बढ्न सक्ने अनुमान। र क्रिकेट अम्पायर भास्कर अर्यालको निधन। नेपाल खबरमा अब पूरा खबर। चितवनमा जङ्गली च्याउ खाँदा 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालका अनुसार इच्छाकमना गाउँपालिका वडा नम्बर 1 कुलबाङका 9 वर्षीय नमुना चेपाङ र 11 वर्षका सञ्जय चेपाङको ज्यान गएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङको परिवारका 5 जनाले जङ्गली च्याउ खाएका मध्ये 3 जना बिरामी परि भरतपुर अस्पतालमा भर्ना भएका थिए। उपचाररत 13 वर्षकी मनिता चेपाङको अवस्था गम्भीर रहेको छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झन्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। नमिठो वा तितो गन्ध आउने, रङ्गीचङ्गी देखिने, भाँच्दा दुध निस्किने वा छुँदा रङ फेर्ने च्याउ विषालु हुन सक्छन्। विषालु च्याउ खाएपछि बान्ता, पखाला, जिब्रो सुन्निने र बेहोस हुने जस्ता लक्षण देखिन्छन्। यस्तो भएमा तुरन्त नजिकको स्वास्थ्य केन्द्र लैजान उहाँको सुझाव छ। च्याउ पकाउँदा चाँदी डुबाउने वा खरानी हाल्दा विष हराउँछ भन्ने भ्रम नपर्न पाठकले सुझाव दिनुभएको छ। नसिनेको च्याउ नखानु नै उत्तम उपाय हो। चालु आर्थिक वर्षको 10 महिनामा 45 अर्ब 32 करोड रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड 16 लाख रुपियाँको लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22 अर्ब 8 करोड 80 लाख रुपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै पर्यटनमूलक क्षेत्रका 189 परियोजनामा 12 अर्ब 54 करोड 70 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ। सेवामूलक 55 परियोजनाका लागि 4 अर्ब 23 करोड 24 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ। यस्तै उत्पादनमूलक 42 परियोजना मार्फत 2 अर्ब 70 करोड, पूर्वाधारका 1 परियोजनामा 1 अर्ब 65 करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिजमूलक 2 परियोजनामा 11 करोड 50 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3 अर्ब 52 करोड 30 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ। नेपाल निर्माण व्यवसाय महासङ्घका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर सङ्कट उत्पन्न भएको बताउनु भएको छ। सरकारले कानुन अनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायमाथि मानसिक दबाव बढाएको भन्दै उहाँले निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुगेको बताउनुभयो। उहाँका अनुसार झन्डै 90% ठेक्कामा सरकारी कर्मचारीले कानुनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गरेका छन्। अहिले आएर कानुनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था पनि कार्यान्वयन नभएको उहाँको भनाइ छ। उहाँका अनुसार अहिले काम गर्दा घाटा मात्र होइन, घर खेत नै गुम्ने स्थिति निर्माण व्यवसायको छ। धेरै व्यवसायीहरूले काम गरेको भुक्तानी समेत पाएका छैनन्। अध्यक्ष पाण्डेले अहिले निर्माण व्यवसायलाई आयोजना प्रमुखदेखि इन्जिनियरसम्मले धम्की दिइरहेको समेत बताउनुभयो। अध्यक्ष पाण्डेका अनुसार सङ्कटग्रस्त निर्माण क्षेत्रका व्यवसायलाई काम नगरी आयोजना प्रमुख इन्जिनियरहरूले कालो सूचीमा राख्ने कारवाही गरेर बैङ्क ग्यारेन्टी जफत गरिदिने धम्की दिइरहेका छन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीहरूप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ। काठमाडौँको बल्कुमा रहेको मदन नगरमा आयोजित 33औं मदन आश्रित स्मृति

0: निकालेका छन्। अब खेल खबर। नेपाली क्रिकेटका अम्पायर भास्कर अरियालको निधन भएको छ। मोरङको विराटनगर महानगरपालिका नम्बर 4 निवासी अरियालको बिहान निधन भएको हो। क्रिकेटका लेभल 1 अम्पायर अरियाल जन्डिस रोगबाट पीडित हुनुहुन्थ्यो। उहाँले स्थानीयदेखि विभिन्न प्रतियोगिताहरूमा क्रिकेट अम्पायरको भूमिका निर्वाह गर्दै आउनु भएको थियो। अरियालको निधनप्रति नेपाली क्रिकेट सङ्घ ज्ञान तथा कोशी प्रदेश क्रिकेट सङ्घले दुःख व्यक्त गरेका छन्। अरियालको निधनले क्रिकेट खेलको विकासमा अपूरणीय क्षति पुगेको दुवै संस्थाले सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन्। अरियालको आजै दिउँसो विराटनगरमा रहेको परोपकार घाटमा अन्त्येष्टि गर्ने तय भएको छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। चितवनमा जङ्गली च्याउ खाँदा दुईजनाको ज्यान गयो, एकजना गम्भीर बिरामी, राम्रोसँग नचिनेको च्याउ नखान बिगेको सुझाव। 10 महिनामा 45 अर्ब 32 करोड रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा धेरै प्रतिबद्धता कृषि क्षेत्रमा। निर्माण क्षेत्रमा गम्भीर सङ्कटमा परेको निर्माण व्यवसायी महासङ्घको भनाई, काम गरे घाटा हुने र नगरे कालो सूचीमा पर्ने चिन्ता रहेको गुनासो। जलवायु परिवर्तनका कारण अस्ट्रेलियामा आवास सङ्कट अति गम्भीर बन्ने चेतावनी, एक दशकमा घरबारविहीनको संख्या 4 गुनासम्म बढ्न सक्ने अनुमान। र क्रिकेट अम्पायर भास्कर अरियालको निधन।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
5: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: रेडियो नेटवर्कबाट प्रसारण।

हार्दिक मासमा चन्द्रगिरी नगरपालिका नौमा रहेको यस मन्दिरमा एक महिनासम्म मेला लाग्दछ। ज्योतिष एवं वास्तुविद शिव प्रसाद पोखरेलका अनुसार सौर र चन्द्र मासलाई समन्वय गर्ने यो अधिक मास आउँछ र एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति नभएको महिनालाई मलमास भनिन्छ। धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईका अनुसार मलमासमा नित्य कर्म, पूजा, पाठ, जप र ध्यान गर्न कुनै बाधा हुँदैन। नेवार समुदायका परम्परागत मुकुण्डो नाच र जीवित इतिहास समेटिएको वृहत ग्रन्थ नेवार समुदायका परम्परागत मुकुण्डो नाच सार्वजनिक भएको छ। वरिष्ठ नृत्य शास्त्री एवं अनुसन्धानदाता बिना जोशीले लेख्नु भएको ग्रन्थमा नेवार समुदायमा प्रचलित मुकुण्डो नाचको तान्त्रिक पृष्ठभूमि, सांस्कृतिक आयाम र सिङ्गुर नेपालका ऐतिहासिक पक्ष समेटिएको छ। लामो समयको खोज अनुसन्धानपछि तयार भएको यो ग्रन्थ नेपाली संस्कृति, इतिहास र नृत्य जगतका लागि एउटा दुर्लभ महत्त्वपूर्ण दस्तावेज मानिएको छ। आज भएको लोकार्पण समयमा सहनाई, वादन, आरती सहित मुकुण्डो नाच केही झाँकीहरू पनि प्रदर्शन गरिएको छ। काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा नेवार समुदायले मनाउँदै आएका जात्रा, चाडपर्व र नाच्दै आएका मुकुण्डो नाचहरूको विस्तृत दस्तावेज सहित तयार पारेको ऐतिहासिक वृहत अनुसन्धानमूलक ग्रन्थ नेवार समुदाय सहित सांस्कृतिक अध्येताहरूका लागि महत्त्वपूर्ण अध्ययन सामग्री बन्ने विश्वास छ। विश्वभरका लेखक तथा कलाकारहरूको सहभागितामा यी जेठ 15 देखि 22 गतिसम्म काठमाडौँमा हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप हुने भएको छ। महोत्सवमा विभिन्न देशका 75 भन्दा बढी लेखक, कवि, विद्वान, अनुवादक, चलचित्रकर्मी, सम्पादक तथा कलाकारको सहभागिता रहनेछ। महोत्सव नेपाली कथा साहित्यका अग्रणी स्रष्टा गुरुप्रसाद मैनालीप्रति समर्पित रहने निर्देशक सृजना भण्डारीले जानकारी दिनुभयो। कार्यक्रममा कविता वाचन, प्यानल छलफल, कार्यशाला, मास्टर क्लास, संस्कृति प्रस्तुति, चलचित्र प्रदर्शन तथा अन्तर सांस्कृतिक साहित्यिक संवाद हुनेछन्। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोल विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जानुहुने भएको छ। महानगरपालिकाले आयोजना गर्न लागेको काठमाडौँ फिल्म फेस्टिभलको औपचारिक घोषणा तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यले उहाँ फ्रान्स जान लाग्नु भएको हो। कार्यपालिका बैठकमा जानकारी दिँदै कार्यवाहक मेयर डङ्गोलले महानगरले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचार प्रसार नै आफ्नो भ्रमणको मुख्य एजेन्डा रहेको बताउनुभयो। वैदेशिक भ्रमणको अवधिभर कार्यवाहकको जिम्मेवारी डङ्गोलले ज्येष्ठताका आधारमा वडा नम्बर 1 अध्यक्ष भरतलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 7 सिफलमा रहेको श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान गरिएको छ। श्रवण दृष्टिशक्ति दृष्टिविहीन, सुस्त श्रवण, पूर्ण र अति अशक्त अपाङ्गता भएका, शारीरिक दृष्टिविहीन, न्यून दृष्टियुक्त अटिजम, बौद्धिक तथा बहु अपाङ्गता भएका, स्वर बोलाइ र मनोसामाजिक अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने यस विद्यालयका सबै कक्षा कोठामा सबै विद्यार्थीको पहुँच पुर्याउन महानगरपालिकाले अनुदान रकम दिएर लिफ्ट जडान गरिदिएको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चितवनमा जङ्गली च्याउ खाँदा 2 जनाको ज्यान गयो, 1 जना गम्भीर बिरामी, राम्रोसँग नचिनेको च्याउ नखान बिकेको सुझाव। काठमाडौँको मत्स्य नारायणमा भक्तजनको घुइँचो, दर्शन गरेमा छाला लगायत घाउ खटिराको रोग निको हुने विश्वास। र काठमाडौँ महानगरपालिकाद्वारा सिफलको बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान। अहिले 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र।

विद्युतीय शुल्कमा अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आम जनताको सुझावका लागि ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गर्दै स्वच्छ ऊर्जाको खपत बढाउन लागि स्पष्ट पारेको छ। चालू आर्थिक वर्षको 9 महिनामा मात्रै 41.65 अर्ब रुपियाँ बराबरको ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्क छ। आयल निगमका अनुसार हाल प्रति सिलिन्डर 331.25 रुपियाँ घाटा सहेर ग्यास बिक्री भइरहेको छ। वर्षेनी ग्यास आयातमा बाहिरिने अरबौं रुपियाँ स्वदेशमै रोक्न ऊर्जा अर्थ र उद्योग मन्त्रालयको समन्वयमा यो रणनीति कार्यान्वयन गरिनेछ। नेपाल शैक्षिक परामर्श संज्ञानले शैक्षिक परामर्श संस्थाहरूमाथि पछिल्ला दिनमा भएका अनुगमन छापा र धरपकडप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ। आज विज्ञप्ति जारी गर्दै क्यानले शिक्षा क्षेत्रको नाममा हुने ठगी, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार तथा विद्यार्थी अभिभावकमाथिको दुरूपयोग स्वीकार्य नहुने र यसमा संलग्नमाथि निष्पक्ष र कडा कारवाही हुनुपर्ने स्पष्ट पारेको छ। तर केही खराब घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई नै अपराधसँग जोड्ने र वैधानिक संस्थाहरूलाई सामूहिक रूपमा बदनाम गर्ने प्रवृत्ति गलत भएको संघको भनाइ छ। अनुसन्धान व्यक्तिगत जिम्मेवारीमा केन्द्रित हुनुपर्ने एक्यानले जोड दिएको छ। संघले प्रशासनिक त्रुटि र आपराधिक ठगी बीच स्पष्ट कानूनी वर्गीकरण आवश्यक रहेको उल्लेख गर्दै नियतपूर्वक गरिएको ठगीमा कडा कारवाही तर प्रशासनिक कमजोरीमा भने सुधारको अवसर दिन माग गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाकी खबर। विश्वविख्यात नेपाली पर्वतारोहीहरूले आज सर्वोच्च शिखर सगरमाथामा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। कीर्तिमानी आरोही कामी रिता शेर्पाले आज बिहान 10:12 32 पटक सगरमाथाको सफल आरोहण गरी आफ्नै विश्व कीर्तिमान भंग गर्नुभएको छ। यस्तै माउन्टेन क्वीन उपनामले परिचित लाग्पा शेर्पाले आज बिहान 9:30 11 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ। यो सँगै उहाँले विश्वमै सबैभन्दा धेरै पल्ट सगरमाथा चढ्ने महिला आरोहीको आफ्नै कीर्तिमानलाई थप बलियो बनाउनु भएको पर्यटन विभागले जनाएको छ। आजै सशस्त्र प्रहरी बलका दुईजना महिला कर्मचारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। सशस्त्र प्रहरीका सहायक हवलदार अनिता कार्की बिहान 10:20 र सहायक निरीक्षक निमडिक्की शेर्पा बिहान 11:55 सगरमाथाको शिखरमा पुग्न सफल हुनुभएको हो। सशस्त्र प्रहरी बलको इतिहासमा सगरमाथाको शिखर सुम्ने उहाँहरू क्रमशः तेस्रो र चौथो कर्मचारी रहनु भएको छ। र नेपाल प्रहरी अस्पतालमा विगत 2.5 वर्षदेखि एमआरआई मेसिन बिग्रिएर थन्किँदा सेवाग्राहीहरू मर्खामा परेका छन्। आफ्ना कर्मचारी तिनका परिवार तथा सर्वसाधारणको सहुलियत उपचारका लागि सञ्चालित अस्पतालमै सेवा बन्द भएपछि बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य भएका हुन्। लगभग 80,000 प्रहरी कर्मचारी आश्रित रहेको यस अस्पतालमा एमआरआई मेसिन नहुँदा दैनिक आउने बिरामीहरूलाई कर्मचारीले बाहिरी जचाउन सुझाव दिने गरेका छन्। अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीले बजेट अभाव र प्राविधिक कारणले लामो समयदेखि मेसिन मर्मत हुन नसकेको स्वीकार गर्नुभएको छ। सरकारले रकम विनियोजन गरेपछि मात्रै मर्मत सम्भव हुने उहाँको भनाइ छ। यता नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेले भने मेसिन मर्मत गर्न धेरै खर्च लाग्ने देखिएकाले मर्मत गर्नुभन्दा नयाँ मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताउनु भएको छ। हौस् देशका साथी, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र

स्वदेश FM 93.2 मेगाहर्ट्ज।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। धनुषाका मिटर ब्याज पीडितहरूले विभिन्न माग राख्दै आजदेखि अनिश्चितकालीन आन्दोलन शुरू गरेका छन्। पीडितहरूले आज जनकपुर स्थित जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका छन्। केही दिन अघि धनुषाकी मिटर ब्याज पीडित सुनिता शाहलाई प्रहरीले उल्टे पक्राउ गरेको विरोधमा आफूहरू आन्दोलनमा उत्रिनु परेको मिटर ब्याज किसान मजदुर आन्दोलन नेपाल धनुषाका अध्यक्ष शम्भु प्रसाद यादवले बताउनु भएको छ। अध्यक्ष यादवका अनुसार मिटर ब्याज पीडितहरूलाई कारवाही गर्नुको मिटर ब्याजीहरूलाई कारवाही गर्नुको साटो प्रहरीले उल्टै पीडितलाई समातेर जेल पठाउन थालेकाले बाध्य भएर जिल्ला प्रशासन, प्रहरी कार्यालय, जिल्ला अदालत र सरकारी वकिल कार्यालय अगाडि दैनिक शान्तिपूर्ण धरना दिनेछ। गत वैशाख 21 गते नै केन्द्र र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाए पनि समस्या समाधानमा चासो नदेखाएको पीडितहरूको गुनासो छ। तथ्याङ्क अनुसार धनुषामा मात्रै मिटर ब्याज पीडितको संख्या झण्डै 70,000 रहेको छ। सरकारले आगामी आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान पूर्ण रूपमा खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आम जनताको सुझावका लागि ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गर्दै स्वच्छ ऊर्जाको खपत बढाउन लागि स्पष्ट पारेको छ। चालु आर्थिक वर्षको 9 महिनामा मात्रै 41.65 अर्ब रुपियाँ बराबरको ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्क छ। आयल निगमका अनुसार हाल प्रति सिलिन्डर 331.25 रुपियाँ घाटा सहेर ग्यास बिक्री भइरहेको छ। वर्षेनी ग्यास आयातमा बाहिरिने अरबौं रुपियाँ स्वदेशमै रोक्न ऊर्जा, अर्थ र उद्योग मन्त्रालयको समन्वयमा यो रणनीति कार्यान्वयन गरिनेछ। नेपाल शैक्षिक परामर्श संघ इक्यानले शैक्षिक परामर्श संस्थाहरूमाथि पछिल्ला दिनमा भएका अनुगमन, छापा र धरपकडप्रति आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। आज विज्ञप्ति जारी गर्दै इक्यानले छात्र क्षेत्रको नाममा हुने ठगी, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार तथा विद्यार्थी अभिभावकमाथिको दुरूपयोग स्वीकार्य नहुने र यसमा संलग्नमाथि निष्पक्ष र कडा कारवाही हुनुपर्ने स्पष्ट पारेको छ। तर केही खराब घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई नै अपराधसँग जोड्ने र वैधानिक संस्थाहरूलाई सामूहिक रूपमा बदनाम गर्ने प्रवृत्ति गलत भएको संघको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपालमा उच्च रक्तस्राव प्रभावितको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ। विश्व उच्च रक्तस्राव दिवस 2026 अवसरमा स्वास्थ्य सेवा विभागको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको रोकथाम र नियन्त्रणका लागि जनचेतना जगाउन अपील जारी गरेको छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा 24.5% वयस्कमा उच्च रक्तस्रावको समस्या छ भने कुल मृत्युको करिब 70% हिस्सा ओगट्ने नसर्ने रोगहरूमध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट मात्रै 70% भन्दा बढीको मृत्यु हुने गरेको छ। प्रारम्भिक अवस्थामा कुनै स्पष्ट लक्षण नदेखिने भएकाले यसलाई मृत्युको मौन कारक समेत भनिन्छ। अस्वस्थकर जीवनशैली, अत्यधिक नुनको सेवन, शारीरिक निष्क्रियता र मानसिक तनावका कारण यो जोखिम बढेको भन्दै महाशाखाले 30 वर्षमाथिका सबै नागरिकलाई वर्षमा कम्तीमा एकपटक रक्तचाप जाँच गर्न, नियमित व्यायाम गर्न र चिकित्सकको सल्लाह बमोजिम मात्र औषधि सेवन गर्न आग्रह गरेको छ। र सरकारले बहुचर्चित कर्णाली करिडोर सड़क स्तरोन्नतिका लागि 6,11,17,00,000 रुपियाँ बजेटको स्रोत सुनिश्चित गर्दै ठेका लगाउन सड़क विभागलाई सहमति दिएको छ। अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितताको सहमति पाएसँगै अब कर्णाली करिडोरलाई 2 लेन सहित कालोपत्र गर्ने काम अघि बढ्ने भएको छ। यस बजेटबाट कालीकोट, बाजुरा र हुम्ला खण्डका विभिन्न खण्डहरूको 60 किलोमिटर स्तरोन्नति गरिनेछ। आयोजनाका अनुसार आगामी असारभित्रै बहुवर्षीय ठिक्का लगाइसक्ने र आगामी 2 वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाइनेछ। देशका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
0: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937738, मोबाइल 98550 88002।
1: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
0: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ।
1: मिति भोलि जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।
5: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
7: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट हामी जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भएको छ बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98555 9334
3: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो
4: तर के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
5: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर

0: कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
1: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518।
2: तपाईँ उत्कृष्ट, तपाईँको विचारले, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
3: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
4: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
5: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 9855083852, 9453072852 र 9005668852।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: आफ्नै रेकर्ड तोड्दै कामी रीता शेर्पा 32 र लाक्पा शेर्पा 11 पटक सगरमाथाको शिखरमा, प्रधानमन्त्री शाहबाट बधाई तथा उच्च सम्मान व्यक्त।
0: चितवनमा जंगली च्याउ खाँदा 2 ज्यान गयो, नचिनेको च्याउ नखान विज्ञको सुझाव, WHO द्वारा इबोला संक्रमणलाई विश्व स्वास्थ्य संकट घोषणा।
1: चिनी आयात नहुँदा पनि बजार भाव नबढ्ने, कृत्रिम अभाव हुन नदिन बजार अनुगमनलाई निरन्तरता दिने सरकारको भनाई।
2: आगामी 8 महिनालाई पुग्छ भन्ने आँकडा आएको हो। उद्योगीहरूको तर्फबाट हामीलाई के प्रतिबद्धता आएको छ भने मूल्य बढाइहाल्दैनौ, चिनीको उपलब्धता स्टकको बारेमा नियमित निगरानी गर्ने र अनुगमन गर्ने विषय पनि हाम्रो छँदैछ।
0: भारतको आन्ध्र प्रदेशमा 3 वा 3 भन्दा धेरै सन्तान जन्माउने अभिभावकलाई प्रोत्साहन दिने कार्यक्रम घोषणा, आर्थिक सहित शिक्षा र अभिभावक विदा पनि उल्लेख्य बढाउने।
1: र नेपाल सुपर लिगको 4 संस्करण भदौमा सुरु हुने, IPL क्रिकेटमा पन्जाब बेङ्गलुरुले दिएको 223 रनको लक्ष्य पछ्याउँदै। विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
3: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौं।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
3: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आफ्नै रेकर्ड तोड्दै कामी रीता शेर्पाले 32 र लाक्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गर्नुभएको छ। सोलुखुम्बुको थामे गाउँका 56 वर्षीय शेर्पा आज बिहान 10:12 मिनटमा सगरमाथाको चुचुरोमा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। एभरेस्ट म्यान पनि भनेर चिनिने कामी रीता शेर्पा पहिलो पटक सन् 1994 विश्वको सर्वोच्च शिखरमा पुग्नु भएको थियो। यस्तै माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको हो। 11 पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। लाक्पा शेर्पा सन् 1973 संखुवा सभाको मकालु 2 जन्मनु भएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले कामी रीता शेर्पा र लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। यसैबीच सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले पनि आज बिहान सगरमाथाको सफल आरोहण गर्नुभएको छ। उहाँहरू सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही हुनुहुन्छ। अहिले वसन्तकालीन सगरमाथा आरोहण चलिरहेको छ। यस वर्ष सगरमाथा आरोहणका लागि 494 जनाले अनुमति लिएका छन्।
1: चितवनमा जंगली च्याउ खाँदा 2 ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका DSP रविन्द्र खनालका अनुसार इच्छा कामना गाउँपालिका वडा नम्बर 1 कुलबाङका 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङको ज्यान गएको हो। वैशाख 29 श्यामबहादुर चेपाङको परिवारका 5 जंगली च्याउ खाएका मध्ये 3 बिरामी परि भरतपुर अस्पताल भर्ना भएका थिए। उपचाररत 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर रहेको छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। नमिठो वा तितो गन्ध आउने, रङ्गी चङ्गी देखिने, भाँच्दा दुध निस्किने वा छुँदा रङ फेरिने च्याउ विषालु हुन सक्छन्। विषालु च्याउ खाएपछि बान्ता, पखाला, जिब्रो सुन्निने र बेहोस हुने जस्ता लक्षण देखिन्छन्। यस्तो भएमा तुरन्त नजिकको स्वास्थ्य केन्द्र लैजान उहाँको सुझाव छ। च्याउ पकाउँदा चाँदी दुबाउने वा खरानी हाल्दा बीज हराउँछ भन्ने भ्रममा नपर्न पाठकले सुझाव दिनुभएको छ। चिनेको च्याउ नखानु नै उत्तम उपाय हो।
0: विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सरकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। कुनै स्वीकृत खोप वा उपचार नभएको दुर्लभ प्रजाति पहिचान गरेको भन्दै डब्ल्यूएचओले यो भाइरस व्यापक रूपमा फैलिरहेको हुन सक्ने चेतावनी दिएको छ। अहिलेसम्म 246 जना शंकास्पद संक्रमित देखिएका र 80 जनाको ज्यान गएको भन्दै डब्ल्यूएचओले प्रकोपले महामारी संकटको मापदण्ड चाहिँ पूरा नगरेको जनाएको छ। इबोला जंगली जनावरमा रहेका भाइरस मानिसमा सर्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को भनाई छ। त्यसपछि यो मानिसबाट मानिसमा सर्ने गर्दछ। यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, कमजोर अनुभव हुने, मांसपेशी दुख्ने र घाँटी खराब हुन्छ। यी शुरूआतका लक्षणहरू मात्र हुन्। त्यसपछि बान्ता हुने, झाडा पखला लाग्ने र कसै कसैलाई आन्तरिक र बाहिरी रक्तस्राव पनि हुन सक्छ। प्राय प्राणघातक हुने यो भाइरस संक्रमण भएपछि मानिसमा रोगको लक्षण देखा पर्न लाग्ने समय 2-21 दिनसम्म हुन्छ। इबोलाबाट ज्यान गुमाएका व्यक्तिको शव अत्यन्तै संक्रामक हुन्छ। यो भाइरस पहिलो पटक सन् 1976 अफ्रिकामा फैला परेको थियो।
1: सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने नयाँ रणनीति सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले सार्वजनिक गरेको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। स्वच्छ ऊर्जाको उपयोग बढाउने र देशबाट बाहिरिने विदेशी मुद्रा जोगिने यो रणनीतिको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 9 महिनामा मात्र 41.65 अर्ब रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। रेमिट्यान्सबाट भित्रिएको ठूलो रकम यसरी ग्यास आयातमा खर्च हुन नदिन र त्यो रकम स्वदेशमै राख्न यो रणनीति तयार पारिएको मन्त्रालयले जनाएको छ। सरकारले विद्युतीय गाडीको प्रयोग बढाउनुका साथै कृषि क्षेत्रमा पनि विद्युत महसुलमा छुट दिएर 100% विद्युतीय सिंचाइ पम्पमा रूपान्तरण गर्ने योजना रहेको जनाएको छ। नेपालमा कुल जडित विद्युत उत्पादन क्षमता 4296 मेगावाट पुगिसकेको छ।
0: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीहरूप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ। काठमाडौँको बल्खुमा रहेको मदन नगरमा आयोजित 33 मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले एमाले आत्मसुधार, एकता र नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउँदै अघि बढ्न आवश्यक रहेको बताउनुभयो। उहाँले एमालेमा सिद्धान्त र व्यवहार बीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो। एमाले आज पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको छ। नेताहरू भण्डारी र आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासडुङ्गामा गाडी दुर्घटना हुँदा निधन भएको थियो। नेता भण्डारीलाई जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मानिन्छ।
1: सरकारले वैकल्पिक व्यवस्था नगरी डोजर चलाएर आतंक मचाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले रूपन्देहीको बुटवलमा प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएको उनीहरूको भनाइ छ। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले आयोजना गरेको प्रदर्शनीमा भूमिहीन र अव्यवस्थित बसोबासीको उल्लेख्य बस्ती रहेका 22 बढी जिल्लाबाट 100 को संख्यामा सहभागिता रहेको छ। कार्यक्रममा सहभागीले सरकार विरूद्ध नाराबाजी गरेका छन्। प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ। संघर्ष समितिको आन्दोलनलाई नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा, माओवादी सहित रूपन्देहीका 12 राजनैतिक दलले एकबद्धता जनाएका छन्।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा भाव बढ्न नदिन सरकारले गरिरहेको काम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: सुन त मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि

0: अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायन्सेस, बेजरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा 32 र लाक्पा शेर्पा 11 पटक सगरमाथाको शिखरमा प्रधानमन्त्री शाहबाट बधाई तथा उच्च सम्मान व्यक्त, चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो, नचिनेको च्याउ नखान बिग्रेको सुझाव, डब्ल्यूएचओद्वारा इबोला संक्रमणलाई विश्व स्वास्थ्य संकट घोषणा, आउँदो 10 वर्षभित्र खाना पकाउने ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने नयाँ रणनीति सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यो।
2: भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि आम उपभोक्तामा बजारमा चिनी अभाव र मूल्य वृद्धिको आशंका बढ़ेको छ, तर सरकारले भने अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपालमा 8 महिनालाई पुग्ने चिनी मौजदात छ, साथै कृत्रिम अभाव सृजना गर्ने, अनावश्यक संचित गर्ने तथा मूल्य वृद्धि गराउने जोखिम पनि बढ़ेको छ। साथै सरकारले उपभोक्तालाई आवश्यकता भन्दा बढ़ी चिनी संचित नगर्न पनि आग्रह गरेको छ। यसै विषयमा साथी हृदय रिमालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीसँग कुराकानी गर्नुभएको छ।
3: नेपालले वर्षभरिमा 2,70,000 टन चिनी खपत गर्ने रहेछ, यो वार्षिक डाटा हो। यो त्यो मध्ये नेपालभित्र उत्पादन हुने 1,50,000 टन रहेछ, र चाहिँ योभन्दा अगाडि आयात भएर स्टक भएकै पनि एमाउन्ट हेर्दाखेरि चिनी उद्योगीहरूको क्रसिङ सिजन पनि बाँकी रहेको विषयलाई विश्लेषण गर्दाखेरि आगामी 8 महिनालाई चाहिँ पुग्छ भन्ने आँकडा आएको हो। यो वास्तविक आँकडा हो। हेर्नुहोस्, चिनीको खपत गर्ने क्रम त्यति धेरै बढ्दोमा छैन, बरु घट्दो क्रममा होला, यो आनी बानीसँग पनि सम्बन्धित छ। यसो भन्दा चाहिँ हामीले उत्पादन नगर्ने भन्ने पनि मैले भन्न खोजिनँ। यसमा संलग्न 1,00,000 भन्दा बढी किसानहरू यसमा संलग्न हुनुहुन्छ, यो रोजगारीको माध्यम पनि भएको छ।
4: आयात प्रतिबन्ध अथवा चाहिँ आन्तरिक खपतबाटै हामीले चलाउनु पर्ने अवस्था आयो भने बजारमा अलिकति कृत्रिम मूल्य वृद्धिसँगै के कालोबजारीको पनि अलिक शंका गरिन्छ, यसका लागि के छ तयारी अनुगमन बजारको?
3: हो, त्यसमा म जोडे, उद्योगीहरूको तर्फबाट हामीलाई के प्रतिबद्धता आएको छ भने हामीले यो चाहिँ प्रतिबन्ध लायो भन्दैमा मूल्य बढाइहाल्दैनौ, हामी मूल्यको सीमा नाग्दैनौ। अहिले उपलब्ध भएकै मूल्यमा चाहिँ हाम्रो फ्याक्ट्री गेट प्राइस चाहिँ चेन्ज हुँदैन भन्नु भएको छ एउटा पक्ष। अर्को यसो भन्दैमा सबै व्यवसायहरूले चाहिँ सबै ठाउँमा त्यसरी नै पालना गर्नु होला भन्ने कुरा त अब चाहिँ शंकाको विषय हुन सक्छ, व्यवसायका बाध्यताहरू पनि केही होला। त्यो विषयलाई हेर्नको लागि हामीले हाम्रो संस्थाहरू मार्फत वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग लगायत प्रदेश र स्थानीय तहमा क्रियाशील संयन्त्रले चाहिँ यो अनुगमनको विषयलाई पनि अगाडि बढाउँछ। चिनीको उपलब्धता स्टकको बारेमा नियमित निगरानी गर्ने र अनुगमन गर्ने विषय पनि हाम्रो छँदैछ। भारतबाट रोकिएपछि अरू विकल्प पनि छैन र भन्ने क्वेसन उठ्न सक्छ। त्यसको हकमा विगतमा नै प्र्याक्टिसहरू भएको छ, अन्य देशबाट पनि आपतै परेको अवस्थामा होइन, समस्या नै परेको अवस्थामा सरकारले सोध्दैन भन्ने विषय पनि होइन।
4: किसानलाई कसरी प्रोत्साहन गर्ने र आन्तरिक उत्पादन वृद्धिका लागि के गर्ने? हामी सधैँ निर्यातमा मात्रै भर पर्ने अवस्था त होइन।
3: हजुर, हो, मैले अघि राख्दै थिएँ किसानहरू 1,00,000+ यसमा संलग्न हुनुहुन्छ। विगत 2-3 वर्ष अगाडितिर त किसानहरू पीडित हुनुभयो, उहाँले समयमा उनको पैसा पाउनु भएन भन्ने सवाल पनि थियो, त्यो सवाल अहिले छैन। अहिले चाहिँ उहाँहरूले उखु उपलब्ध गराउनुहुन्छ, उद्योगीले चाहिँ खाता मार्फत त्यो रकम उपलब्ध गराउनुहुन्छ। अहिले चाहिँ सतहमा त्यो विषय आएको छैन, त्यसैले अब किसानहरू उत्साहित हुनुहुन्छ, उहाँहरूलाई बरु प्रविधि र उन्नत जातको चाहिँ हामीले सहयोग सपोर्ट गर्न सक्यौँ। अनुदान पनि छ, किसानहरूको लागि अनुदान छ, कृषि वन तथा वातावरण मन्त्रालय भएको छ नाम चाहिँ, त्यो मन्त्रालयको सचिवजीकै उपस्थितिमा हामी छलफल गरेका थियौँ। उहाँले के पनि भन्नुभएको थियो भने भारत सरकारले नेपाललाई 2 उन्नत जातको बिरुवा तपाईँहरू लैजान सक्नुहुन्छ भन्दा चाहिँ सीमावर्ती ठाउँबाट उपलब्ध हुने पनि बताउनु भएको छ। अब यदि त्यो भन्दैमा फेरि किसानले लिइहालन् भन्ने पनि छैन। हेर्नुहोस् होइन, स्थानीय तहमा रहेका चाहिँ हाम्रो सरकारी कृषिसँग सम्बन्धित शाखा, कृषि सेवा केन्द्र यिनीहरूबाट चाहिँ, कृषि ज्ञान केन्द्र यिनीहरूबाट ती बिरुवाहरू उपलब्ध गराउने व्यवस्था गर्न सकिन्छ। थोरै उखुबाट धेरै चिनी उत्पादन कसरी गर्न सकिएला त, अनि चिनी पनि योभन्दा अझै क्वालिटीको कसरी निकाल्न सकिएला, ताकि हामीले चाहिँ अन्तर्राष्ट्रिय बजारबाट जुनसुकै उद्योगको लागि पनि चिनी नेपालमै उपलब्ध हुन सकोस् भन्ने विषयलाई पनि जोडेर जान सकिन्छ। विदेशबाट आउँदाखेरि 15% भन्सार तिरेर चिनी आउने गर्छ, आयात हुँदा त्यो 15% भन्सार भन्नुको चाहिँ राख्नुको मतलब के हो भने भित्रका उद्योगी व्यवसायहरूको चाहिँ फर्मा हो, उहाँहरूको पक्षमा स्वदेशी उद्योगको संरक्षणको पक्षमा राखिएको विषय हो। त्यसमा पनि रिभाइज गरेर थोरै बढाउन पो सकिन्छ कि होइन, चिनीका पनि विकल्पहरू हुन सक्छन्, अरू प्लान्टहरू सक्खरहरू पनि प्रयोगमा आइरहेछ होइन।
1: हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। नेपाल दर्पणमा खबरकै सिलसिला। चालू आर्थिक वर्षको 10 महिनामा 45 अर्ब 32 करोड रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड 16 लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22 अर्ब 8 करोड 80 लाख रुपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै पर्यटन मूलक क्षेत्रका लागि 189 परियोजनामा 12 अर्ब 54 करोड 70 लाख, सेवामूलकमा 55 परियोजनाका लागि 4 अर्ब 23 करोड 24 लाख र उत्पादन मूलकमा 42 परियोजनामा 2 अर्ब 70 करोड रुपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै पूर्वाधारका 1 परियोजनामा 1 अर्ब 65 करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिजमूलक 2 परियोजनामा 11 करोड 50 लाख रुपियाँको लगानी प्रतिबद्धता आएको छ। वैशाखसम्म मात्र 113 परियोजना मार्फत 3 अर्ब 52 करोड 30 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ।
2: नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनु भएको छ। सरकारले कानून अनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायीमाथि मानसिक दबाव बढ़ाइएको भन्दै उहाँले निर्माण क्षेत्र स्वत ठप्प हुने अवस्थामा पुगेको बताउनुभयो। उहाँका अनुसार झण्डै 90% ठेक्कामा सरकारी कर्मचारीहरूले कानूनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गर्ने गरेका छन्। अहिले आएर कानूनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था पनि कार्यान्वयन नभएको उहाँको भनाइ छ। उहाँका अनुसार अहिले काम गर्दा घाटा मात्रै होइन घर खेत नै गुम्ने स्थिति निर्माण व्यवसायको छ। धेरै व्यवसायीहरूले काम गरेको भुक्तानी समेत पाएका छैनन्। अध्यक्ष पाण्डेले अहिले निर्माण व्यवसायीलाई आयोजना प्रमुखदेखि इन्जिनियरसम्मले धम्की दिइरहेको समेत बताउनुभयो। अध्यक्ष पाण्डेका अनुसार संकटग्रस्त निर्माण क्षेत्रका व्यवसायीलाई काम नगरे आयोजना प्रमुख इन्जिनियरहरूले कालो सूचीमा राख्ने, कारवाही गर्ने र बैंक ग्यारेन्टी जफत गरिदिने धम्की दिइरहेका छन्।
1: मुस्ताङको लोमान्थाङ गाउँपालिका नम्बर 4 एक्ली भट्टीबाट 590 कार्टुन चाइनिज इलेक्ट्रोनिक चुरोट भेप तथा अन्य विभिन्न सामान र कन्टेनर सहित 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको धुनीबेसी नगरपालिका 1 का सन्तोष लामा, सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिका 2 का फुन्चु दोर्जे तामाङ र भोटेकोशी गाउँपालिका 3 का पासाङ शेर्पा रहेका शस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। उनीहरू कोरोला नाका हुँदै काठमाडौँतर्फ लाग्दै गर्दा पक्राउ परेका हुन्। पाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
7: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
5: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ, समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। पर्यावरण संरक्षण गरी कार्बन उत्सर्जन न्यूनीकरणका लागि नेपालले सार्थक प्रयास गरे पनि त्यसबाट उचित लाभ हासिल हुन नसकेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ। कार्बन बिक्रीका लागि आयोजना गोल्ड स्ट्यान्डर्डमा दर्ता गर्नुपर्ने व्यवस्था छ। प्रावधान अनुसारको प्रक्रिया अगाडि नबढ्दा कार्बन व्यापारको लाभ हासिल हुन नसकेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो। ठूला मझौला तथा साना जलविद्युत आयोजनाले कार्बन उत्सर्जन न्यूनीकरणमा ठूलो योगदान गरेका छन्। साना जलविद्युत आयोजना समेत त्यसका लागि सक्रिय योगदान गरिरहेको अवस्था छ। आवश्यक संयन्त्रको विस्तार गर्न नसक्दा कार्बन व्यापारबाट प्राप्त हुने अपेक्षित लाभ हासिल हुन नसकेकोमा महालेखा परीक्षकको कार्यालयले जिम्मेवार निकाय र सरकारवालाहरूमाथि प्रश्न गरेको हो।
1: आजदेखि मलमास अर्थात अधिक मास शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो मलमास आउँदो असार 1 गतेसम्म रहनेछ। हरेक 32 महिना 16 दिनमा आउने यो विशेष महिनामा नित्य पाठ पूजा जप र ध्यान गर्न कुनै बाधा नरहने धर्मशास्त्रविदहरू बताउँछन्। तर मलमासमा नयाँ व्रत शुरू गर्न भन्ने मिल्दैन। यसैबीच काठमाडौँको चन्द्रगिरी नगरपालिका अन्तर्गत मत्स्य गाउँमा रहेको प्रसिद्ध मत्स्य नारायण मन्दिरमा आजदेखि पुरूषोत्तम मेला शुरू भएको छ। 1 महिनासम्म चल्ने यस मेलामा नेपाल र भारतबाट लाखौं भक्तजनहरू भगवान विष्णुको दर्शन र पूजा आराधनाका लागि आउने गर्दछन्। 1700 वर्ष पुरानो मन्दिरमा माछाको मुखबाट प्रकट भएका विष्णुको अद्वितीय मूर्ति विराजमान छ, जुन हरेक मलमासमा विशेष आकर्षणको केन्द्र बन्दछ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको आन्ध्र प्रदेश सरकारले धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने घोषणा गरेको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने घोषणा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। मुख्यमन्त्री नायडूका अनुसार तेस्रो सन्तान जन्माउने अभिभावकले 30,000 भारतीय रूपियाँ र चौथो सन्तान जन्मिएका 40,000 रूपियाँ प्रोत्साहन रकम पाउनेछन्। यस्तै दोस्रो वा त्योभन्दा बढी सन्तान जन्माउँदा 25,000 रूपियाँ प्रसूति सहायता समेत दिने मुख्यमन्त्रीको भनाइ छ। राज्य सरकारले तेस्रो र त्यो भन्दा माथिका सन्तानका लागि 5 वर्षसम्म मासिक 1,000 रूपियाँ पोषण भत्ता र 18 वर्षसम्म निशुल्क शिक्षाको व्यवस्था गर्ने तयारी पनि गरेको उहाँले बताउनुभयो। यस्तै राज्य सरकारले तेस्रो सन्तान जन्मिँदा आमालाई 12 महिना र बाबुलाई 2 महिनाको बिदा दिने योजना पनि अघि सारेको छ। राज्यका झण्डै 58% परिवारमा एकजना मात्रै सन्तान रहेको पाइएको छ। आन्ध्र राज्यको प्रजनन दर सन् 1993 3 रहेको TFR अहिले 1.5 झरेको छ। मुख्यमन्त्रीले जनसंख्याको सन्तुलन कायम राख्न जन्मदर 2.1 आवश्यक हुने बताउनु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
1: जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको एउटा अध्ययनले देखाएको छ। यसले ताजा पानीका लागि गम्भीर जोखिम सृजना गरेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको यो अध्ययन साइन्स एडभान्सेस जर्नलमा प्रकाशित भएको छ। अनुसन्धान टोलीले सन् 1985 2023 40 वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो। अध्ययन अनुसार नदीहरूमा अक्सिजनको मात्रा औसतमा प्रति दशक 0.045 मिलिग्राम प्रति लिटरका दरले घटिरहेको छ भने अध्ययन गरेका झण्डै 80% नदीहरूमा अक्सिजन कमी देखिएको छ। विशेष गरी उष्ण कटिबन्धीय क्षेत्रका नदीहरू सबैभन्दा धेरै प्रभावित बनेका छन्। यसअघि उच्च अक्षांशका क्षेत्रमा बढी प्रभावित हुने अनुमान गरेको भए पनि अध्ययनले उष्ण कटिबन्धीय नदीहरू पहिले नै कम अक्सिजनयुक्त भएकाले अझ छिटो अक्सिजन गुमाइरहेको देखाएको छ। कर्कट र मकर रेखा बीच अवस्थित यो क्षेत्र तातो तथा जैविक विविधताले धनी छ। अक्सिजन कम हुँदा माछा लगायत जलीय जीवहरू बाँच्न संघर्ष गर्नुपर्ने अवस्था सृजना हुन्छ। अनुसन्धानकर्ताहरूले उष्ण कटिबन्धीय देशहरूका नीति निर्माताहरूलाई प्रभावकारी रणनीति अपनाउन आग्रह गरेका छन्।
2: नेपाल दर्पणमा अब खेल खबर। चौथो संस्करणको नेपाल सुपर लीग NSL फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आज काठमाडौँमा कार्यक्रमको आयोजना गर्दै यो जानकारी दिएको हो। लीगमा यस पटक 10-12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। अघिल्लो संस्करणमा 7 टोली सहभागी थिए। यो संस्करणको एनएसएल होम एण्ड अवे प्रणालीमा सञ्चालन हुनेछ। यसअघि प्रतियोगिता त्रिपुरेश्वरको दशरथ रंगशालामा मात्र सञ्चालन हुँदै आएको थियो। अघिल्लो संस्करण रेकर्डको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो। फाइनलमा पोखरा थन्डर्सलाई हराउँदै ललितपुरले लगातार तेस्रो पटक उपाधि जितेको थियो। पहिलो संस्करणको एनएसएलको उपाधि काठमाडौँ रेजर्सले जितेको थियो।
1: मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा पहिलो पटक आयोजित छायानाथ ट्रेल अल्ट्रा रेसमा जुम्लाका धीरबहादुर बुढा र सुनमाया बुढाले स्वर्ण पदक जितेका छन्। 33 किलोमिटर दूरीको यस रेसमा पुरूषतर्फ धीरबहादुर बुढाले 3 घण्टा 57 मिनटमा र महिलातर्फ सुनमाया बुढाले 5 घण्टा 25 मिनटमा दौड़ पूरा गर्दै उपाधि हासिल गरेका हुन्। रेसमा 12 महिला र 46 पुरूष गरी कुल 58 जना धावक धाविका सहभागी थिए भने 23 जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाडी थिए। स्वर्ण पदक विजेताले 2-2 लाख रूपियाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। कृमिबाट शुरू भई छायानाथ र चिताईकुना हुँदै पुलुमा पुगेर सम्पन्न भएको यस रेसको उद्देश्य छायानाथ क्षेत्रलाई अन्तर्राष्ट्रिय खेल पर्यटन गन्तव्यका रूपमा विकास गर्नु रहेको आयोजकले जनाएको छ।
2: मलेसियामा हुने 2 अन्तर्राष्ट्रिय T20 प्रतियोगिता खेल्ने जाने नेपाली राष्ट्रिय महिला टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज काठमाडौँमा एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो। नेपालले यही मे र जूनमा हुने एसियाली खेलकुद महिला छनौट र एसिसी महिला प्रिमियर कप खेल्नेछ। नेपाली टोलीले यही मे 23-31 मलेसियामा हुने एसियन गेम्स महिला छनौट र त्यस लगतै जून 1-13 हुने एसिसी महिला प्रिमियर कप खेल्नेछ। प्रतियोगिताका लागि क्यानले इन्दु वर्माको कप्तानीमा टोली घोषणा गरेको छ। टोलीमा 14 सहित 4 जना वैकल्पिक खेलाड़ी रहेका छन्।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले पंजाब किङ्सलाई 223 रनको लक्ष्य दिएको छ। धर्मशालामा टस हारेर ब्याटिङ गरेको बेंगलुरूले 20 ओभरमा 4 विकेट गुमाएर 222 रन बनायो। बेंगलुरूले दिएको 223 रनको लक्ष्य पछ्याइरहेको पंजाबले ताजा अवस्थामा 8 ओभर 3 बलको खेल सकिँदा 4 विकेट गुमाएर 76 रन बनाएको छ। तालिकामा बेंगलुरू 12 खेलमा 16 अङ्कसहित शीर्ष स्थानमा छ। पंजाब 12 खेलमा 13 अङ्कसहित 4थ स्थानमा छ। पंजाबले पछिल्ला 5 खेलमा लगातार हारिरहेको छ। आईपीएलमा आज राति 5औं स्थानको राजस्थान रोयल्स र 8औं स्थानको दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल 7:45 दिल्लीको अरूण जेटली रंगशालामा शुरू हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: आफ्नै रेकर्ड तोड्दै कामी रीता शेर्पा 32 र लाक्पा शेर्पा 11 पटक सगरमाथाको शिखरमा। प्रधानमन्त्री शाहबाट बधाई तथा उच्च सम्मान व्यक्त।
1: चितवनमा जंगली च्याउ खाँदा 2 जनाको ज्यान गयो। नचिनेको च्याउ नखान बिगेको सुझाव। डब्ल्यूएचओ द्वारा इबोला संक्रमणलाई विश्व स्वास्थ्य संकट घोषणा।
2: चिनी आयात नहुँदा पनि बजार भाव नबढ्ने। कृत्रिम अभाव हुन नदिन बजार अनुगमनलाई निरन्तरता दिने सरकारको भनाई।
1: भारतको आन्ध्र प्रदेशमा 3 वा त्योभन्दा धेरै सन्तान जन्माउने अभिभावकलाई प्रोत्साहन दिने कार्यक्रम घोषणा। आर्थिक सहित शिक्षा र अभिभावक विधा पनि उल्लेख्य बढाउने।
2: र नेपाल सुपर लिगको 4 संस्करण भदौमा शुरू हुने। आईपीएल क्रिकेटमा पंजाब बेंगलुरूले दिएको 223 रनको लक्ष्य पछ्याउँदै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास सापागाई र भोजन र बस्ने पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
0: मिति भोलि जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।
2: स्वदेश FM 93.2 MHz
3: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
4: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

इबी स्कुटरमा सवार महिलालाई सडक कुकुरले झम्टाउन खोज्दा भएको दुर्घटनामा एकजनाको मृत्यु। चितवनमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका दुई बालबालिका मध्ये थप एकजनाको मृत्यु। आगामी असार 7, 8 र 9 गते राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने। माइन्ड नेटवर्कको अप्टिकल फाइबर केबल पोलबाटै काटिएर चोरी। नेपाल प्रहरीले देशभर ठुलो सङ्ख्यामा प्रहरी अधिकृतको सरुवा। मदन आश्रित पति दास ढुङ्गामै पुगेर श्रद्धाञ्जली। बागमती प्रदेश सरकारद्वारा रु 31 अर्ब 33 करोड राजस्व सङ्कलन र चौथो संस्करणको एनएसएल भाद्र 20 गते। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौँ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म निशान। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी एक गर्दी गाउँमा इभी स्कुटरमा सवार महिलालाई सडक कुकुरले झम्टाउन खोज्दा भएको दुर्घटनामा एकजनाको मृत्यु। ज्येष्ठ 2 गते बिहान 10 बजे इभी स्कुटरमा छोरासँग घर फर्कदै गरेकी अन्दाजी 55 वर्षीय राजकुमारी थरुनीमाथि छाडा कुकुरले आक्रमण गर्न खोज्दा दुर्घटना भएको हो। कुकुरले झम्टिन खोज्दा स्कुटर अनियन्त्रित भई उनी लडेर गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेकी उनलाई तत्काल बगौँडा अस्पताल लगिएकोमा बिहान 10:30 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। माडी क्षेत्रमा सडक छाडा कुकुरको संख्या अत्याधिक बढ्दै गएकोले यस्ता दुर्घटनाहरू दोहोरिँदै आएका छन्। सडक कुकुरहरूको संख्या अनियन्त्रित रूपमा बढ्दै जाँदा सडक सुरक्षामा गम्भीर चुनौती थपिनुका साथै पटक पटक रेबिज रोग फैलन त्रास समेत हुने गरेको छ। आगामी असर 7, 8 र 9 गते चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत देशभर वडा तथा पालिका अधिवेशन सुरु भएका छन्। तर माडी नगरपालिकामा भने यसअघि नै वडा र नगर कार्य समिति गठन भइसकेकाले उक्त प्रक्रिया नहुने बताइएको छ। गत वर्ष 2082 वैशाख 13 गते सम्पन्न नगर अधिवेशनबाट नारायण दत्त रिजाल माडी नगर कमिटीको सभापतिमा निर्वाचित हुनुभएको थियो। 15 सदस्यीय नगर समितिमा उपसभापति सोना खनाल, सचिवमा जगतराज अधिकारी, सहसचिवमा मोहन राज पोखरेल र कोषाध्यक्षमा चन्द्रकान्त सापकोटा रहनुभएको छ। यस्तै माडी नगर संयोजकमा अजित कार्की पदनशहीद रहनुभएको छ। वडा स्तरमा पनि पार्टीले गत वर्ष नै गठन विस्तार गरिसकेको छ। माडी एकको सभापतिमा ऋषिराम काफले, सचिवमा हुमलाल भट्टराई रहनुभएको छ। त्यस्तै वडा नम्बर 2 श्रीराम ढकाल सभापति र सङ्गीता आचार्य सचिव, त्यसै गरी वडा नम्बर 3 रीता भट्टराई सभापति र सविता खरेल सचिव, तथा वडा नम्बर 4 लेखनाथ भूषाल सभापति र तिलक राणाबाट सचिव रहनुभएको छ। त्यसै गरी वडा नम्बर 5 नारायण भट्टराई सभापति र चन्दन उपाने सचिव, वडा नम्बर 6 सुरेन्द्र विसी सभापति र अशोक पौडेल सचिव, वडा नम्बर 7 हरिकुमार राणाबाट सभापति र आशिष जीसी सचिव, तथा वडा नम्बर 8 फारम पुन मगर सभापति र रञ्जिता पोखरेल सचिव, तथा वडा नम्बर 9 केशव प्रसाद भण्डारी सभापति र सङ्गीता भण्डारी सचिव रहनुभएको छ। माडीमा फाइबर इन्टरनेट र टिभी सेवा प्रदान गरेको टेकमाई नेटवर्क्सको अप्टिकल फाइबर केबल तार पोलबाटै काटिएर चोरी भएको छ। माडी आठखर्कट क्षेत्रमा करिब 200 मिटर फाइबर केबल र त्यसको क्याम्बो बक्स पोलबाटै हराएको कम्पनीका माडी प्रमुख सुदर्शन चापागाईले जानकारी दिनुभयो। यसअघि माडी एक वनकट्टामा फाइबर केबल काटिएको अवस्थामा पाइएको बताउँदै उहाँले पछिल्लो एक सातादेखि केबल काटिने क्रम बढेको जनाउनुभयो। खर्कट्टामा फाइबर केबल हराउँदा चौकी डाँडा इन्द्रबस्ती कान्तिपुर क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएकोले नयाँ केबल जोडेर इन्टरनेट सेवा सुचारु गराउन लागिएको उहाँको भनाइ छ। विगतमा वायरलेस प्रविधिबाट इन्टरनेट सेवा दिइरहेको सो कम्पनीले हाल भरतपुरबाटै पहिलो अप्टिकल फाइबर कनेक्सन समेत लिएर हाइब्रिड अप्टिकल फाइबर र वायरलेस कनेक्सन स्थापित गरी माडी क्षेत्रमा तुलनात्मक रूपमा न्यून शुल्कमा इन्टरनेट र टिभी सेवा प्रदान गरिरहेको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू।
नेपाल प्रहरीले देशभर ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवा गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरी पनि सरुवाको सूचीमा परेका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक गरेको सरुवा सूची अनुसार एसपी पुरीको नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखामा सरुवा गरिएको हो। उनी काजस्वरूप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा रहने जनाइएको छ। उनको स्थानमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखाका कार्यरत एसपी रामेश्वर पौडेलले चितवन आउने भएका छन्। त्यस्तै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत डिएसपी रविन्द्र खनालको पनि सरुवा भएको छ। उनको ठाउँमा डिएसपी चन्द्रभूषण यादव आउने भएका छन्। प्रहरी प्रधान कार्यालयले एकै दिन

ले नेताद्वयको शालिगमा माल्यार्पण गरी दिवंगत नेताद्वयले नेपाल कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी प्रसाद गवाली रहेका थिए। उनले सो अवसरमा मदन आश्रितले छोडेर गएको विचारले अप्ठ्यारोमा पनि जुटिरहने सङ्कल्प प्राप्त भएको धारणा व्यक्त गरे। 2050 साल जेठ 3 गते रहस्यमय जीव दुर्घटनामा पर्नुभएका पार्टीका तत्कालीन महासचिव जननेता मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख कुशल संगठक जीवराज आश्रितको स्मृतिमा दुर्घटना स्थल कविलासको दासढुङ्गामा श्रद्धाञ्जली सभाको आयोजना गरी स्मृति दिवस मनाउँदै आएको छ। नेकपा एमाले सो दुर्घटनालाई नेता द्वयको रहस्यमय हत्या भन्दै आएको छ। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष 2082-83 को 10 महिनामा रु 31,33,55,48,000 राजस्व सङ्कलन गरेको छ। घरजग्गा रजिस्ट्रेसन र सवारी साधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य स्रोत मानिन्छ। घरजग्गा रजिस्ट्रेसन र सवारी साधन कर शीर्षक सहित फाँडफाँडबाट आर्थिक वर्ष 82-83 को साउनदेखि वैशाख महिनासम्म रु 20,01,03,89,000 राजस्व सङ्कलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्जालले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय गौरवपूर्ण र आकर्षण बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताएका छन्। शेर्पाले आज बिहान 10 बजेर 12 मिनट जाँदा सगरमाथाको 32 पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पूर्ण नवीकरण गरेका हुन्। विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवश्य मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमाल माथि आज नेपाली आरोहीहरूले पूर्ण इतिहास लेखेका छन्, प्रधानमन्त्रीले भनेका छन्। साथै माउन्टेन क्वीनका रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान 9:30 बजे 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेका छन्। सुनको भाउ ओह्रालो लागेको छ। 2 कारोबार दिनमै सुन प्रतितोला 8,500 रुपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आइतबारका लागि सुनको भाउ प्रतितोला 2,94,000 रुपियाँ कायम गरेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज 4,500 रुपियाँले सुनको भाउ घटेको छ। अघिल्लो दिनमा पनि 4,000 रुपियाँले मूल्य घटेर 2,98,500 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै बिहिबार 3,02,500 रुपियाँमा सुनको कारोबार भएको थियो। शुक्रबार र आइतबार गरी सुनको भाउ तोलामा 8,500 रुपियाँले घटेको हो। चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रति तोला 5,390 रुपियाँमा सुनको कारोबार भएकोमा आज 5,060 रुपियाँमा झरेको छ। बिहिबार 5,745 रुपियाँमा चाँदीको कारोबार भएको थियो। जन्मकैदको सजाय तोकिएकी महिला मध्यराती सुन्दरा कारागारबाट फरार भएकी छन्। फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी 25 वर्षीय सपना तामाङ छन्। उनी शुक्रबार राति 1 बजेतिर कारागारबाट फरार भएको सुन्दरा कारागारमा प्रमुख तथा कारागार प्रशासकीय कृष्ण चापागाईले बताए। भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नागेर भागेको देखिएको उनले बताए। उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्म कैदको फैसला सुनाएर कैद भुक्तान गर्दै आएकी थिइन्। यसअघि जेएनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी 2 महिनापछि पक्राउ परेकी थिइन्। घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक रूपमा अनुसन्धान गरेका छन्। कारागारको सुरक्षा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी मातहत हुने गर्दछ।
चौथो संस्करणको नेपाल सुपर लिग एनएसएल भाद्र 20 गतिदेखि सुरु हुने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरिएको हो। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावभन्दा टाढा राखेर अघि बढाउने नीति लिएको बताए। सानै उमेरदेखि नै विद्यार्थीमै लगानी गर्न थाल्यो भने उनीहरूलाई उत्कृष्ट खेलाडीका रूपमा विकास गर्न सकिने उनको भनाइ छ। मन्त्री पोखरेलले आगामी पाठ्यक्रममा पनि

0: खेलकुदलाई प्राथमिकताका साथ समावेश गरिने जानकारी दिएका छन्। उनले भने राजनीतिक हिसाबले हेर्दा पार्टी र सरकार पनि सकेसम्म खेलकुद क्षेत्रलाई दलीय राजनीति मुक्त बनाउन चाहन्छौँ। नेपालमा 27,000 विद्यालय छन्, लाखौँ विद्यार्थीहरू हुनुहुन्छ, त्यसैले अबको पाठ्यक्रममा पनि खेलकुदलाई महत्त्व दिएर राख्नेछौँ। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यति बेला वायुमण्डलीय तापक्रम 31 डिग्री सेल्सियस रहेको छ। माडीमा यति बेला हावाको गति 6 किलोमिटर प्रति घन्टा र सापेक्षित आर्द्रता 57% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुख पुनः एकपटक। इभी स्कुटरमा सवार महिलालाई सडक कुकुरले झम्टन खोज्दा भएको दुर्घटनामा एकजनाको मृत्यु। चितवनमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका 2 बालबालिका मध्ये थप एकजनाको मृत्यु। आगामी असार 7, 8 र 9 गते राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा हुने। टेकमाइन नेटवर्कको अप्टिकल फाइबर केबल तार पोलबाट काटिएर चोरी। नेपाल प्रहरीले देशभर ठुलो सङ्ख्यामा प्रहरी अधिकृतको सरुवा। मदन आश्रित प्रति दास ढुङ्गामै पुगेर श्रद्धाञ्जली। बागमती प्रदेश सरकारद्वारा रु 31.33 अर्ब राजस्व सङ्कलन र 4th संस्करणको एनएसएल भाद्र 20 गतेदेखि। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै म निशान बिदा हुन्छु। नमस्कार।

0: टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 र 98 550 26 440
0: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: नेपाल हो। साँझ 7 बजे को समाचारमा स्वागत छ म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक। आर्थिक वर्ष 2092-93 सम्ममा एलपी ग्यासको अनुदान खारेज गर्ने योजना। कामिरीता शेर्पाबाट सगरमाथाको 32 पटक सफल आरोहण। पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता। कंगोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा। र काठमाडौँमा आगामी जेठ 8 गतेबाट सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
6: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
7: नेपाल टेलिकम राष्ट्रको सञ्चार
4: अब समाचार विस्तारमा सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ आर्थिक वर्ष 2092-93 सम्ममा खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको हो विद्युतीय चुल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरेको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ विप्रेषणबाट भित्रिएको ठूलो रकम बेर्सिनी खाना पकाउने ग्यासका लागि खर्च हुने प्रवृत्ति रोकी रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका साथ ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तय गरेको हो सो कार्यका लागि उद्योग मन्त्रालयलाई जिम्मेवार निकाय तय गरिएको छ अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयले आवश्यक समन्वय गरेर आर्थिक वर्ष 2092-93 सम्म पूरा गर्ने गरी समय सीमा निर्धारण गरिएको छ नेपाल विद्युत प्राधिकरणले यसअघि नै खाना पकाउने विद्युतीय चुल्हो प्रयोगको अभियान अगाडि बढाएको छ स्थानीय तहहरूले पनि त्यसलाई प्रभावकारी रूपमा अगाडि बढाएका छन् जनस्वास्थ्य र मुलुकको आर्थिक स्वास्थ्यका लागि पनि विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिन लागि रणनीतिमा उल्लेख छ प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामिरीता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनुभयो प्रधानमन्त्री शाहले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ शेर्पाले आज बिहान 10:12 सगरमाथाको 32 पटक सफल आरोहण गर्दै विश्व कीर्तिमान पुनः नवीकरण गर्नुभएको छ यस्तै माउन्टेन क्वीनका रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान 9:30 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ त्यसै गरी सशस्त्र प्रहरी संगठनका तर्फबाट सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले पनि आज बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएको छ। सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उहाँहरू तेस्रो र चौथो सशस्त्र प्रहरी हुनुहुन्छ। संगठनका महिला कर्मचारीका तर्फबाट भने यो पहिलो सफल आरोहण भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। चितवनको इच्छा कामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको हो। वैशाख 29 गते श्याम बहादुर चेपाङका 5 जना परिवारले जंगली च्याउ खाएका थिए। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 औं प्रतिवेदनले देखाएको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन महालेखाले सुझाव दिएको छ। संस्थानमा रहेको जग्गा मध्ये धनुषा जिल्लामा 43.5 बिघा, महोत्तरीमा 122 बिघा, बारामा 27 बिघा, पर्सामा 7 बिघा र काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। वर्षायाम शुरू भएसँगै नदी किनार क्षेत्रमा बसोबास गर्ने बाजुराका अधिकांश स्थानीय त्रासमा छन्। नदी किनार र पहिरोको जोखिममा रहेका बस्ती तथा खेतहरू वर्षेनी बाढीले बगाउने गरेकाले त्यस क्षेत्रमा बसोबास गरेका स्थानीयहरू चिन्तित बनेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
8: वर्षायाम शुरू भएसँगै बाजुराका अधिकांश स्थानीयमा त्रास बढ्न थालेको छ। विशेष गरी नदी किनार र पहिरोको जोखिममा रहेका ओमकोट, ओलेना, जिल्ली, घागर लगायतका दर्जनौ बस्तीमा बसोबास गर्ने स्थानीय वर्षा भएको दिन रातभर जागरण बस्न बाध्य हुने अवस्था फेरि दोहोरिने हो कि भन्ने चिन्तामा छन्। वर्षेनी पहिरोले घर चिरा पार्ने, खेत बगाउने र बस्ती नै विस्थापित गर्ने समस्या यहाँका नागरिकका लागि नयाँ होइन, तर समस्या उस्तै रहँदा समाधान भने अझै टाढाको विषय बनेको छ। बढीमालीका नगरपालिका वडा नम्बर 7 जिल्लीका स्थानीय प्रेम बिक,
9: घरको अगाडिबाटै गत साल वर्षाले पहिरो गएका कारण रातभर जागरण बस्नु पर्ने अवस्था छ। वर्षातको समय सुरु भइसकेको अवस्थाले गर्दा हाम्रो गाउँकै पहिरोले छेदविच्छेद अवस्थामा छ।
8: नदीले निरन्तर किनार कटान गर्न थालेपछि दर्जनौ बस्तीका घर परिवार वर्षातको मौसममा त्रासमय जीवन बिताउन बाध्य बनिरहेका छन्। सरकारले वर्षौंदेखि बस्ती स्थानान्तरणको आश्वासन दिए पनि व्यवहारमा कुनै काम नभएको बढीमालीका नगरपालिका 4 का अर्का स्थानीय कमलनाथको गुनासो छ। विगतमा वर्षायाम सँगै साफे मार्तडी सडक र मार्तडी कुल्टी सडक लगातार करिब 4 महिनासम्म अवरुद्ध हुँदा बिरामी अस्पताल पुग्न नसक्ने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने, महँगी बढ्ने जस्ता समस्या यो वर्ष दोहोरिन नदिन पूर्व तयारी कसरी गरिराख्नु भएको छ त? सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण उडासैनी,
10: विपद स्तरमा काम गरिरहेका संघ संस्थाहरू, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिका व्यक्तिहरू बसेर एक किसिमले यो विषयमा छलफल गरिसकेका छौँ। विभिन्न निकायहरूलाई जिम्मेवारी दिएका छौँ। अहिले पनि हामी यो क्षेत्रमा चाहिँ क्रियाशील रूपमा रहेका छौँ। सकेसम्म कठिनाई नहोस् भन्ने वर्ष नै हाम्रो सक्छौँ, त्यही अन्तर्गत हामीले कामहरू गर्दै आइरहेका छौँ।
8: हरेक वर्ष विपद आउनु अघि तयारीको कुरा हुने, तर जोखिममा रहेका बस्ती सुरक्षित कहिल्यै नहुने बाजुराका नागरिकका लागि वर्षा केवल मौसम होइन, वर्षेनी दोहोरिने पीडाको अर्को नाम बनेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
4: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसका अवसरमा आज आयोजित समसामयिक राजनीतिमा नेपाली कंग्रेसको भूमिका विषय कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो। पार्टीका महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्नेमा नभएको गुनासो गर्नुभयो। कंग्रेस नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताउनुभयो। तेत्तीसौं मदन आश्रित स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा आज नेकपा एमाले बल्खोस्थित मदन नगरमा आयोजना गरेको स्मृति सभामा दिवंगत नेताद्वय मदन कुमार भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। स्मृति सभामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले एमाले जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा परि निधन भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले अल्पकालीन राजनीति भन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको छ। काठमाडौँको टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तर्जुमाका लागि सुझाव संकलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले अबको समय राजनीतिक लाभ भन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गर्नुभयो। अलैची किसानहरूको समस्या पहिचान गरी उत्पादन गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले भोजपुरमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको छ। अलैची खेतीमा देखिने विभिन्न रोग किरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय उत्पादन र किसानको आय आर्जन वृद्धिमा जोड़ दिने कार्यक्रमको लक्ष्य रहेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
11: भोजपुरको रामप्रसाद राई गाउँपालिकामा व्यावसायिक रूपमा अलैची खेती गर्दै आएका किसानहरूको समस्या पहिचान गर्न विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले आफ्नो बगानमा देखिएका विभिन्न रोग, उत्पादन घट्नुको कारण, माटो तथा हावापानी अनुसार उपयुक्त जात छन् जस्ता विषयमा जानकारी भएको किसानहरूको भनाइ छ। किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्यले कोशी प्रदेशसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा यस्ता कार्यक्रम भइरहेको नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले बताउनु भयो। अलैची खेतीमा देखिएका समस्याको पहिचान गर्दै आवश्यक प्राविधिक ज्ञान, रोग नियन्त्रण विधि तथा उत्पादन सुधारका बारेमा जानकारी प्रदान गरिएको उहाँको भनाइ छ।
12: मूलभूत रूपमा किसानसम्मै पुगेर समस्याहरूको उजागर, त्यसको सम्बोधन र निराकरण हुनुपर्छ भनेर सरकारहरू सबैलाई एउटै मञ्चमा उभिने प्रयत्न गरेका छौँ। स्थानीय किसान, संकलक, स्थानीय स्तरका व्यवसायी, बजार स्तरको व्यवसायी, त्यसपछि एक्सपोर्टर, अलैची विकास केन्द्र, कृषि ज्ञान केन्द्र, सरकारवाला निकाय, स्थानीय सरकारसम्म त्यही सम्बोधन हुने चिजहरू त्यही सम्बोधन गर्ने र त्यहाँ सम्बोधन हुन नसकेका चिजहरू जो प्रदेश सरकारको सहयोगमा भएकाले प्रदेश सरकारलाई चाहिँ लिपिबद्ध रूपमा प्रतिवेदनको रूपमा प्रस्तुत गर्ने।
11: अलैची गाउँपालिकाका किसानको राम्रो आमदानीको स्रोत भएकाले यसको विकास र विस्तारमा स्थानीय तहले विशेष ध्यान दिएको रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो। व्यावसायिक रूपमा अलैची खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग, तालिम तथा भूगोल अनुसारको उपयुक्त खेती प्रणालीमा जोड दिएको उहाँको भनाइ छ। अलैची किसानलाई लक्षित गरेर पुरसानका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले बताउनु भयो।
13: गाउँपालिकाले अलैची खेती सम्बन्धी विभिन्न प्रयासहरू गर्दै आइरहेको छ। आगामी दिनमा अलैची खेती सम्बन्धी स्पेसलाइजेसन हुने त्यस्तो कार्यक्रमहरू गाउँपालिकाले तयार गर्छ, गाउँ सभाले तयार गरेर आउँछ।
11: चालु आर्थिक वर्षको चैत महिनासम्ममा नेपालबाट करिब 10 अरब 70 करोड बराबरको अलैची निर्यात भएको अलैची विकास केन्द्रले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
4: बेनीघाट आरूघाट लार्के सड़क खण्ड अन्तर्गत गोर्खाको नौली खोलामा पक्की पुल निर्माण भएको छ। 4,36,00,000 लागतमा 36 मिटर लामो पुल निर्माणसँगै त्यस क्षेत्रमा चल्ने सवारी साधनहरू र नागरिकलाई सहज भएको पूर्वाधार विकास कार्यालय गोर्खाका प्रमुख सन्तोष अरियालले जानकारी दिनुभयो। भक्तपुरको चाङ्गु नारायण नगरपालिका 5 छालिङ गोकुलधाम स्थित मत्स्य नारायण मन्दिर परिसरमा 300 वर्ष पुरानो एक महिले मेला सुरु भएको छ। मेला अवधिभर प्रवचन र भजन कीर्तनको व्यवस्था, नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था मिलाइएको छ। ससाना 3 खोलाको संगम स्थलमा रहेको मन्दिरलाई त्रिवेणी धामको नामले समेत चिनिन्छ। त्यहाँ 64 शिवलिङ, सप्तऋषिको मन्दिर, कृष्ण कृष्ण, वर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्ड समेत छ। त्यसै गरी भक्तपुर नगरपालिका छ स्थित अन्चा पोखरी ख्यो पुखु मा आजदेखि एक महिने मत्स्य नारायण अर्थात पुरुषोत्तम मलमास मेला शुरू भएको छ। यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा पुरुषोत्तम महात्म्य वासन गरिने र त्यहाँको कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोग व्याधि नष्ट हुने पाप नष्ट हुने जनविश्वास रहँदै आएको भक्तपुर नगरका बासिन्दाले त्यहाँ पूजा दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन WHO अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संकट घोषणा गरेको छ। अहिलेसम्म 246 जना सन्दिग्ध संक्रमित देखिएका र 80 जनाको ज्यान गएको भन्दै WHO प्रकोपले महामारी संकटको मापदण्ड भने पूरा नगरेको जनाएको छ। WHO का महानिर्देशक डाक्टर टेड्रोस एडहानम गृहवेल्सले संक्रमित व्यक्तिहरूको वास्तविक संख्या र प्रकोप फैलिएको भूभाग बारे व्यापक अनिश्चितता रहेको बताउनु भएको छ। इबोलाको अहिलेको स्ट्रेन बुन्डी बुग्यो नामक भाइरसबाट निम्तिएको भन्दै WHO त्यसको औषधि वा WHO त्यसको औषधि वा खोप नरहेको पनि उल्लेख गरेको छ। सो भाइरस प्रजातान्त्रिक गणतन्त्र कङ्गो बाहिर फैलिसकेको उल्लेख गर्दै WHO छिमेकी देश युगाण्डामा 2 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा सन् 2018 2020 इबोला महामारीका कारण 2300 मानिसको ज्यान गएको थियो। इबोला जंगली जनावरमा रहेको भाइरसबाट मानिसमा सर्ने विश्व स्वास्थ्य संगठन WHO को भनाई छ। जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको नयाँ अध्ययनले देखाएको छ, जसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको छ। यो अध्ययन साइन्स एडभान्सेस नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो। अनुसन्धान चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको हो। अनुसन्धान टोलीले सन् 1950 2023 करिब 40 वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो। अध्ययनमा विश्वभरका 21,000 भन्दा बढी नदी खण्डहरूको अक्सिजन स्तर मापन गर्न उन्नत कम्प्युटर आधारित विश्लेषण विधि प्रयोग गरिएको थियो। अध्ययन अनुसार नदीहरूमा अक्सिजनको मात्रा औसतमा प्रति दशक 0.045 मिलिग्राम प्रति लिटरका दरले घटिरहेको छ। अध्ययन गरिएका करिब 80% नदीहरूमा अक्सिजन कमी देखिएको छ। यसले अत्यन्त कम अक्सिजन हुने अवस्था निम्त्याउन सक्छ, जसका कारण माछा तथा अन्य जलचर प्राणीहरूको मृत्यु हुन सक्छ। अब आर्थिक समाचार। अब के गर्ने पेलाए दाई खेल त छ नि।
14: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45,32 करोड रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको सामदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45,32,16,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको हो। गत चैतसम्म 615 परियोजना मार्फत 41,79,80,85,00,000 रुपियाँ विदेशी लगानी नेपालमा भित्रिएको थियो। उक्त अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिजन्य उद्योगमा आएको छ। कृषिजन्य 16 परियोजनामा 22,08,80,00,000 रुपियाँको लगानी प्रतिबद्धता आएको हो। त्यस्तै पर्यटनमूलक क्षेत्रका 199 परियोजनामा 12,54,70,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको छ भने सेवामूलक 55 परियोजनाका लागि 4,23,24,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा उत्पादनमूलक 42 परियोजना मार्फत 2,70,00,000, सूचना प्रविधि क्षेत्रका 421 परियोजनामा 1,74,38,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3,52,30,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएको रकम मध्ये भाका नागेको ऋण बापत 67,19,67,000 असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले युवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली 2077 ऊर्जा लगानी गर्ने व्यवस्था अनुसार कोष र ऋण बीच ऋण सम्झौताको शर्त अनुसार सामा र ब्याज समयमा नआउँदा अर्जना समेत गरी सो रकम असुल गर्नुपर्ने देखिएको हो। कोष ऋण बीच पाँच वर्ष लगानी सम्झौता हुँदा ऋण अवधि 42 महिना रहने र सम्झौता अनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप 2% ब्याज लाग्ने व्यवस्था रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारले नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। भैरवमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री आचार्यले नवनिर्वाचित पदाधिकारीलाई उद्योगी व्यवसायको अभिभावकको भूमिकामा रहेर काम गर्न आग्रह गर्नुभयो। उहाँले निजी क्षेत्र प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै उद्योगी व्यवसायको मनोबल उच्च बनाउन प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा महासंघका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद शर्माले भन्सार व्यवस्थापन, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, कृषि आधुनिकीकरण, युवा स्वरोजगार तथा नव प्रवर्तनका क्षेत्रमा प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता उठाउनुभयो। कुवेत एयरवेजले काठमाडौँ उडान पुनः शुरू गर्ने भएको छ। कुवेत काठमाडौँ कुवेत रूटमा साताको 2 उडान गर्ने गरी उडान पुनः शुरू गर्न लागि कुवेत एयरवेजले जनाएको छ। पश्चिम एसिया युद्धका कारण कुवेत काठमाडौँ उडान रोकिएको थियो। कुवेतले मंगलबार र बिहिबार गरी सातामा 2 उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ। काभ्रे पुलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाका 71 घर परिवारलाई 6,800 कफीको बिरुवा वितरण गरिएको छ। गाउँपालिकाको कार्यक्रम अन्तर्गत कफीको बिरुवा वितरण गरिएको हो। गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको फिल्ड अनुगमन कार्यालयका अनुसार 6,800 मात्र खाडल खनेको पाइएपछि सोही अनुसार कफीका बिरुवा वितरण गरिएको जनाइएको छ। वडा भित्र करिब 13,000 कफीको बिरुवा माग भएको थियो। काभ्रे प्लाञ्चोकको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफी किसानलाई वर्षेनी बिरुवा सँगै आधुनिक कृषि सामग्री समेत वितरण गर्ने गरेको छ।
16: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
17: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग एनएसएल फुटबलको आयोजनाले नेपाली फुटबललाई नयाँ उचाइमा लैजाने बताउनु भएको छ। आइतबार एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रममा बोल्नुहुँदै मन्त्री पोखरेलले हरेक खेलको फ्रेन्चाइज लिगले खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। चौथो संस्करणको एनएसएल 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार लिगको घोषणा गरेको हो। लिगमा यसपटक 10-12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टोलीलाई होम एन्ड अवे ढाँचामा खेलाइनेछ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कवर्ड हल कोर्टमा जेठ 8-15 गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा 14-सदस्यीय टोलीको घोषणा भएको हो। मुख्य प्रशिक्षकमा जगदीश भट्टले बन्द प्रशिक्षणमा रहेका खेलाडी मध्ये प्रदर्शन का आधारमा अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो। टोलीमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, बसन्ती साउद, एलिसा मानन्दर, उषा भण्डारी, सलिना बुढामगर, कामना विष्ट, रिमा कुवर, मीना सुनार, प्रगति नाथ र जसना महत्व छन्। च्याम्पियनसिपमा सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र कजाकिस्तान गरी 8 देशको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। जस अनुसार समूह एमा नेपाल सहित किर्गिस्तान, भारत र मालदिव्स रहेका छन्। समूह बीमा इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। मलेसियामा मे 23 तारिखदेखि शुरू हुने एसियन गेम्स छनौट र एसएससी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार टोलीको विदाई गरेको हो। दुवै प्रतियोगिताका लागि क्यानले यसअघि नै इन्दु वर्माको कप्तानीमा महिला टोलीको घोषणा गरिसकेको छ। एसियन गेम्स छनौट मलेसियामा मे 23-31 तारिखसम्म र एसिसी महिला प्रिमियर कप जुन 1-13 तारिखसम्म हुनेछ। 6 संस्करणको दोलखा खुल्ला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि रसियाका जीएम कोरियाकोभ पेटले जितेका छन्। उच्च वरियताका खेलाडी पेटले भारत र नेपालका खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन्। उपाधिसँगै उनले 1,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेका छन्।
16: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसममा आज राति कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस, वर्षा 2.8 मिलिमिटर। पोखराको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस। दिपायलको अधिकतम 38.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक। आर्थिक वर्ष 2092-93 सम्ममा एलपी ग्यासको अनुदान खारेज गर्ने योजना। कामिरिता शेर्पाबाट सगरमाथाको 32 पटक सफल आरोहण। पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता। कंगोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा। र काठमाडौँमा आगामी जेठ 8 गतेबाट शुरू हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: रेडियो नेपाल सुन्दै हुनुहुन्छ। 7:45 बजे समर्पण राष्ट्रका लागि कार्यक्रम सुन्न सक्नुहुनेछ। अब भने हामी प्रस्तुत गर्दैछौँ कार्यक्रम घटना र विचार।
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
4: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
3: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
4: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
5: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज झैँ बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
6: सर। चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
5: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
3: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653 73687।
3: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
3: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np। सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
3: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिकाभित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास, निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, सञ्चारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ।
4: मिति भोलि जेठ 4 सोमबार, समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।
7: सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। संविधान भन्दा माथि सरकारका निर्णय स्वीकार्य नहुने विपक्षी दलहरूको भनाई, लोकतन्त्र विरुद्धका कदमको कडा प्रतिवाद गर्ने काङ्ग्रेस सभापति थापाको चेतावनी, शक्ति सन्तुलन भत्काएको एमाले महासचिव पोखरेलको आरोप।
8: अब त राज्यका तीनवटा अङ्गहरू कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका बीचको सन्तुलन नै खलबलाइएको छ।
7: सरकारद्वारा वस्तु तथा सेवाको गुणस्तर अनुगमन तीव्र, 100 रुपियाँ भन्सार विवादमा नागरिक अधिकारको रक्षा गर्न सर्वोच्चको आदेश, यो वर्ष सुन आयात 13% घट्यो तर खर्च भने 24% बढी।
9: सबै ठुल्ठुलो लगानीकर्ताहरू सुनमै लगानी गरिरहेको छ संसारभरि, त्यो कारणले गर्दा अहिले घट्ने अवस्था चाहिँ छैन।
7: जंगली च्याउ खाँदा चितवनमा थप 1 जनाको मृत्यु, कोहलपुरमा अतिक्रमित जग्गामा बनेका 751 टहरा हटाइयो, 1 महिनामै करिब 8 लाख व्यवसायमा आर्थिक गणना, सबैलाई वास्तविक तथ्याङ्क उपलब्ध गराउन आग्रह।
10: तथ्याङ्कहरू उपलब्ध गराइदिनुहोस्, घोडाहरू पुगेको छैन भने पनि हामीलाई जानकारी पठाइदिनु लागि अनुरोध पनि गर्न चाहन्छु।
7: इबोला भाइरसको संक्रमण तीव्र भएपछि कङ्गोमा जनस्वास्थ्य आपतकाल घोषणा, 4th संस्करणको नेपाल सुपर लिग भदौबाट हुने।
11: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: सुन्दर पहाडी थुम्काहरूको सौन्दर्य नै बिग्रने गरेर बनाइएका भ्यू टावर, स्वागतद्वार र पक्की संरचना निर्माणमा स्थानीय सरकारले गरेको मनोमानीका कारण देशलाई आर्थिक रूपमा उठ्नै नसक्ने अवस्था बनाइएको छ। एक अर्काको सिको गर्ने र निर्माण र तालिममा खर्च मात्र गर्ने समस्याको अन्त्य गर्नुपर्दछ, महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ। त्यही औँल्याएको अनुसार अब बन्ने बजेट र सरकारका कामहरूमा पुनर्संरचना हुनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
12: संघीय संसदका मुख्य विपक्षी दलहरूले सरकारले संविधान भन्दा माथि उठेर गर्न खोजेका कुनै पनि कामको समर्थन नगर्ने बताएका छन्। देशको संविधान र लोकतन्त्र सबैभन्दा महत्वपूर्ण हुने उनीहरूको तर्क रहेको छ। काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले हिजोका सरकारले गर्न चुकेका कामहरू र अहिलेको सरकारका असल अभ्यासलाई समर्थन गर्ने भन्दै संविधान लोकतन्त्र भन्दा माथि उठेर गरिने हरेक निर्णयको प्रतिवाद गर्ने बताउनुभयो।
13: सुशासनका सन्दर्भमा एजुकेसनमा ल्याउने चेन्ज, हेल्थमा ल्याउने चेन्ज, रोजगारीका कुरा, इम्प्लोइमेन्टको कुरा, यी कुराको एग्रिकल्चरको कुरा, यी तमाम कुराहरूका सन्दर्भमा हिजो कैयन गर्न नसकेका कुराहरू वा गर्न चुकेका कुराहरू आजको नयाँ सरकारले गर्दै गर्दाखेरि त्यसलाई थप्पडी बजाएर समर्थन गर्ने हो, यी कुराहरू चाहिएकै हो त। कतिपय हिजो हामीले सुरुवात गरेका कुराहरू होला, तर यो नागरिकको अधिकारहरूको एक्सपेन्समा हो, नागरिकको अधिकारहरूलाई मुल्तवीमा राखेर हो, हामीले खोजेको हो शासनको चाहिँ त्यसलाई मोडल भनौँ वा हाम्रो संरचना यस्तो होइन नि त, यो बाटोबाट हुँदैन भन्ने कुरा हाम्रो विश्वास हो नि। कुनै पनि संस्थाभन्दा नेता ठुलो हुँदैन, कुनै पनि सरकार आलोचनाभन्दा माथि हुँदैन, र जतिसुकै बहुमत प्राप्त गरे तापनि त्यो कन्स्टिट्युसनल सेफगार्डभन्दा माथि त्यो हुँदैन।
12: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकारले सुशासन कायम गर्न नसक्ने बताउनु भएको छ। राज्यको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको सन्तुलन नै खलबल्याउने काम गरेको भन्दै यसले नागरिकले निकास नपाउने तर्क गर्नुभयो। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले न्यायपालिका आफ्नो माताहत राख्न खोज्नुले न्याय प्रणालीमाथि नै प्रश्न उठ्ने बताउनुभयो।
8: अब त राज्यका तीनवटा अङ्गहरू कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका बीचको सन्तुलन नै खलबलाइएको छ। प्रधानमन्त्री संसदप्रति जवाबदेही हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिया छ, अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ भन्दाखेरि यो परिस्थितिमा अब फेरि युवाहरूले नयाँ ढङ्गले पपुलिजमको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादका विरुद्ध सङ्गठित हुनुपर्ने, आन्दोलन हुनुपर्ने आवश्यकता छ, र त्यो आन्दोलनको आधार अब हामीले जब जबको सैद्धान्तिक मार्गदर्शनमा शिक्षा लिन सक्नुपर्दछ भन्ने कुरा म तपाईँको बिच राख्न चाहन्छु।
12: यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार 2/3 दम्बमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताउनु भएको छ। सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उहाँको टिप्पणी छ। सुर्खेत पुग्नुभएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सरकारका क्रियाकलापहरू लोकतान्त्रिक नभएको टिप्पणी गर्नुभयो। भन्सारमा 100 रुपियाँ सम्मका सामानमा समेत कर लगाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले नागरिकको आधारभूत अधिकारलाई केन्द्रमा राख्दै महत्वपूर्ण अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश द्वय हरिप्रसाद भुयाल र टेकप्रसाद ढुङ्गनाको संयुक्त इजलासले जेठ 1 गते दिएको आदेशमा भन्सार कार्यान्वयनका क्रममा सर्वसाधारणमाथि अनावश्यक कडाई नगर्न सरकारलाई निर्देशन दिएको हो। अदालतले विशेष गरी औषधिजन्य सामग्री, अत्यावश्यक वस्तु, सामाजिक संस्कारमा प्रयोग हुने न्यूनतम सामग्री तथा व्यक्तिगत प्रयोजनका सामानमा अवरोध नगर्न स्पष्ट आदेश दिएको हो। आदेशमा नेपालको संविधान धारा 16 अनुसार प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार जिम्मेवार रहने उल्लेख गरिएको छ। यो वर्ष सुन तथा सुनका गहना आयात करिब 13.5% घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 9 महिनामा नेपालमा सुन तथा सुनका गहनाको आयात परिमाण 13.545% घटेको छ। यस अवधिमा नेपालले 14,13,557 किलो सुन आयात गर्दा 25,67,73,24,000 रुपियाँ खर्च गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 16,33,300 किलो सुन आयात भएको थियो, जसका लागि 20,59,46,15,000 रुपियाँ खर्च गरिएको थियो। यसरी हेर्दा नेपालमा सुन आयातको परिमाण घटेको छ, तर यसको विपरीत कुल खर्च भने करिब 24.68% बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले कम सुन आयात हुँदा पनि प्रति एकाई मूल्य उल्लेख्य रूपमा बढेको हो, तर सुनको मूल्य अत्यधिक बढ्दा समेत आयात परिमाणमा धेरै कमी आएको छैन। यसले नेपालमा सुन बजार अझै पनि चलायमान रहेको संकेत गर्छ वा अरू कुनै कारण छ? सीआईएनसँग कुरा गर्दै सुन जाति व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भन्नुभयो,
14: अहिले व्यवसायहरू एकदम भाषिक अवस्थामा छन्। सुन पनि ब्याङ्कबाट आयात भएको छैन, पुरानै आयात भएको सुन तपाईँको स्टकमा थियो, त्यो सुन चाहिँ उठ्यो अहिले चाहिँ लगभग होइन, अनि नयाँ ब्याङ्क एउटा मात्रै ब्याङ्क मगाएको छ। बजारमा पुरानो सुनहरू धेरै फिर्ता आएको छ, त्यो सुनले चलाएको छ। भाउको कारणले नै व्यापारमा अलिकति कमी चाहिँ आएको छ। गत वर्षको वैशाखमा जेठमा विभाग सिजनमा धेरै राम्रो व्यापार हुन्थ्यो, अहिले धेरै कमी छ। सम्भावना न्यून छ, घट्छ, तर अहिलेको अवस्थामा घट्ने संकेत छैन। अनि त्यसपछि अहिले सुनै नकिन भनेर जनतालाई आह्वान गरेका छ, उनीहरूको अर्थतन्त्र जस्तै भयो भन्ने बुझिन्छ। विभिन्न देशको त्यस्तै छन्, अनि केही देशहरूले सुनलाई अब एकदमै होल्ड गरेका छन्।
12: कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएको छ। करिब 4 दिनको अभियान अन्तर्गत वडा नम्बर 11 स्थित क्रिकेट मैदान आसपासका संरचना हटाइएको हो। नगर प्रमुख पूर्ण प्रसाद आचार्यका अनुसार अधिकांश बसोबासीले आफ्ना झ्याल ढोका लगायतका सामग्री आफै उठाएर लगेका थिए भने बाँकी रहेका घर टहरा नगरपालिकाले डोजर मार्फत हटाएको हो। उहाँले वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गरिने बताउनु भएको छ। हालसम्म नगरपालिकासँग 102 घर परिवारको विवरण संकलन भइसकेको छ भने वास्तविक प्रभावितको 1 इन तथ्याङ्क संकलनको काम जारी रहेको जनाइएको छ। राष्ट्रिय आर्थिक गणना शुरू भएको 1 महिनामा करिब 8,00,000 व्यापारिक प्रतिष्ठानको गणना सकिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार वैशाख 2 गतेबाट शुरू भएको आर्थिक गणनामा हालसम्म 7,90,000 प्रतिष्ठान, व्यापार, व्यवसाय, सेवा प्रदायक संस्थाहरूको गणना सकिएको हो। आगामी असार 7 गते सम्पन्न हुने सर्वेक्षणमा 14,00,000 प्रतिष्ठानको गणना गर्ने योजना रहेको छ। देशभरिका

0: पुगेको छैन भने पनि हामीलाई जानकारी पठाइदिनुहुन लागि अनुरोध पनि गर्न चाहन्छु।
1: चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। इच्छा कामना गाउँपालिका एक कुल वाङ्गका दुई बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको हो। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। सरकारले आज नोभा ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य ठहर गर्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो। यसअघि अस्ति मात्रै यसोदा ब्रान्डको करेन्ट र लाली चाउचाउ कम गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो। साझा खबरमा अब विदेशको खबर। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। इटुरी प्रान्तमा करिब 246 जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म 80 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। र खेल खबरमा चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालामा हुने खेल 4 महिनासम्म चल्नेछ।
2: सर्लाहीमा मौरी पालनबाट किसान पलायन हुँदै
3: किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा। यो बजार पनि त्यस्तै छ है। शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
2: मौरी पालन पेसा नै संकटमा पर्ने डर। रिपोर्टसँगै संवाद श्रृङ्खला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
7: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
4: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
8: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
4: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण सर्लाहीमा मौरी पालन व्यवसाय संकटमा पर्न थालेको छ। सर्लाहीमा 2 दशक अघिसम्म 300 हारिमा रहेका मौरी पालक किसानहरू बिस्तारै अन्य पेसामा लाग्न थालेका छन्।
10: मलाई गुलियो असाध्यै मनपर्ने, अनि गाउँघरमा काठे मुढामा मह काट्दाखेरि थोरै थोरै मह देखियो हुनाले अब यो मौरी पाल्दा चाहिँ मह चाहिँ धेरै देखियो भनेपछि ओहो यत्रो धेरै मह आउने रहेछ, यसबाट त आय आर्जन त हुने रहेछ भन्ने हिसाब त्यसमा लाग्यो।
11: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 वटा घरबाट व्यवसाय सुरु गर्नु भएको उहाँले एक समय 60 देखि 70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनु भएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
10: पहिला जति हुन्थ्यो महबाट उत्पादन, मौरीबाट उत्पादन, त्यसको आधी ठ्याक्कै आधी नै भएको छ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी माझमा, मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर। अब त्यो हुँदा हुँदै नयाँ छोडेर अरू पेसा गऱ्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन, कसरी पुग्दैन, है यो अस्ति भर्खर आएको नयाँ फुर्ती लाग्यो भनेर त्यस्तो हेल्ने हेप्ने हेपाई प्रवृत्ति पनि हुन्छ।
11: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
10: मौरीले तोरी खाइदियो, तोरीको फुलको रस चुसेर हाम्रो तोरी निस्कियो,

0: नाश भयो, किमो दाना भयो भने कोही तेल कम आयो भने कसैले बिसादी पनि हालिदियो। अब यहाँ चाहिँ कसरी हुन्छ यो मौरी, केही बिचौलियाहरू भनौँ न मौरी चराउने थोरै मौरी राखिदिन्छन् त्यो एरियामा, अन्त अन्यत्रबाट मह आयात मह पनि अब चैँ मह हो होइन, अब त्यो किनेर खानेलाई किसानहरूलाई थाहा छैन, खाँदा गुलियो भयो भइहाल्यो उनीहरूलाई।
1: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन्, जसको सिधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका एक नवलपुरका मौरी पालक रवि भण्डारी:
2: सरीचरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसम्म पुग्थ्यौँ, पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तह कारणले हामी विवाद परेर त्यहाँ जाने अवस्था छैन। अहिले चितवन, परासी, त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौँ, लुम्बिनी, सर्लाही, रौतहट। हाम्रो चरण
1: ईश्वरपुर नगरपालिका चार सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा दुई गोला मौरीबाट सुरु गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ। तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
3: सागरमा वन विकास परियोजनाले यो सिसौ हटाइदिएपछि रुदिलो पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ। तर मसला चाम्रेको हिसाबले चाहिँ नेपालमा सबभन्दा राम्रो जिल्लामै पर्छ यो। किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा, यो बजार पनि त्यस्तै छ है, शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
1: नेपालमा मौरी पालन को सम्भावना पहिले नै देखिएको थियो। 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ।
4: मौरीमा यति विवाद छ तपाईँको, त्यहाँ एकजनाले केही भन्ने कार्यक्रम मौरी आउन सकिरहेको, त्यसै एकजनाले आउँछ निवेदन हाल्छ, पछाडि मैले त्यसै देखेँ, अर्कोजना आएर के भन्छ मैले अनुदान नपाऊ भनेर निवेदन दिन्छ।
1: अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ। तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्जन खत्री, CIN रेडियो एकता, सर्लाही।
5: साझा खबरमा अब हेलो CIN सन्तोषी रावलबाट।
6: घर घरमा पस्न लाग्यो हजुर, यसको क्षतिपूर्ति पाउनको लागि जिल्ला प्रशासन कार्यालयमा दिनु कि पुलिसको सिफारिस सहित जाने हो कि फेरि पुलिस ल्याएर यहाँ खेतबारीमा देखाएर अनि रिपोर्ट लेखाएर लगेर निवेदन गर्नु हो कि केही थाहा भएन हजुर।
7: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाका शाखा अधिकृत फरिन्द्र कटुवाल।
8: जिल्ला वन कार्यालयले अथवा वन डिभिजन कार्यालय छ, त्यो कार्यालयले चाहिँ जङ्गली जनावरहरूबाट भएको क्षति यकिन भएपछि त्यो क्षतिको आधारमा केही क्षतिपूर्ति दिने व्यवस्था पनि डिभिजन वन कार्यालयसँग छ, र त्यो डिभिजन वन कार्यालयसँग सिद्धिचरण नगरपालिकाले पनि समन्वय गरेर उहाँको क्षतिपूर्तिका लागि उपलब्ध गराउने व्यवस्था गर्थ्यो। र उहाँले नगरपालिकामा आएर सम्बन्धित वडा कार्यालयमा पनि उहाँले गुनासो राख्न सक्नुहुन्छ, र सिद्धिचरण नगरपालिकाको कार्यालयमै आएर उहाँले गुनासो राखिदिनु भयो भनेदेखि हामीले उहाँलाई सहयोग गर्नुपर्थ्यौँ क्षतिपूर्तिका लागि के गर्नु भनेर। CIN मार्फत चाहिँ उहाँले यो जानकारी पाउनु भयो र नगरपालिकामा आउनुभयो भने उहाँलाई क्षतिपूर्ति कसरी पाउने, कहाँ उजुरी गर्ने र कागजात के प्रमाण राखेर पेस गर्नुपर्छ भन्ने कुरा हामी उहाँलाई सहयोग गर्न सम्बन्ध गर्छ।
9: नमस्कार, म भरिलाल खड्का, रुकुम पूर्व सिस्नी गाउँपालिका 2। म एक्सकाभेटर चालक हो, अपरेटर, अनि मैले जनकपुरबाट लाइसेन्स बनाएको छु, 5 वर्ष पुग्यो। मैले रिनो गर्न सम्बन्धित बनाएकै ठाउँ जनकपुर जान पर्छ कि अन्य ठाउँबाट हुन्छ, यसको चाहिँ जानकारीको लागि।
7: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ यातायात व्यवस्था विभागका सहायक सूचना अधिकारी भानुभक्त जोशी।
10: जुन ठाउँमा राम्रो जुन ठाउँमा इस्यु भएको त्यो ठाउँमा गर्न सकिने हुन्छ, कतिले चाहिँ
7: तपाईको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 मा फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकालाई परेको प्रभाव।
10: म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गए भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो।
5: अधिकार कर्मीसँगको कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtiaye.org फोन नम्बर 01-5224-352-5224-353
13: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
15: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 300 खण्डमा छौं। विद्यालयको नयाँ शैक्षिक सत्र सुरु भएको 15 दिन बढी भइसकेको छ, तर कतिपय स्थानमा सुकुम्बासी बस्तीका बालबालिकाले विद्यालय जान नपाएको गुनासो पनि सुनिएका छन्। विद्यालयको पहुँचभन्दा टाढा रहेका सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षाको अधिकार कसरी सुनिश्चित गर्ने बाल अधिकार कर्मी तिलोत्तम पौडेलसँग विशेष कुराकानी आजको हाम्रो पालोमा।
10: जो मान्छेहरू त्यहाँबाट स्थानान्तरण अहिले सरकारको भाषामा भन्दाखेरि स्थानान्तरण गर्ने भनिएको छ र स्थानान्तरण गर्नको पूर्व तयारीलाई ध्यानमा राखेर मात्र गरिनु पर्दथ्यो, त्यो हुन नसकेको परिणाम बालबालिकाले भोग्नु पर्यो र त्यो उपत्यकामा मात्र होइन उपत्यका बाहिर पनि भयो र त्यो सुकुम्बासीका बस्तीहरूमा डोजर लगाइराख्दा ती बालबालिकाहरूलाई जुन किसिमको हात हतियारसहित गएका प्रहरी प्रशासनको अगाडि बालबालिकाहरूलाई आफू बसिरहेको घर त्यो बालबालिकालाई थाहा नहुन सक्छ बुवा यो सुकुम्बासीका हिसाबले बसिरहेको कुरा बाबु आमाले कसरी राखिरहेको छ खास सुकुम्बासी हो कि होइन भन्ने पनि बालबालिका थाहा नहुन सक्छ। तर बाल मनोविज्ञानमा म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गए भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो। सँगसँगै विद्यालय बालबालिकाका घरहरू मात्रै होइनन्, अब अधिकांश देशभरि भएका अब अहिले त उपत्यकाको केही ठाउँको मात्रै देश परिभएका अधिकांश चाहिँ जहाँ विद्यालयहरू भनेका सबै विद्यालयका पूर्जा छन् जस्तो मलाई लाग्दैन। सबै मठ मन्दिरहरू हाम्रा सांस्कृतिक सम्पदाहरूको सबैको पूर्जा छन् जस्तो लाग्दैन। हाम्रा बाटाका पनि सबै नक्साहरू काटिएका छन् जस्तो लाग्दैन। तर त्यो विद्यालय समेत भत्काइयो र त्यहाँ पढ्ने बालबालिकाहरूलाई राज्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ, मन्त्रीज्यूले सरकारका प्रधानमन्त्रीज्यूले हामीले व्यवस्थापन गर्छौँ भन्नुभएको छ, उहाँहरूको भनाइमा को निम्ति हामी धन्यवाद दिन चाहन्छौँ। तर त्यो गर्दै गर्दा पहिलो कुरो त वैकल्पिक कुरा तयारी भएर मात्र गर्नु पर्यो, दोस्रो कुरो चाहिँ त्यसो भनिए तापनि त्यहाँबाट बालबालिकाहरूलाई परिवारलाई कहाँ लगियो भन्ने चाहिँ ठाउँहरू चेन्ज गरिएको छ, त्यही गर्भवती तथा सुत्केरी महिलाहरूले अप्ठ्यारो परेको बालबालिकाले राम्रोसँग बस्न खाना नपाएको चाहिँ खानाहरू प्राप्त नभएको कतिपय चाहिँ दीर्घ रोगीहरू हुनुहुन्छ भने त उहाँहरूले राति खानुपर्ने होला अनि बालबालिकालाई पनि राति उठेर खुवाउनु पर्ने कुरा होला, तत्कालीन रूपमा त्यो बिहान दिउँस क्यालेन्डर बनाएर खाना खुवाउनु भएको छ, तर त्यो खानाले त्यो पर्याप्त हो कि होइन पहिलो कुरो। दोस्रो कुरो, मानव अधिकारको दृष्टिकोणले पनि बाल अधिकारको दृष्टिकोणले पनि त्यो विधि पद्धति अप्नाएर अलिकति व्यवस्थित गरेर सम्बन्धित पक्षसँग राम्रोसँग छलफल गरेर गरेको भए त्यही कुरा चाहिँ यो सरकारले एकदम नयाँ राम्रो काम गर्यो, विगतकाले गर्न नसकेको व्यवस्थित अव्यवस्थितलाई व्यवस्थित बनाउन सुकुम्बासी र भूमिहीनलाई जग्गा दियो भने त्यही कुरो राम्रो हुन्थ्यो। यसले चाहिँ सबभन्दा पटक नकारात्मक छाप पनि पर्यो भन्ने मलाई।
5: हजुर, अहिले बालबालिका चाहिँ जो होल्डिङ सेन्टरमा बसिरहनु भएको छ उहाँहरूको शिक्षाको अवस्था चाहिँ कस्तो छ?
10: केही विद्यालय केही यो होल्डिङ सेन्टरहरूको कुरा गर्दाखेरि त्यहाँ होल्डिङ सेन्टरमा सबै नागरिक सङ्घ संस्थाहरू त्यहाँ गएर राम्रोसँग हेर्न घुम्न पाइरहेको स्थिति छैन। राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो हिसाबले अनुगमन गरेका छ र हामीले सामाजिक सङ्घ के अरे सञ्जालहरूमा पर्याप्त सूचना र केही त्यहाँ गएका अभियन्ताहरूसँग बुझ्दा हामीले चाहिँ के पाछौँ भने चाहिँ जे व्यवस्था भएको छ त्यो पर्याप्त छैन। त्यहाँ जहाँ बसिरहेको छ गर्मीको पनि मौसम छ, अब त्यहाँ धेरै मान्छे एकै ठाउँमा राख्दाखेरि चाहिँ रोग व्याधिहरू बढ्न सक्छ, झाडा पखालाहरू फैलन सक्छ भोलि। र अर्को चाहिँ त्यहाँ के छ भने सबै परिवारका सदस्य एकै ठाउँमा बस्नुपर्ने स्थिति बाध्यता छ, त्यो बस्दाखेरि चाहिँ हिंसाका दुर्व्यवहारका कुराहरू छन्। हिंसा त जोबाट पनि हुन सक्छ नि त बालबालिकालाई, अनि यही बेलामा चाहिँ बालबालिकाहरू त्यहाँ त्योबाट निस्केर भोलि हामी सडक बालबालिका मुक्त भनिरहेका छौँ, ती बालबालिकाहरू सडकमा आउन सक्छन्। बाहिर निस्किसकेपछि कम उमेरमै विवाह हुनसक्छ, यसले बाल विवाहसँग जोडिएको छ। अर्को चाहिँ के छ भने त्यहाँ चाहिँ एउटा परिवारबाट त्यो ग्रुपमा त्यहाँबाट बाहिर निस्कँदाखेरि अरू जोखिममा पर्न सक्ने कुराहरू छ, र उनीहरूको विद्यालय चाहिँ सबै बालबालिकाहरूलाई विभिन्न निजी विद्यालयले पनि हामीले सहयोग गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ। महानगरपालिका काठमाडौँ महानगरपालिकाले पनि आफ्नो तर्फबाट पहल कदमी गरिरहेको छ, तर त्यो पहल कदमी पर्याप्त छैन। सबै बालबालिकाहरू चाहिँ आफ्ना आफ्ना कपडाहरू आफ्ना किताबहरू राम्रोसँग चाहिँ सार्न सकेको स्थिति थिएन, अनि कतिपय सार्दाखेरि पनि पानी परिरहेको थियो, त्यो भिजेको स्थिति थियो, त्यसले गर्दाखेरि अब सन्तोषजनक छैन। त्यसमा धेरै काम गर्नुपर्छ, सुधार्नुपर्छ। सरकारले बाल मैत्री स्थानीय शासन, पोषण मैत्री स्थानीय शासन, युवा मैत्री स्थानीय शासन, लैङ्गिक मैत्री स्थानीय शासन, बाल विवाह मुक्त समाज, यो बाल श्रम मुक्त समाज, सडक बालबालिका मुक्त समाजको विषयमा त अलिक धेरै लगानी गर्नु पर्यो। अनि हाम्रो संवैधानिक व्यवस्था भएको चाहिँ निशुल्क र अनिवार्य शिक्षा भनिरहेको छौँ, तर पर्याप्त शिक्षकहरू हुनुहुन्न। त्यो भएका शिक्षकहरूमा पनि सबै किसिमको तालिमहरू समय सापेक्ष चाहिँ सरकारले उपलब्ध गर्न सके स्थिति छैन।
15: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
5: संघीय संसदका विपक्षी दलहरूले सरकारले गर्न खोजेको कुनै पनि कामको समर्थन नगर्ने बताएका छन्। कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका 751 घरटहरा हटाएको छ। राष्ट्रिय आर्थिक गणना सुरु भएको एक महिनामा करिब 800,000 व्यापारिक प्रतिष्ठानको गणना सकिएको छ। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कङ्गोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। र चौथो संस्करणको नेपाल सुपर लिग फुटबल आउँदो भदौ 20 गतेदेखि सुरु हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य।

0: 93.2 Swadesh FM.
1: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना.
0: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ.
1: मिति भोलि जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि, र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर.
2: Swadesh FM 93.2 MHz.
3: Swadesh Time Check.
4: इस समय सूचक का साथ में
5: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी. संपर्क 0556-5369-53, 98550-77061 र 98550-77053.
6: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली, बाल मंदिर रोड, भरतपुर 10 स्थित वन. फोन 0556-493-440, 493-580 र 98550-26440.
7: It's 8 o'clock. अहिले 8 बजेको छ.
8: गतिशील छ, जब समय बोल्न थाल्छ, संचार सुन्न थाल्छ. थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश. समयको आवाज.

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिलसेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: कीर्तिमानी आरोही कामी रिता र लाग्पालाई प्रधानमन्त्रीको बधाई, आजै सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको सगरमाथा आरोहण।
0: सरकार विरुद्ध आन्दोलनमा उत्रन युवालाई एमाले महासचिवको आह्वान, प्रधानमन्त्रीको कार्यशैलीमाथि कङ्ग्रेसको प्रश्न, प्रचण्डको असन्तुष्टि।
1: कोहुलपुरमा 751 घर टहरा हटाइयो, बुटवलमा भूमिहीनको शक्ति प्रदर्शन, सरकार ढालिदिने प्रदर्शनकारीको चेतावनी।
0: अमेरिकी विमान वाहक जहाज जेराल्ड फोर्ड स्वदेश फिर्ता, अमेरिकाले क्युबामा आक्रमण गर्ने आशंका।
1: र पन्जाबलाई हराउँदै बेङ्गलोर आइपिएल क्रिकेटको प्लेअफमा दिल्ली विरुद्धको खेलमा राजस्थान टस हारेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमानी रच्नुभएका कामी रिता शेर्पा र लाक्पा शेर्पालाई बधाई दिनुभएको छ। एभरेस्ट म्यानको उपनामले परिचित 56 वर्षीय कामी रिताले आज बिहान 10:12 32 पटक र माउन्टेन क्विन उपनामले परिचित लाक्पा शेर्पाले बिहान 9:30 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम गराउनु भएको छ। सन् 1994 सगरमाथा आरोहणको यात्रा सुरु गर्नुभएका कामी रिताले सन् 2026 आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसक्नु भएको छ। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कामी रिताको नाममा छ। सन् 1973 संखुवासभा मकालु वडा नम्बर 2 जन्मनुभएकी लाक्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा महिलामा धेरै पटक आरोहण गर्नेको कीर्तिमानी बनाउनु भएको हो। आज दिउँसो प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत आरोहीहरूको यो सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षण बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको प्रधानमन्त्री शाहको भनाइ छ। हिमाललाई ईश्वर जहीँ पूजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहने उल्लेख गर्नुभएको छ।
1: आजै सशस्त्र प्रहरीका दुई महिला कर्मचारीले पनि सगरमाथाको सफल आरोहण गरेका छन्। सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्की र सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्वी शेर्पाले पनि सगरमाथाको सफल आरोहण गर्नुभएको हो। सहायक हवलदार अनिता कार्कीले आज बिहान 10:20 र सहायक निरीक्षक निम डिक्वी शेर्पाले बिहान 11:55 सगरमाथाको चुचुरोमा पुगेर इतिहास रच्नु भएको हो। सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो।
0: विपक्षी दल नेपाली कङ्ग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रधानमन्त्री बालेन्द्र शाहको विरोध गरेका छन्। प्रधानमन्त्री संसदमा उपस्थित नभएको भन्दै सरकारको नीति तथा कार्यक्रम पारित गर्न प्रतिनिधि सभामा अवरोध गरेका कंग्रेस एमालेका शीर्ष नेताहरूले भने अहिले सार्वजनिक कार्यक्रम मार्फत सरकारको विरोधमा बोल्न थालेका छन्। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित विचार विमर्श कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले त आन्दोलनको लागि युवाहरूलाई आह्वान नै गर्नुभएको छ। प्रधानमन्त्री शाहतर्फ लक्षित गर्दै उहाँले पपुलिजमको जगमा अधिनायक बादतर्फ अघि बढेको भन्दै जनताको बहुदलीय जनवादबाट शिक्षा लिएर आन्दोलनमा उत्रिनु पर्ने बताउनुभयो।
3: अब त राज्यका तीनवटा अङ्गहरू कार्यपालिका न्यायपालिका व्यवस्थापिका ता बिचको सन्तुलन नै खलबलाइएको छ। प्रधानमन्त्री संसदप्रति जवाबदेही हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिया छ। अदालतबाट अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ। भन्दाखेरि यो परिस्थितिमा अब फेरि युवाहरूले नयाँ ढङ्गले पपुलिजमको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादका विरुद्ध सङ्गठित हुनुपर्ने आन्दोलन तुल्नुपर्ने आवश्यकता छ र त्यो जब जबाट हामीले शिक्षा लिन सक्नु पर्दछ भन्ने कुरा म तपाईँहरूको बिच राख्न चाहन्छु।
0: नेपाली कङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले संसदको उपेक्षा प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको आरोप लगाउनु भएको छ। संवैधानिक परिषदमा प्रधानमन्त्री सहित तीनजनाको समान धारणा भए बहुमत हुने व्यवस्था अध्यादेशबाट गरिएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीलाई संविधानले उत्तरदायी बनाए पनि शक्तिशाली मात्रै बनाउन खोजेको टिप्पणी गर्नुभयो। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा पौडेलले प्रधानमन्त्रीका सुरुवाती निर्णयहरू नै तानाशाहका जस्ता देखिएको आशय व्यक्त गर्नुभएको छ।
4: हिजोसम्म प्रधानमन्त्रीसँग राजस्व अनुसन्धान भयो, सम्पत्ति शुद्धिकरण भयो, विशेष अनुसन्धान भयो भनेर विरोध गर्नेहरूले आज प्रधानमन्त्रीलाई कति शक्तिशाली बनाइरहनु भएको छ। आज प्रधानमन्त्री केन्द्रित सबै निर्णयहरू भइरहेको छ। हुँदा हुँदा सर्वमान्य सिद्धान्त के हो भने छजनाको समितिमा तिनजनाले बहुमत पुग्ने स्थिति बनाउनु भएको छ। संसारमा यस्तो कहीँ पनि हुँदैन। मनै सबै थोक हुँ त्यस्तो मनोविज्ञान बन्दै गयो भने त्यो सबै थोक आफू भएको ठान्नेले लोकतन्त्र खाइदिन्छ।
1: नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशको राजनीति र सरकार सही बाटोमा नरहेको बताउनु भएको छ। आज बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारमाथि विभिन्न संशय र प्रश्नहरू रहेकाले समर्थन गर्न नसकिने बताउनुभयो। सुकुम्बासीहरूको समस्या समाधान ट्रेड युनियन र विद्यार्थी संगठनहरूको खारेजी तथा संविधान संशोधन कार्यदलको पारदर्शितामाथि प्रश्न उठाउनुभयो। अध्यादेश ल्याउने लगायतका नियत ठिक नदेखिएको प्रचण्डको भनाइ छ। फरक प्रसङ्गमा प्रचण्डले आफूहरू प्रदेशमा सत्ता परिवर्तनको खेलमा नरहेको समेत स्पष्ट पार्नु भएको छ। आजै प्रचण्डले कंग्रेस नेता पूर्णबहादुर खड्कासँग पनि छलफल गर्नुभएको थियो।
0: आधिकारिकता सम्बन्धित सर्वोच्च अदालतको फैसलापछि सेलाएको नेपाली कंग्रेसको आन्तरिक शक्ति संघर्ष फेरि चुलिएको छ। विशेष महाधिवेशनबाट सभापति बन्नुभएका गगन थापाले वैशाख 28 गते केन्द्रीय समितिमा 19 सदस्य मनोनित गरेपछि इतर पक्ष चिडिएको छ। सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा समूहका 12 र डाक्टर शेखर कोइराला समूहका 7 नेतालाई केन्द्रीय सदस्य नियुक्त गरेसँगै देउवा समूहका नेताहरू आक्रोशित देखिएका छन्। देउवा समूहको नेतृत्व गरिरहेका पूर्व उपसभापति पूर्णबहादुर खड्काले हिजो गृह जिल्ला सुर्खेत पुगेर कङ्ग्रेस अहिले विभाजनको सम्मुखमा रहेको बताउनु भएको थियो। तर देउवा समूहकै नेता श्याम घिमिरे भने अहिले नै पार्टी विभाजनमा गई नसकेको बताउनुहुन्छ। संस्थापन पक्षबाट आफूलाई पाखा लगाउन खोजिए विभाजनलाई नकार्न नसकिने उहाँको तर्क छ।
5: पहिले विभाजन नै हुन लागेको त भनौँ, समूहगत भेला छलफल हुने कुरा काङ्ग्रेसको परम्परै हो, पुरानै परम्परा हो। तर अब पार्टी एकताको दिशामा काम हुन सकेन, पार्टी एकता संस्थापन पक्ष तयार भएन भने अब चुनावतिर पनि जान सक्ला। अब राजनीतिमा सबैले आफ्नो लागि लड्ने हो, संस्थापन पक्षले वास्तै गरेन, संस्थापन पक्षले महाधिवेशनमा सहभागी हुन नदिने रणनीति अख्तियार गरिराख्यो भनेदेखि उपाय के रह्यो?
0: पार्टी एकतामा नेतृत्व चुकिरहेको आरोप इतर पक्षले लगाइरहँदा संस्थापन पक्षले भने अस्वीकार गर्दै आएको छ। पार्टी प्रवक्ता देवराज चालिसाले आफूहरूले विधान बाहिर गएर कुनै पनि निर्णय नगरेको दावी गर्नुभयो।
6: छलफल भएकै छ, अब तपाईँको यसलाई निष्पक्ष सूत्र के हो, विधि के हो, त्यो मागेकै छ। हामीले मात्र के भनेछौँ भने पार्टीको विधानले निर्दिष्ट गरेको व्यवस्था गरेको औपचारिक जति पनि संरचना छ, अवयवहरू छन्, तीभित्र हामीले संविधानै हो विधानले नदेखेको नचिनेको र व्यवस्था नगरेको संरचना निर्माण गर्न सकिँदैन।
0: आजै सभापति थापाले पनि चौधौं महाधिवेशनबाट निर्वाचित प्रत्येकलाई केन्द्रीय कमिटीमा मानका साथ राख्न तयार रहेको बताउनु भएको छ। विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा पक्षपात नहुने भन्दै थापाले सबैलाई मिलाएर लैजान आफू तयार रहेको तर इतर समूह भने सहमतिमा आउन नचाहेको बताउनु भयो।
7: पार्टीको चौधौं महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरूको ठुलो पंक्ति बाहिर छ। म के भनिरहेको छु, चौधौं महाधिवेशन निर्वाचित हुनुभएको जति नेताहरू अहिले हुनुहुन्न केन्द्र समितिभित्र, म त्यो प्रत्येक नेता जो चाहनुहुन्छ म अहिलेको केन्द्र समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउन पर्नेलाई वरिष्ठ नेता जसलाई जे ठाउँमा राख्यो राखेर म उहाँहरूसँगै लिएर सहभागी भएर काम गर्न चाहन्छु।
0: आजै सभापति थापाले जेएनजी अगुवाहरूसँग समेत भेट गर्नुभयो। संविधानविद विपिन अधिकारीले भने मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कङ्ग्रेस अब व्यक्तिमा आधारित नभई स्पष्ट कार्यक्रम र नीतिमा आधारित पार्टीका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिनुहुन्छ।
8: पार्टी व्यक्तिमा आधारित होइन कार्यक्रममुखी हुनुपर्दछ। अब कार्यक्रममुखी पार्टी हेर्नुहोस्, नेपाली काङ्ग्रेसको पहिलो फाउन्डेसनल आदर्श भने जनताको सार्वभौम सत्ता अननिगोसिएबल, राणाशाहीको अन्त्य त्यो भनेको चाहिँ इलेजिटिमेट पावरको अन्त भनेको शासन प्रणाली। कृषिका लागि कत्रो लडाइँ गरेको छ पार्टीले, आज पार्टीको एजेन्डामा कृषि र कृषक छन्। नेपालमा किसान सङ्गठन कुन रूपमा छ त्यो हाम्रो एउटा जुन परिस्थिति छ त्यो परिस्थिति आएको कारण किन हो भने किनभने ग्रास रुटसँग हामी सम्बन्धित हुन सकेनौँ।
0: नेपाल परिवेशमा जेएनजी आन्दोलनमा आगजनी र तोडफोडमा परेको सिंहदरबारको पुनर्निर्माण सुरु लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कारवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, टेलिफोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
10: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन घरको।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको

0: आवाज समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: झिन्जी आन्दोलनका क्रममा गत भदौ 24 गते आगजनी र तोडफोड गरिएको सिंहदरबारको पूर्वी भागको पुननिर्माण सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहेको भागमा रङरोगन गर्ने, झ्यालडोका परिवर्तन गर्ने, एसी जडान गर्ने काम भइरहेको छ। क्षति भएका भौतिक संरचनाको पुननिर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुननिर्माण कोष अन्तर्गत हाल क्षति भएका विभिन्न संरचना पुननिर्माण सुरु गरिसकेको छ। आन्दोलनका क्रममा सो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय क्षति भएसँगै हाल प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा बस्दै आएको छ।
1: सिंहदरबारमा पुननिर्माण सुरु हुँदा बाँकेको कोहलपुर नगरपालिकाले भने सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएको छ। करिब 4 दिनको अवधिमा कोहलपुर नगरपालिका 11 स्थित क्रिकेट मैदान नजिकै अतिक्रमण गरी बनाइएका घर टहरा हटाइएको हो। कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले अधिकांशले आफ्ना झ्याल ढोका जस्ता सामग्री आफै लिएर गएको र बाँकी घर टहरा हटाइएको बताउनुभयो। वास्तविक सुकुम्बासीलाई नगरपालिकाले जीवन निर्वाह भत्ता दिएर भए पनि व्यवस्थापन गर्ने जनाउँदै उहाँले होल्डिङ सेन्टरमा बस्नेहरू पनि घट्दै गएको बताउनुभयो। बस्ती भत्काउने विषय रहरको विषय नभएको उल्लेख गर्दै नगर प्रमुख आचार्यले आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यले पहिलो दिन खाद्यान्नको करिब 5 लाख रुपैयाँ बराबरको प्याकेज बनाएर तयारी अवस्थामा भए पनि विवरणमा थप कठिनाई भएपछि त्यसलाई स्थगन गरेर सूचना प्रकाशित गरिएको बताउनुभयो। हाल नगरपालिकालाई 102 घरको विवरण प्राप्त भएको छ।
2: भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले 2/3 बालिन सरकार ढाल्ने चेतावनी दिएका छन्। सरकारले वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मचाएको भन्दै आज बुटवलमा विरोधमा उत्रिएका प्रदर्शनकारीले सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिएका हुन्। प्रदर्शनका क्रममा नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीका संयोजक खगेन्द्र पौडेलले डोजर नरोके जस्तोसुकै बलियो सरकार पनि नटिक्ने चेतावनी दिनु भएको छ।
3: इतिहास साक्षी छ, राजा रहेनन्, पञ्चे रहेनन्, राणा रहेनन्, संसारमा जित्छु भनेर गएका हिकल रहेनन् र पछिल्लो चरण तपाईँहरू सबैलाई थाहा छ, लोकप्रियवादबाट प्रिय भएका सिक्किमका लेन्डुङ दोर्जेहरू लोकप्रियताबाट 32/31 ले तर अन्तिममा सिक्किमकै गरे। त्यसकारण तिम्रो दुईकिएको मत पनि तत्काल झिन्जी आन्दोलन दुईकिएको सिद्धा दुईकिया सामना अगाडि थाहा छ। यदि जनतासँग न्यु खोज्यौँ भने मलाई लाग्छ त्यो दिनदेखि नै तिम्रो सरकारको दिनगन्ती सुरु हुने छ।
2: संघर्ष समितिले भोलि बुटवलमै राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा विज्ञ अधिकारकर्मी तथा विभिन्न जिल्लाका प्रतिनिधिको सहभागितामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्याबारे छलफल गरी ठोस निष्कर्ष निकाल्ने योजना छ। संघर्ष सम्मेलनले राष्ट्रिय स्तरको संघर्ष समिति गठन गर्ने र सरकारसहित प्रमुख राजनीतिक दललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि तय गर्नेछ। आफ्ना माग पूरा नभए काठमाडौँ केन्द्रित आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो।
3: यदि बसोबास गर्ने योग्य जमिनमा 10% तपाईँको दायरा चाहिँ कायम गरेर जग्गा तत्काल दिनुपर्छ। कृषि योग्य जमिनमा 5% तपाईँको दायरा गरेर दिनुपर्छ। भूमिहीन दलितहरूलाई निशुल्क लाभ प्रदान ग्यारेन्टी गर्नुपर्छ। त्यसका लागि नेपालको नीति निर्माण तहमा पहल गर्न परेकाले हामी राष्ट्रिय जनताको आन्दोलनको तयारीका स्वरूप आज हामी बुटवलमा जुटिराखेका छौँ।
2: तिनाउ दानव कोरिडोर लगायत आयोजनाका नाममा जनतालाई अन्यत्र सार्ने प्रयास भइरहेको भन्दै उनीहरूले रोजगारी र स्वास्थ्यको ग्यारेन्टी नभएको स्थानमा होल्डिङ सेन्टर जस्तो गरी बस्न नसकिने स्पष्ट पारेका छन्। बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि संघीय सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।
4: हामीले सम्मानित अदालतकै जग्गामा बसेको बुटवलको पुनन उच्च अदालत अगाडिको नगर जति हटायौँ होइन, त्यहाँ अझै अदालतबाट आदेश आएको केही घर पनि छ। अरू केही हाम्रा खोला मिचिएका, कुलो मिचिएका, बाटो मिचिएकाहरूको हाम्रो व्यवस्थापन गर्दै गइरहेका छौँ। तर सुकुम्बासी र अदालतको जुन पूर्जा वितरणका लागि सरकारले नाप-जाँच गर्न आदेश दिएको त्यो क्षेत्रभित्र हामी प्रवेश गरेका छैनौँ। सधैँ मलाई एउटा व्यक्तिगत मेरो के अनुरोध छ भने यो सुकुम्बासी र अस्थायी समस्यालाई यत्तिकै हल्का दिनुभन्दा सरकारले विज्ञहरू राखेर यसको निकास कसरी हुन्छ भनेर यसको दिगोपन दिने गरी समस्या समाधान गर्नुपर्छ। मानिसहरू रात दिनका छैनन्, निदाएका छैनन्, डिप्रेसनमा पुगेका छन्, कस्तो अवस्था छ, त्यस कारणले यो कुरालाई पनि एकदमै गम्भीर रूपमा हेर्नुपर्छ भन्ने मेरो आग्रह हो।
1: नेपाल शैक्षिक

0: परामर्श संघ एक्यानले शैक्षिक परामर्श संस्थामाथि पछिल्ला दिनमा भएका अनुगमन छापा र धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज एक प्रेस विज्ञप्ति जारी गरी एक्यानले शिक्षा क्षेत्रको नाममा हुने ठगी, नक्कली कागजात प्रयोग, अवैध आर्थिक कारोबार र विद्यार्थी अभिभावकमाथिको दुरुपयोग अस्वीकार्य रहेको उल्लेख गर्दै संलग्नमाथि निष्पक्ष र कडा कारवाही हुनुपर्ने जनाएको छ। एकानले केही घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधसँग जोड्ने प्रवृत्ति गलत भएको बताएको छ। अनुसन्धान व्यक्तिगत जिम्मेवारीमा केन्द्रित हुनुपर्ने र वैधानिक संस्थालाई सामूहिक रूपमा बदनाम गर्न नहुने सङ्घको भनाइ छ। सङ्घले प्रशासनिक त्रुटि र आपराधिक ठगी बीच स्पष्ट कानुनी वर्गीकरण आवश्यक रहेको उल्लेख गर्दै नियतपूर्वक गरिएको ठगीमा कडा कारवाही तर प्रशासनिक कमजोरीमा सुधारको अवसर दिनुपर्ने माग गरेको छ। शैक्षिक परामर्श क्षेत्रले नेपालमा करिब 150,000 रोजगारी सिर्जना गरेको र आर्थिक वर्ष 2081-82 138 अर्ब रुपियाँभन्दा बढी विदेशी मुद्रा भित्राएको भन्दै यसलाई मध्यनजर गर्दै धरपकड नगर्न भनेको छ।
1: आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आम जनताको सुझावका लागि सार्वजनिक गरेको सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य राखेको छ। विद्युतीय चुल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरिएको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको 9 महिनामा 41.65 अर्ब रुपियाँ बराबरको खाना पकाउने ग्यासको आयात भएको छ। सो अवधिमा कुल 41 लाख मेट्रिक टन ग्यास आयात भएको छ। नेपाल आयल निगमको पछिल्लो विवरणलाई आधार मान्दा प्रति सिलिन्डर 331.25 रुपियाँ घाटा हुने गरेको छ। निगमले हाल प्रति सिलिन्डर 2,160 रुपियाँमा बिक्री गर्दै आएको छ। विप्रेषणबाट भित्रिएको ठूलो रकम वर्षेनी खाना पकाउने ग्यासका लागि खर्च हुने गरेको छ। यो रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका लागि ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तय गरेको हो। सो कार्यका लागि उद्योग मन्त्रालयलाई जिम्मेवार निकाय तय गरिएको छ। अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयले आवश्यक समन्वय गरेर आर्थिक वर्ष 2092-93 पूरा गर्ने गरी समय सीमा निर्धारण गरिएको छ। नेपाल विद्युत प्राधिकरणले यसअघि नै खाना पकाउने विद्युतीय चुलो प्रयोगको अभियान अगाडि बढाएको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: होइन, ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती नगरपालिका 8 खरकट्टा जङ्गल क्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु 135-23 नम्बरको कार आज अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा घाइते भएका कार चालक महोत्तरीको मटिहानी नगरपालिका 3 60 वर्षीय श्रीनारायण यादवको मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
3: भक्तपुरको चाङ्गुनारायण नगरपालिका 5 छालिङ गोकुल धाम स्थित मत्स्य नारायण मन्दिर परिसरमा 300 वर्ष पुरानो 1 महिने मेला सुरु भएको छ। मेलाको उद्घाटन गर्दै चाङ्गुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाङ्गुनारायण क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न संघीय सरकारसँग माग गर्नुभएको छ। मेला अवधिभर प्रवचन र भजन कीर्तनको व्यवस्था, नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरिएको छ। मेलाका लागि मन्दिर परिसर झकिझकाउ पारिएको छ।
4: जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ। पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब 3:30 आगलागी भएको हो। नजिकै रहेको फोहोर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयको सहयोगमा 4 आगो नियन्त्रणमा लिइएको थियो।
3: धरान उपमहानगरपालिका 5 स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल 7 बित्दा पनि पुरा हुन सकेको छैन। सम्झौता अनुसार 5 अघि नै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म काम अलपत्र रहँदा स्थानीयवासी र विद्यार्थीले विशेष गरी वर्षायाममा जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्। पुल निर्माणका लागि 2077 साउन 4 कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र ओल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनी बीच 1,21,86,000 रुपियाँमा सम्झौता भएको थियो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विमान वाहक जेराल्ड आर फोर्ड आफ्नो मिसन पूरा गरेर फर्किएको छ। अमेरिकी रक्षा विभागले आफ्नो विमान वाहक जहाज USS जेराल्ड आर फोर्ड स्वदेश फर्किएको बताएको हो। इरानसँग युद्ध सुरु हुनुभन्दा पहिले यसलाई मध्य पूर्व पठाइएको थियो, तर 326 दिनको मिसन पछि जहाज हिजो फर्किएको हो। यो संसारकै सबैभन्दा ठूलो विमान वाहक जहाज हो। यो भियतनाम युद्धपछि अमेरिकी विमान वाहक युद्ध समूहको सबैभन्दा लामो मिसन थियो। यस अवधिमा यो जहाज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धेरै प्रमुख सैन्य रणनीतिहरूको केन्द्र बनेको थियो, जसमा भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी र इरानसँगको युद्ध जस्ता अपरेसनहरूमा समावेश थिए।
3: अमेरिकी गुप्तचर एजेन्सी CIA प्रमुख जोन रेड क्लिफले क्युबा भ्रमण गरेपछि अमेरिकाले आक्रमण गर्ने आशंका बढेको छ। सम्भावित सैन्य द्वन्द्वलाई ध्यान दिँदै क्युबा सरकारले युद्ध जस्तो तयारी तीव्र बनाएको छ। देशभरका नागरिकलाई छापामारी युद्धको तालिम दिँदै आपतकालीन अवस्थाका लागि तयार रहन भनिएको छ। क्युबाको राजधानी हवाना स्थित धेरैवटा सरकारी भवनलाई सम्भावित आक्रमण सामनाका लागि तयारी गर्न निर्देशन दिइएको CNN जनाएको छ। क्युबाले लामो समयदेखि अमेरिकाबाट तेल नाकाबन्दी र आर्थिक दबाव झेल्दै आएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। इन्डियन प्रिमियर लिग IPL क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले प्लेअफमा स्थान बनाएको छ। आज भएको खेलमा पन्जाब किङ्सलाई 23 हराउँदै बेङ्गलोर आइपिएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो। बेङ्गलोरले दिएको 223 लक्ष्य पछ्याएको पन्जाबले 8 गुमाएर 199 मात्र बनाउन सक्यो। पन्जाबका लागि शशाङ्क सिंहले 56, मार्कस स्टोइनिस र कुपर कोनोलीले 37 र सूर्यांश सेडगेले 35 रन बनाए अन्य कुनै पनि ब्याटरले उल्लेखनीय इनिङ खेल्न सकेनन् बेंगलोरका लागि रसिक सलामले 3 विकेट लिए भने भुवनेश्वर कुमारले 2 विकेट लिए जोस हेजलवुड सुयेश शर्मा र रोमारियो सेफर्डले 1-1 विकेट लिए यो जितसँगै बेंगलोरले 18 अङ्क सहित यस सिजन प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो यो पञ्जाबको लगातार 6 हार हो यसअघि धर्मशालामा टस हारेर पहिले ब्याटिङको निमित्त पाएको बेंगलोरले 4 विकेट गुमाएर 222 रन बनाएको थियो उसका लागि बेंगटेस अय्यरले अभिजित 73 रन बनाए विराट कोहलीले 58 देवदत्त पडिङ्गलले 45 र टिम डेभिडले 28 रन थपे पञ्जाबका लागि हरप्रीत ब्रारले 2 विकेट लिए भने अर्शदीप सिंह र युजवेन्द्रले चहलले 1 विकेट लिए अर्को खेलमा अहिले दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स बीच खेल भइरहेको छ नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा दिल्लीले टस जितेर बलिङ रोजेको छ टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले ताजा अवस्थामा 8 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 92 रन बनाएर खेलिरहेको छ प्लेअफमा रहन दुवै टोलीलाई आजको खेलमा जित आवश्यक छ
3: र एसियन गेम्स सनोट र एसियन क्रिकेट काउन्सिल एसिसी महिला प्रिमियर कपका लागि मलेसिया जाने नेपाली टोलीको विदाई गरिएको छ नेपाल क्रिकेट सङ्घ क्यानले आज टोलीको विदाई गरेको एसियन गेम्स सनोट प्रतियोगिता मलेसियामा मे 23 तथा एसिसी महिला प्रिमियर कप जुन 1-13 हुनेछ प्रतियोगिताका लागि इन्दु वर्माको कप्तानीमा 15 सदस्यीय टोली घोषणा भइसकेको छ हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक
4: कीर्तिमानी आरोही कामिरिता र लाक्पालाई प्रधानमन्त्रीको बधाई आजै सशस्त्र प्रहरीका 2 महिला कर्मचारीको सगरमाथा आरोहण
3: सरकार विरुद्ध आन्दोलनमा उत्रन युवालाई एमाले महासचिवको आह्वान प्रधानमन्त्रीको कार्यशैलीमाथि कङ्ग्रेसको प्रश्न प्रचण्डको असन्तुष्टि
4: कोहलपुरमा 751 घर टहरा हटाइयो बुटवलमा भूमिहीनको शक्ति प्रदर्शन सरकार ढालिदिने प्रदर्शनकारीको चेतावनी
3: अमेरिकी बिना विमान वाहक जहाज जेराल्ड फोर्ड स्वदेश फिर्ता अमेरिकाले क्युबामा आक्रमण गर्ने आशंका
4: र पञ्जाबलाई हराउँदै बेंगलोर आइपीएल क्रिकेटको प्लेअफमा दिल्ली विरुद्धको खेलमा राजस्थान टस हारेर ब्याटिङ गर्दै
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद माधव र जगत बिदा हुन्छौ नमस्कार
5: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना
6: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनैतिक दल क्रियाशील संघ संस्था सरकारी तथा गैर सरकारी कार्यालय वित्तीय संस्था स्वास्थ्य संस्था शिक्षण संस्था नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था उपभोक्ता समिति संचार कर्मी पत्रकार बुद्धिजीवी नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि आम नागरिक सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ
5: मिति भोलि जेठ 4 गते सोमबार समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर
7: हेलो
8: बुढी के छ खबर
7: ठिकै छ चलेकै छ
8: ल भिडियो अन गर त तलाई हेरम
7: भिडियो अनै छ त देख्नु भएन र
8: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
7: माडीको नेट यस्तै त हो नि
8: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
6: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
5: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
9: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई
6: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
10: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
11: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
10: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
11: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
12: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञ द्वारा सेवा,
13: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
14: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556397738, मोबाइल 9855588002।
15: माया कुमारी ढकाल शीतलपुर माडी, पहिला घुमा बाबु मलाई पहिले देखुन घुमा मा फाउन देखुन घुमा क्या यदि दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किन बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
16: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
17: सम्पर्क लाइन चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 9855550934

0: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ।
0: मिति भोलि जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 5570 2640
3: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश मट्टा। सुरुमा प्रमुख समाचार। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक। आर्थिक वर्ष 2092-93 सम्ममा एलपी ग्यासको अनुदान खारेज गर्ने योजना। कामिरिता शेर्पा 32 पटक सगरमाथाको चुचुरामा आरोहण। पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता। कङ्गोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा। र काठमाडौँमा आगामी जेठ 8 गतेबाट सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा। समाचार अब विस्तारमा। सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2092-93 सम्ममा खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको हो। विद्युतीय चुल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढाउने लक्ष्यका साथ सरकारले रणनीति सार्वजनिक गरिएको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। विप्रेषणबाट भित्रिएको ठूलो रकम वर्षेनी खाना पकाउने ग्यासका लागि खर्च हुने प्रवृत्ति रोकी रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका साथ ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामिरिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। शेर्पाले आज बिहान 10:12 सगरमाथाको 32 पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गर्नुभएको हो। यस्तै माउन्टेन क्वीनका रूपमा परिचित लाक्पा शेर्पाले आज बिहान 9:30 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ। यसै गरी सशस्त्र प्रहरी संगठनका तर्फबाट सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले पनि आज बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। चितवनको इच्छा कामना गाउँपालिका एक कुलबाङका जङ्गली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। वर्षायाम सुरु भएसँगै नदी किनार क्षेत्रमा बसोबास गर्ने बाजुराका अधिकांश स्थानीय त्रासमा छन्। नदी किनार र पहिरोको जोखिममा रहेका बस्ती तथा खेतहरू वर्षेनी बाढीले बगाउने गरेकाले त्यस क्षेत्रमा बसोबास गरेका स्थानीय चिन्तित बनेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
1: वर्षायाम सुरु भएसँगै बाजुराका अधिकांश स्थानीयमा त्रास बढ्न थालेको छ। विशेष गरी नदी किनार र पहिरोको जोखिममा रहेका अमकोट, ओलेना, जिल्ली, घागर लगायतका दर्जनौ बस्तीमा बसोबास गर्ने स्थानीय वर्षा भएको दिन रातभर जागरण बस्न बाध्य हुने अवस्था फेरि दोहोरिने हो कि भन्ने चिन्तामा छन्। वर्षेनी पहिरोले घर चिरा पार्ने, खेत बगाउने र बस्ती नै विस्थापित गर्ने समस्या यहाँका नागरिकका लागि नयाँ होइन, तर समस्या उस्तै रहँदा समाधान भने अझै टाढाको विषय बनेको छ। बढीमालिका नगरपालिका वडा नम्बर 7 जिल्लीका स्थानीय प्रेम बिक।
2: घरको अगाडिबाटै गत साल वर्षाले पहिरो गएका कारण रातभर जागरण बस्नु पर्ने अवस्था छ। बरसातको समय पहिरो भइसकेको अवस्थाले गर्दा हाम्रो गाउँ नै पहिरोले छेदविच्छेद अवस्थामा छ।
1: नदीले निरन्तर किनार कटान गर्न थालेपछि दर्जनौ बस्तीका घर परिवार बरसातको मौसममा त्रासमय जीवन बिताउन बाध्य बनिरहेका छन्। सरकारले वर्षौंदेखि बस्ती स्थानान्तरणको आश्वासन दिए पनि व्यवहारमा कुनै काम नभएको बडीमालिका नगरपालिका चारका अर्का स्थानीय कमलनाथको गुनासो छ। विगतमा बसायम सँगै साफे मार्तडी सडक र मार्तडी कुल्टी सडक लगातार करिब 4 महिनासम्म अवरुद्ध हुँदा बिरामी अस्पताल पुग्न नसक्ने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने, महँगी बढ्ने जस्ता समस्या यो वर्ष दोहोरिन नदिन पूर्व तयारी कसरी गरिराख्नु भएको छ त? सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण उडासैनी।
3: विपद स्तरमा काम गरिरहेका संघ संस्थाहरू, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक व्यक्तिहरू बसेर किसिमले यो विषयमा छलफल गरिसकेका छौँ। विभिन्न निकायलाई जिम्मेवारी दिएका छौँ। अहिले पनि हामी यो क्षेत्रमा क्रियाशील रूपमा रहेका छौँ। सकेसम्म कठिनाइ नहोस् भन्ने तर्फ नै हाम्रो सक्छ, त्यही अन्तर्गत हामीले कामहरू गर्दै आइरहेका छौँ।
1: हरेक वर्ष विपद आउनु अघि तयारीको कुरा हुने, तर जोखिममा रहेका बस्ती सुरक्षित कहिल्यै नहुने बाजुराका नागरिकका लागि वर्षा केवल मौसम होइन, वर्षेनी दोहोरिने पीडाको अर्को नाम बनेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
0: अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसका अवसरमा आज आयोजित समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका विषय कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो। 33 मदन आश्रित स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा आज नेकपा एमाले बल्खुस्थित मदन नगरमा आयोजना गरेको स्मृति सभामा दिवंगत नेता द्वय मदन कुमार भण्डारी र जीवराज आश्रित प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। स्मृति सभामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौती प्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले एमाले जनता संघको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा परि निधन भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
4: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको छ। काठमाडौँको टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तर्जुमाका लागि सुझाव संकलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो। भक्तपुरको चागु नारायण नगरपालिका 5 छालिङ गोकुलधाम स्थित मत्स्य नारायण मन्दिर परिसरमा 300 वर्ष पुरानो 1 महिने मेला सुरु भएको छ। मेला अवधिभर प्रवचन र भजन कीर्तनको व्यवस्था, नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था मिलाइएको छ। विगत लामो समयदेखि भूमिहीन सुकुम्बासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका 483 परिवारलाई आज एक समारोह बीच लाल पूजा वितरण गरिएको छ। मिथिला नगरपालिका 6, 7, 8 र 9 का भूमिहीन सुकुम्बासीलाई लाल पूजा वितरण गरिएको हो। गाउँ ब्लकका जमिन लाल पूजा बिना भोग गर्दै आएका सुकुम्बासीलाई लाल पूजा वितरण गरिएको जिल्ला स्थित नापी कार्यालय 2 नम्बर टोली ढल्केवरले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन WHO-ले अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संकट घोषणा गरेको छ। अहिलेसम्म 246 जना संदिग्ध संक्रमित देखिएका र 80 जनाको ज्यान गएको भन्दै WHO-ले प्रकोपले महामारी संकटको मापदण्ड भने पूरा नगरेको जनाएको छ। WHO-का महानिर्देशक डाक्टर टेड्रोस एडहानम ले संक्रमित व्यक्तिहरूको वास्तविक संख्या र प्रकोप फैलिएको भूभाग बारे व्यापक अनिश्चितता रहेको बताउनु भएको छ। जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको नयाँ अध्ययनले देखाएको छ, जसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको छ। यो अध्ययन साइन्स एडभान्सेस नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो। अनुसन्धान सिनियर विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको हो। अब आर्थिक समाचार।
7: चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45,32 करोड रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको सामदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45,32,16,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको हो। गत चैतसम्म 615 परियोजना मार्फत 41,79,80,85,00,000 रुपियाँ विदेशी लगानी नेपालमा भित्रिएको थियो। उक्त अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिजन्य उद्योगमा आएको छ। कृषिजन्य 16 परियोजना 22,08,80,00,000 रुपियाँको लगानी प्रतिबद्धता आएको हो। त्यस्तै पर्यटनमूलक क्षेत्रका 189 परियोजनामा 12,54,70,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको छ भने सेवामूलक 55 परियोजनाका लागि 4,23,24,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा उत्पादनमूलक 42 परियोजना मार्फत 2,70,00,000,000, सूचना प्रविधि क्षेत्रका 421 परियोजनामा 1,74,38,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3,52,30,00,000 रुपियाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएको रकम मध्ये भाका नागेको ऋण बापत 67,19,67,000 असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले युवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली 2077 ऊर्जा लगानी गर्ने व्यवस्था अनुसार कोष र ऋण बीच ऋण सम्झौताको शर्त अनुसार सामा र ब्याज समयमा नआउँदा हर्जना समेत गरी सो रकम असुल गर्नुपर्ने देखिएको हो। कोष र ऋण बीच 5 वर्ष लगानी सम्झौता हुँदा ऋण अवधि 42 महिना रहने र सम्झौता अनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप 2% ब्याज लाग्ने व्यवस्था रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारले नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग NSL फुटबलको आयोजनाले नेपाली फुटबललाई नयाँ उचाइमा लैजाने बताउनु भएको छ। आइतबार NSL-को आगामी संस्करणको घोषणा कार्यक्रममा बोल्नुहुँदै मन्त्री पोखरेलले हरेक खेलको फ्रेन्चाइज लिगले खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। चौथो संस्करणको NSL भदौ 20 गतेदेखि सुरु हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार लिगको घोषणा गरेको हो। लिगमा यसपटक 10-12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टोलीलाई होम एन्ड अवे ढाँचामा खेलाइनेछ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कवर हल कोर्टमा जेठ 8-15 गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा 14-सदस्यीय टोलीको घोषणा भएको हो। मुख्य प्रशिक्षकमा जगदीश भट्टले बन्द प्रशिक्षणमा रहेका खेलाडी मध्ये प्रदर्शन का आधारमा अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो। टोलीमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, बसन्ती साउद, एलिसा मानन्दर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, मीना सुनार, प्रगति नाथ र जसना महत्व छन्। च्याम्पियनसिपमा सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र कजाकिस्तान गरी 8 देशको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ, जसअनुसार समूह एमा नेपाल सहित किर्गिस्तान, भारत र मालदिव्स रहेका छन्। अब मौसम आज राति कोशी प्रदेशको थोरै स्थानहरू बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक, आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान खारेज गर्ने योजना, कामेरिता शेर्पा 32 पटक सगरमाथाको चुचुरोमा आरोहण, पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई, चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, कङ्गोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा, र काठमाडौँमा आगामी जेठ 8 गतेबाट सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: Odessa FM, Tirana Bethoklu, 2 MHz.
1: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
2: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ।
1: मिति भोलि जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि, र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली। सम्पर्क 97-45-23-91-63। कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
8: हेलो
9: हेलो बुढी, के छ खबर?
8: ठिकै छ, चलेकै छ।
9: ल भिडियो अन गर त, तलाई हेरौँ।
8: भिडियो अनै छ त, देख्नु भएन र?
9: खै देखिन त मैले, त नेट स्लो भयो क्या हो?
8: माडीको नेट यस्तै त हो नि।
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98452-0-28-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
10: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं, टेक माइललाई, टेक माइललाई।
0: स्वदेश एफएम 93.2 MHz।

0: 93.2 स्वदेश एफएम
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
0: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म निशान। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी एक गर्दी गाउँमा इभी स्कुटरमा सवार महिलालाई सडक कुकुरले झम्टन खोज्दा भएको दुर्घटनामा एकजनाको मृत्यु। ज्येष्ठ 2 गते बिहान 10 बजे इभी स्कुटरमा छोरासँग घर फर्कदै गरेकी अन्दाजी 55 वर्षीय राजकुमारी थरुनीमाथि छाडा कुकुरले आक्रमण गर्न खोज्दा दुर्घटना भएको हो। कुकुरले झम्टिन खोज्दा स्कुटर अनियन्त्रित भई उनी लडेर गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेकी उनलाई तत्काल बगौँडा अस्पताल लगिएकोमा बिहान 10:30 बजे चिकित्सकले मृत घोषणा गरे थिए। माडी क्षेत्रमा सडक छाडा कुकुरको संख्या अत्याधिक बढ्दै गएकोले यस्ता दुर्घटनाहरू दोहोरिँदै आएका छन्। सडक कुकुरहरूको संख्या अनियन्त्रित रूपमा बढ्दै जाँदा सडक सुरक्षामा गम्भीर चुनौती थपिनुका साथै पटक पटक रेबिज रोग फैलन त्रास समेत हुने गरेको छ। आगामी असर 7, 8, र 9 गते चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत देशभर वडा तथा पालिका अधिवेशन सुरु भएका छन्। तर माडी नगरपालिकामा भने यसअघि नै वडा र नगर कार्य समिति गठन भइसकेकाले उक्त प्रक्रिया नहुने बताइएको छ। गत वर्ष 2082 वैशाख 13 गते सम्पन्न नगर अधिवेशनबाट नारायण दत्त रिजाल माडी नगर कमिटीको सभापतिमा निर्वाचित हुनुभएको थियो। 15 सदस्यीय नगर समितिमा उपसभापति सोना खनाल, सचिवमा जगतराज अधिकारी, सहसचिवमा मोहनराज पोखरेल र कोषाध्यक्षमा चन्द्रकान्त सापकोटा रहनुभएको छ। यस्तै माडी नगर संयोजकमा अजित कार्की पदन सहित रहनुभएको छ। वडा स्तरमा पनि पार्टीले गत वर्ष नै गठन विस्तार गरिसकेको छ। माडी एकको सभापतिमा ऋषिराम काफले, सचिवमा हुमलाल भट्ट रहनुभएको छ। त्यस्तै वडा नम्बर 2 श्रीराम ढकाल सभापति र सङ्गीता आचार्य सचिव, त्यसै गरी वडा नम्बर 3 रिता भट्टराई सभापति र सविता खरेल सचिव, तथा वडा नम्बर 4 लेखनाथ भूषाल सभापति र तिलक राणावाड सचिव रहनुभएको छ। त्यसै गरी वडा नम्बर 5 नारायण भट्टराई सभापति र चन्दन नेउपाने सचिव, वडा नम्बर 6 सुरेन्द्र विसी सभापति र अशोक पौडेल सचिव, वडा नम्बर 7 हरिकुमार राणावाड सभापति र आशिष जीसी सचिव, तथा वडा नम्बर 8 फारम पुन मगर सभापति र रन्जिता पोखरेल सचिव, तथा वडा नम्बर 9 केशव प्रसाद भण्डारी सभापति र सङ्गीता भण्डारी सचिव रहनुभएको छ। माडीमा फाइबर इन्टरनेट र टिभी सेवा प्रदान गरिएको टेकमाई नेटवर्क्सको अप्टिकल फाइबर केबल तार पोलबाटै काटिएर चोरी भएको छ। माडी आठ कर्कट क्षेत्रमा करिब 200 मिटर फाइबर केबल र त्यसको क्याम्बो बक्स पोलबाटै हराएको कम्पनीका माडी प्रमुख सुदर्शन चापागाईले जानकारी दिनुभयो। यसअघि माडी एक वनकट्टामा फाइबर केबल काटिएको अवस्थामा पाइएको बताउँदै उहाँले पछिल्लो एक सातादेखि केबल काटिने क्रम बढेको जनाउनुभयो। कर्कट्टामा फाइबर केबल हराउँदा चौकी डाँडा इन्द्रबस्ती कान्तिपुर क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएकोले नयाँ केबल जोडेर इन्टरनेट सेवा सुचारू गराउन लागिएको उहाँको भनाइ छ। विगतमा वायरलेस प्रविधिबाट इन्टरनेट सेवा दिइरहेको सो कम्पनीले हाल भरतपुरबाट पहिलो अप्टिकल फाइबर कनेक्सन समेत लिएर हाइब्रिड अप्टिकल फाइबर र वायरलेस कनेक्सन स्थापित गरी माडी क्षेत्रमा तुलनात्मक रूपमा न्यून शुल्कमा इन्टरनेट र टिभी सेवा प्रदान गरिरहेको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाल प्रहरीले देशभर ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवा गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरी पनि सरुवाको सूचीमा परेका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक गरेको सरुवा सूची अनुसार एसपी पुरीको नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखामा सरुवा गरिएको हो। उनी काजस्वरूप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा रहने जनाइएको छ। उनको स्थानमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखाका कार्यरत एसपी रामेश्वर पौडेलले चितवन आउने भएका छन्। त्यस्तै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत डिएसपी रविन्द्र खनालको पनि सरुवा भएको छ। उनको ठाउँमा डिएसपी चन्द्रभूषण यादव आउने भएका छन्। प्रहरी प्रधान कार्यालयले एकै दिन 149 डिएसपी र 46 एसपीको सरुवा गरेको जनाएको छ। प्रहरी सङ्गठनभित्र नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत सरुवा गरेको बताइएको छ।
जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। इच्छा कामना गाउँपालिका एक कुलबाङका दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको ज्येष्ठ 1 गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जना परिवारले जङ्गली च्याउ खाएका थिए, जसमध्ये 3 जना ज्येष्ठ 1 गते बिरामी परि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। उपचारका क्रममा नमुनाको सोही दिनमा मृत्यु भएको थियो। 13 वर्षीय मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ। बिरामी मनिताको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो। नेकपा एमाले जिल्ला कमिटी चितवनले आइतबार बिहान मदन आश्रित दुर्घटनास्थल दासढुङ्गा पुगी नेता द्वयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल र्यालीसहित दुर्घटनास्थल दासढुङ्गा पुगेको एमालेका नेता तथा कार्यकर्ताले नेता द्वयको शालिगमा माल्यार्पण गरी दिवंगत नेता द्वयले नेपाल कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी प्रसाद गवाली रहेका थिए। उनले सो अवसरमा मदन आश्रितले छोडेर गएको विचारले अप्ठ्यारोमा पनि जुटिरहने संकल्प प्राप्त भएको धारणा व्यक्त गरे। 2050 साल जेठ 3 गते रहस्यमय जीव दुर्घटनामा पर्नुभएका पार्टीका तत्कालीन महासचिव जननेता मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख कुशल संगठक जीवराज आश्रितको स्मृतिमा दुर्घटनास्थल कविलासको दासढुङ्गामा श्रद्धाञ्जली सभाको आयोजना गरी स्मृति दिवस मनाउँदै आएको छ। नेकपा एमाले सो दुर्घटनालाई नेता द्वयको रहस्यमय हत्या भन्दै आएको छ। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष 2082-83 को 10 महिनामा ₹31,33,55,48,000 राजस्व सङ्कलन गरेको छ। घरजग्गा रजिस्ट्रेसन र सवारी साधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य स्रोत मानिन्छ। घरजग्गा रजिस्ट्रेसन र सवारी साधन कर शीर्षक सहित फाँडफाँडबाट आर्थिक वर्ष 82-83 को साउनदेखि वैशाख महिनासम्म ₹20,01,03,89,000 राजस्व सङ्कलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्जालले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय गौरवपूर्ण र आकर्षण बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताएका छन्। शेर्पाले आज बिहान 10:12 जाँदा सगरमाथाको 32 पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पूर्ण नवीकरण गरेका हुन्। विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवश्य मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पूर्ण इतिहास लेखेका छन्, प्रधानमन्त्रीले भनेका छन्। साथै माउन्टेन क्विनका रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान 9:30 बजे 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेका छन्। सुनको भाउ ओह्रालो लागेको छ। 2 कारोबार दिनमै सुन प्रतितोला 8,500 रुपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आइतबारका लागि सुनको भाउ प्रतितोला 2,94,000 रुपियाँ कायम गरेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज 4,500 रुपियाँले सुनको भाउ घटेको छ। अघिल्लो दिनमा पनि 4,000 रुपियाँले मूल्य घटेर 2,98,500 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै बिहिबार 3,02,500 रुपियाँमा सुनको कारोबार भएको थियो। शुक्रबार र आइतबार गरी सुनको भाउ तोलामा 8,500 रुपियाँले घटेको हो। चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला 5,390 रुपियाँमा सुनको कारोबार भएकोमा आज 5,060 रुपियाँमा झरेको छ। बिहिबार 5,745 रुपियाँमा चाँदीको कारोबार भएको थियो।
जन्मकैदको सजाय तोकिएकी महिला मध्यराती सुन्दरा कारागारबाट फरार भएकी छन्। फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी 25 वर्षीय सपना तामाङ छन्। उनी शुक्रबार राति 1 बजेतिर कारागारबाट फरार भएको सुन्दरा कारागारमा प्रमुख तथा कारागार प्रशासकीय कृष्ण चापागाईले बताए। भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नागेर भागेको देखिएको उनले बताए। उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्म कैदको फैसला सुनाएर कैद भुक्तान गर्दै आएकी थिइन्। यसअघि जेएनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी 2 महिनापछि पक्राउ परेकी थिइन्। घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक रूपमा अनुसन्धान गरेका छन्। कारागारको सुरक्षा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा तहत हुने गर्दछ। चौथो संस्करणको नेपाल सुपर लिग एनएसएल 2 गतेदेखि सुरु हुने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरिएको हो। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावभन्दा टाढा राखेर अघि बढाउने नीति लिएको बताए। सानै उमेरदेखि नै विद्यार्थीमा लगानी गर्न थाल्यो भने उनीहरूलाई उत्कृष्ट खेलाडीका रूपमा विकास गर्न सकिने उनको भनाइ छ। मन्त्री पोखरेलले आगामी पाठ्यक्रममा पनि खेलकुदलाई प्राथमिकताका साथ समावेश गरिने जानकारी दिएका छन्। उनले भने राजनीतिक हिसाबले हेर्दा पार्टी र सरकार पनि सकेसम्म खेलकुद क्षेत्रलाई दलीय राजनीति मुक्त बनाउन चाहन्छौँ। नेपालमा 27,000 विद्यालय छन्, लाखौँ विद्यार्थीहरू हुनुहुन्छ, त्यसैले अबको पाठ्यक्रममा पनि खेलकुदलाई महत्त्व दिएर राख्नेछौँ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै म निशान बिदा हुन्छु। नमस्कार।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-5553-98550-77061 र 98550-77053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98550-26440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।

साइली माझी त्यसै खोली सम्म यतिकै धाउँदैन हे नमानेला ताछु साइली खोली झरे माछी जालमा।

खाजा खानी पैसा ल्याऊ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी।

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढुकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो।

0: व्यर्थ चिन्ता गर्छौ, को देखि व्यर्थै डराउँछौ, तिमीलाई कसले मार्छ, आत्मा न जन्म लिन्छ न मर्छ।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित रामभक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 to 5:30 स्वदेश एफएम को प्रसारणमा
2: आजको शुभ प्रभातको समयमा म स्वदेश एफएमबाट शास्त्रोपदेश लिएर उपस्थित भएको छु। आउनुहोस् सम्पूर्ण श्रोताहरू, म शास्त्रोपदेश शुभारम्भ गर्दछु। यहाँहरू सबैलाई स्वागत छ। पौराणिक कालको कुरा हो। एकपटक जरदकारु नाम गरेका एउटा परम भक्त ज्ञानी हुनुहुन्थ्यो। उहाँले यो संसार असार देख्नुभयो। त्यो असार संसारमा कुनै पनि सार वस्तु नभएको, सबै विनाशी वस्तु मात्रै, अविनाशी वस्तु जो हो सबैको हृदयमा बास गरेको परमात्मा, त्यो मात्रै सत्य हो। त्यो जति दृष्टिगोचर भइराखेको छ त्यो सबै असत्य हो। यसो भएको हुँदा म सत्यको खोजी, सत्यको अनुसन्धान गर्नको लागि म एकान्त स्थलमा गएर तपस्या गरेर के हो यो रटना, मनुष्य कसरी संसारमा आउँछ, केले दुःख परि चटक्क सब यो छोडेर नै धाउँछ भन्ने एउटा त्यो संसारिक सूत्र अनुसार उहाँले यो अनुसन्धान खोजी रिसर्च गर्नको लागि घरबार त्यागेर आफ्नो बन्धु बान्धवहरूलाई त्यागेर शून्य शान्त स्थानमा तपस्याको लागि जाँदै हुनुहुन्थ्यो। त्यसरी जरदकारु आफ्नो कुल धर्म पितृहरूलाई तर्पण पानी दिएर कुल धर्म भानेर गृहस्थाश्रममा बसिदिएदेखि हाम्रो कल्याण हुन्थ्यो भन्ने पितृहरूले चाहेका थिए। तर जरदकारु चाहिँ संसारी विधि विधानबाट विरक्त भएर तपस्या चरण गर्ने मनस्थितिमा घर छोडेर हिँडिराखेको देखेर पितृहरू जरदकारुलाई रोक्नको लागि संसारतर्फ संसारका कर्ममा फर्काउनको लागि बाटोमा आएर वरको जरामा झुन्निएर अनि बाटो अवरोध गरिरहेका थिए। जरदकारु पुग्नु हो, पुगिसकेपछि पितृहरूको यो अवस्था देख्नुभयो। पितृहरू भन्छन्, हाम्रो कुलमा तिमी एक विद्वान ज्ञानी आचारवान यस्तै एउटा सन्तान जन्मेर कुलको उद्धार गर्छ भनेर हामीलाई ठुलो आशा थियो, तर त्यो आशा तिमीले निराशामा परिणत गर्यौ। त्यसकारणले हामी तिमीलाई अनुरोध गर्छौँ बाबु, तिमीले गृहस्थाश्रम गरेनौ रे भने हामी पितृहरू नरकमा पतित हुन्छौँ। हाम्रो तर्पण पानी अन्न दान धूप इत्यादि कुराबाट हामी वञ्चित हुने भयौँ। हाम्रो आशा निराशामा परिणत हुने भयो। त्यस कारणले बाबु तिमी गृहस्थाश्रममा फर्क, गृहस्थी गर। गृहस्थीमा पनि वनेपि दोषा प्रभवन्ति रागिणां गृहेपि पञ्चेन्द्रिय निग्रह तथा भनेर शास्त्रमा यसरी राखेको छ। गृहस्थैमै बसेर पनि निवृत्त र आगस्य गृह तपोवनम घर पनि तपस्या वन जस्तो हुन्छ। त्यस कारणले तिमी साधु जन छौ, सज्जन छौ, विद्वान छौ, यसो भएको हुँदा तिमी फर्क बाबु भनिकन यसरी अनुरोध गरे। यसरी पितृहरूको अनुरोध सुनेर उनी एउटा विद्वान थिए। स्वर्गीय आत्माहरू पृथ्वीमा भएका आफ्ना सन्तानहरूबाट पिण्ड पानी अन्नदान यस्तोबाट उनीहरू सन्तुष्ट हुने हुन्थे। आज गरजकारू यसरी घरबार त्यागेर हिँडिरहेको देखेपछि उनीहरूलाई पनि ज्यादै खिन्नता भएको थियो। पितृहरूको अनुरोधले बाबु फर्के। बाबु फर्किसकेपछि जरदकारू नाम गरेको कन्यासित उहाँले विवाह गर्नुभयो। विवाह बन्धनमा बाँधिएपछि उहाँ एउटा गृहस्थ, कुशल गृहस्थ भएर देवपक्ष, पितृपक्ष, सामाजिक काम, समाजको धर्मकर्म, नीति नियम आदिको उपदेश पनि यत्र तत्र दिनुभयो। यसले सबै खुसी राजी सन्तुष्ट पनि थिए। र यसरी आफू जरदकारू नागहरूको भान्जा, जरदकारू नागहरूको भान्जा थिए। जरदकारू नागको छोरीबाट जन्मिएका थिए। यसरी यिनी बहुत ठुला विद्वान पनि थिए। र एकपटक सर्पयज्ञ गर्नलाई जन्मेजयले सर्पयज्ञ गर्ने यस्तो इच्छा गरे। त्यो सर्पयज्ञ सञ्चालन गर्नको लागि अत्यन्त ठुलो विद्वान ज्ञानी यस्तो चाहिएको थियो। अनि यसरी राजाले त्यो ज्ञानी विद्वान खोज्दै जाँदा उनले आस्तिक नाम गरेको बाबुलाई फेला पारे। आस्तिक जो थिए जरदकारूका छोरा थिए। तिनले यज्ञ गर्दै गर्दै गए अनि राजाको इच्छाअनुसार सम्पूर्ण नागहरूको हवन गर्ने उहाँको अनि कर्तव्य थियो। अनि उनले विचार पनि गरे, म जरदकारूको अथवा त्यो नागहरूको म भान्जा हुँ, मैले मामली कुलको रक्षा पनि गर्नु छ, यता जन्मेजय महाराजको यज्ञ पनि समापन गर्नु छ, उहाँको पनि चित्त बुझाउनु छ भन्ने यस्तो किसिमको दुवैपट्टिको भलो कसरी होला त्यो सोचेर आफू काममा लागिराखेका थिए। अन्तिममा सबै नागहरू अनि यज्ञमा आगोमा परेर नागहरूको स्वर्गीय हुँदै गइराखेको थियो। एउटा नाग राजा इन्द्रको शरणमा गएर बसेको थियो। हाम्रो त जरदकारू पुत्र आस्तिकले हाम्रो सो वंश बगालै विनाश गर्ने भयो भन्ने चिन्ता पनि थियो। यतापट्टि बाबु आस्तिकलाई पनि मामली कुललाई मैले कसरी रक्षा गरौँ भनेर चिन्ताग्रस्त थिए। राजाको अगाडि एउटा वरदान मागे बाबुले। राजा भन्नुहुन्छ, जन्मेजय के चाहियो बाबु, यज्ञ समापन गर, तिमीलाई आवश्यक द्रव्य, गाई, भूमि सम्पूर्ण दान गर्छु, तिमीलाई खुसी बनाउँछु, मेरो यज्ञ सुसम्पन्न गर, पूर्णाहुति गर भन्नुभयो। अनि बाबुले भन्नुहुन्छ आस्तिकले, महाराज म सम्पूर्ण त गर्छु तर मलाई एउटा वरदान बक्छ, के चाहिन्छ बाबु भन भन्दा बाबु भन्नुहुन्छ आस्तिक, मेरो मामली कुललाई बचाइदिनु पर्छ। राजाले विचार नगरिकन हुन्छ तिम्रो मामली कुल बचाइदिन्छु भनेर आज्ञा दिनुभयो। अनि पछि फेरि सोध्नुहुन्छ मामली को हो सोध्नु हो सोद्धाखेरिमा नाग हुन् भनेपछि एउटा मात्रै नाग बाँकी छन् नागलाई पठाइदिनुहोस् भन्ने उनको आशय बुझेपछि राजाले पनि उनको आशयमा वचनबद्ध भइसकेको हुँदा उनलाई स्वीकार गरे र यसरी जरासुकारु पुत्र आस्तिकले आफ्नो मामली कुललाई रक्षा गरेको हुँदा आज पनि हामी यो मरेको ठाउँमा भानिजलाई लिएर आएर जौतिल थापेर उहाँको हातबाट जौतिल लिएर हामी चोखिनी गर्छौँ। अब शुभ कर्ममा त्यो भानिजलाई राखेर शुभ कर्ममा यज्ञमा चरु घिउ हवन गर्नको लागि अनि भान्जालाई अग्रसर गराउने हाम्रो परम्परा चलन आइराखेको छ। त्यहीँदेखि यो चलन चलेर आएको हो, यो यथावत चलि नै रहने छ। यहाँसम्मको यो शास्त्रोपदेश गरेर म बिदा हुन्छु। जय थु संस्कृतम्। हरे नमः।

0: पक्ष पक्ष न विपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: नमस्कार।
1: यस नेपाली खबर का साथमा नबिल बैंक सधै सँगै अघि।
2: सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट, प्रक्रियामा त्रुटि, कांग्रेसमा एकताको पहल बीच विभाजनको त्रास, स्वास्थ्य संस्थामा बेथिति, विश्व स्वास्थ्य संकटकाल घोषणा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्णमा छापिएको पवित्र र धनमायाको आत्मनिर्भर यात्रा शीर्षकको शुभ समाचार।
3: वैदेशिक रोजगारी, बेरोजगारी र अवसरको अभावले गाउँका धेरै युवा युवती बाहिरिने क्रममा छन्। तर रूकुम पूर्वको सिस्ने गाउँपालिका चारका दुई महिलाले भने आफ्नो गाउँठाउँमा सिप र मेहनतका भरमा उदाहरणीय व्यवसाय खड़ा गरेका छन्। साबिक घरेलु तथा साना उद्योग विकास समिति रूकुमबाट आर्थिक वर्ष 2073-74 सिलाई कटाई तालिम लिएपछि सिस्ने गाउँपालिका चार ढाका निवासी प्रमिला बुढाघर्ती र धादिङ निवासी धनमाया बुढाले अहिले सदरमुकाम रूकुम कोटमा दिदी बहिनी सिलाई कटाई उद्योग सञ्चालन गरिरहेका छन्। दुई वर्षदेखि व्यावसायिक रूपमा सञ्चालनमा रहेको उक्त उद्योग अहिले स्थानीय बजारमा परिचित बन्दै गएको छ। महिलाहरूका लागि सामान्य सिप प्रशिक्षणले कसरी आत्मनिर्भर बन्ने भन्ने बाटो खोल्न सक्छ भन्ने गतिलो उदाहरण बनेका छन् प्रमिला र धनमाया। 2073-74 घरेलु तथा साना उद्योग विकास समितिले सञ्चालन गरेको सिलाई कटाई तालिममा सहभागी भएपछि उनीमा आत्मविश्वास बढेको प्रमिला बताउँछिन्। तालिम सकेपछि शुरूमा घरमै सामान्य कपड़ा सिलाउने काम गरे पनि पछि बजारको माग बढ्दै गएपछि व्यवसाय दर्ता गरेर व्यवस्थित रूपमा उद्योग सञ्चालन गरिएको उनले जानकारी दिइन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
7: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
8: मिति आज 4 गते सोमबार, समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्रांगण बसन्तपुर।
7: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
2: सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट, प्रक्रियामा त्रुटि शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि उहाँहरूलाई विदेशबाट पक्राउ गरेर ल्याउने सरकारको प्रयासमा तत्काललाई ब्रेक लागेको छ। करिब 3.5 दशक शासन सत्ताको केन्द्रमा बसेका देउवा दम्पतिलाई पक्राउ गरिहाल्न अनुसन्धानकारी निकायले हतारो देखाएको र त्यसले प्रक्रियागत त्रुटि निम्त्याएको भनी आलोचना समेत भएको छ। सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धानका लागि नेपाल झिकाउन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा प्रहरी प्रधान कार्यालयले चैत अन्तिम साता पहिलोपटक इन्टरपोललाई पत्राचार गरेको थियो। तर देउवा दम्पति विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि प्रहरीले वैशाख अन्तिम साता अर्को पत्राचार गरेको छ। देउवा दम्पति अहिले कुन देशमा छन् भन्ने बारे पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन। पूर्व प्रधानमन्त्री देउवा 21 फागुनको चुनाव अघि नै उपचारका लागि भनेर सिङ्गापुर जानु भएको थियो। चुनाव अघि नै दिल्ली जानुभएकी आरजू पनि उतैबाट सिङ्गापुर पुग्नु भएको सुनाइएको छ। सिङ्गापुरबाट उहाँहरू हङकङ पुगेको विवरण सार्वजनिक भएको थियो। विभाग र प्रहरी प्रधान कार्यालयका अधिकारीहरूका अनुसार देउवा दम्पति विरूद्ध नोटिस जारी गर्नुपर्ने आधारका रूपमा दुई प्रमुख कारण इन्टरपोलमा पेश गरिएका थिए। त्यसमा गैर कानूनी सम्पत्ति आर्जन गरेर शुद्धिकरण गरेको आरोपमा अनुसन्धान भइरहेको र त्यसका लागि दुवैजना विरूद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुजी जारी भएको दावी त्यसमा गरिएको थियो।
3: अन्नपूर्ण पोस्टले कंग्रेस विवाद एकताको पहल विभाजनको त्रास शीर्षकमा खबर छापिएको छ। कंग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार घोषणा गरे पार्टी विभाजनको डिलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। पार्टीको संस्थापन सभापति गगन थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो। गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको भेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै कंग्रेस विभाजनको डिलमा त पुगेको होइन भन्ने आशंका उब्जिएका छन् किनभने यसअघि पूर्व संस्थापन पक्षका नेता विमलेन्द्र निधिले पनि पार्टी फुटको नजिक रहेको भन्दै छुट्टै कार्यालयको खोजी भइरहेको बताएका थिए। पूर्व संस्थापन शेरबहादुर देउवा पक्षको सहभागिता बिनै विशेष महाधिवेशन गरेर नेतृत्व चयन भएपछि कंग्रेस विवाद चर्किएको थियो। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले भने विशेष महाधिवेशनमा को आएको थियो वा थिएन भन्ने अवधारण आधारमा पार्टीमा मूल्याङ्कन नहुने बताए। विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा प्रादेशिक सरकार संसदीय दल स्थानीय सरकार वा भ्रातृ संस्थाका बारेमा एउटा पनि निर्णय हुँदैन थापाले भने। नेताहरूको घर घरमा पुगेर पार्टीलाई एकताबद्ध बनाउन आफूले प्रयास गरे पनि कतिपयले पार्टी एकताबद्ध गर्न सभापतिबाट प्रयास नभएको भन्ने आरोप लगाइरहेको भन्दै गगनले असन्तुष्टि व्यक्त गरेका छन्। पूर्व संस्थापन पक्षका शीर्ष नेताहरू कि त राम्ररी पार्टी सम्हाल्नु पर्यो नभए आफूहरू नेतृत्व लिन तयार रहेको चेतावनी गगनलाई दिइरहेका छन्। शीर्ष नेतृत्व बीच पार्टी एकताका लागि छलफल र भेटघाट भइरहेका बेला संस्थापन इतर शेरबहादुर देउवा पक्ष भने धमाधम प्रदेश भेला गरिरहेको छ। 60-40 भागभण्डाको कुरा छोड्नुपर्ने संस्थापन पक्षको अडान छ। क्रियाशील सदस्यता अध्यावधिक अभियानबारे इतर पक्षको असहमति छ। पूर्व महामन्त्रीले टुङ्ग्याएको सदस्यता किन नवीकरण गर्ने भन्ने प्रश्न छ। अन्नपूर्ण पोस्टमा यो खबर छापिएको हो कंग्रेस विवाद एकताको पहल विभाजनको त्रास शीर्षकमा।
2: स्वास्थ्य संस्थामा बेथिती म्याद गुज्रिएका करोडौंका औषधि मौजदात महँगा उपकरण प्रयोग विहीन शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड़ रूपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ। त्यस्तै उसले करोड़ौं रूपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाएको छ। म्याद सकिएका ती औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन नगरी लामो समयदेखि अस्पतालमै राखिएका हुन्। प्रयोगमा आउन सक्ने उपकरण पनि थन्क्याएर राखिएका छन्। सरकारी अस्पतालमा भएको यस्तो व्यतिथिबाट राज्यलाई ठूलो आर्थिक भार परेको छ। महालेखा परीक्षकको कार्यालयको 63 संक्षिप्त प्रतिवेदनमा सरकारी अस्पताल स्वास्थ्य संस्थालाई म्याद सकिएका औषधिको खरिद सम्झौता शर्त अनुसार आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्न र प्रयोगमा नल्याइएका उपकरणको लागत तयारी गरी प्रयोगमा ल्याउन भनिएको छ। स्वास्थ्य सेवा विभागले विभिन्न समयमा खरिद गरेका 4,72,20,000 रूपियाँ बराबरका 28 प्रकारका राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले खरिद गरेका 47,70,000 रूपियाँ बराबरका 6 प्रकारका र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले खरिद गरेका 1,43,75,000 रूपियाँ बराबरका 601 थरीका औषधि र किटजन्य सामानको म्याद सकिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
3: गोर्खापत्रले विश्व स्वास्थ्य संकटकाल घोषणा शीर्षकमा खबर लेखेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ। केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्ल्यूएचओले संकटकाल घोषणा गरेको हो। डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला रोगका कारण 80 भन्दा बढी मानिसको मृत्यु भएको छ। हालसम्म 88 जनाको मृत्यु भइसकेको र 336 जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन। यस रोगको मृत्यु दर करिब 50% पुग्न सक्ने बताइएको छ। स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरिरहेका छन्। यो प्रकोप कंगोको इटुरी क्षेत्रमा शुरू भएको हो, जुन युगाण्डा र दक्षिणी सुडानसँग सीमा जोडिएको छ। प्रारम्भिक बिरामी एक स्वास्थ्य कर्मी भएको बताइएको छ। स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेसनको अभावका कारण बिरामीहरूको घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझै फैलिने खतरा बढाएको छ।
2: गुन्डुर संवादपछि विद्या भण्डारीको कमब्याक शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। अध्यक्ष ओलीसँग सम्बन्ध सुध्रिएको संकेत भण्डारीले आइतबार अभिव्यक्तिमा दिनुभएको छ। उहाँ पार्टीभित्र उठिराखेको नेतृत्व र पार्टी आन्दोलन पुनर्गठनको विषयमा प्रवेश नै गर्नु भएन। उहाँले वैचारिक पुनर्जागरणको खाँचो मात्रै महसुस गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले नेताहरूले आत्मसमीक्षा आन्तरिक एकता गरी जनविश्वास जोगाउनु पर्ने उल्लेख गर्दै भन्नुभयो, अब पार्टीले पुनः जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा लाने बताउनुभयो। उहाँले त्यस्तै मदन भण्डारीको 33 स्मृति दिवसमा एमाले भण्डारीलाई प्रमुख अतिथिको रूपमा बोलाएको हो। 2079 फागुन 28 राष्ट्रपतिको कार्यकाल सकेपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै पुरानो पार्टी एमालेमा आफ्नो सदस्यता नवीकरण गराउनु भएको थियो। तर पार्टीको नेतृत्व खोसिने जोखिम बढेपछि अध्यक्ष ओलीले साउन 6 भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गर्नुभएको थियो, जसले गर्दा भण्डारी 2082 मंगिर 27 पुष 3 भएको 11 महाधिवेशनमा सहभागी हुन पाउनु भएन। यसपछि उहाँकै समर्थनमा एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलले बनाएर ओलीलाई अध्यक्ष पदमा टक्कर दिए पनि सफल हुन सक्नु भएन। गत वर्ष साउनमा सदस्यता पेन्डिङमा राखेपछि ओली र भण्डारी बीच विवाद बढेको थियो। वैशाख 28 गुन्डुमा भण्डारी र ओली बीचको संवादपछि एमाले औपचारिक रूपमा प्रमुख अतिथिका रूपमा बल्खुमा बोलाएको हो।
3: सगरमाथामा नयाँ कीर्तिमान गोर्खापत्र खबर लेख्छ। नेपालको पर्वतारोहण इतिहासमा आइतबार 2 ऐतिहासिक कीर्तिमान कायम भएका छन्। एभरेस्ट म्यान उपनामले परिचित कामिरिता शेर्पा र माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्वविख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस अनुभव र समर्पण मार्फत पुनः विश्व सामु नयाँ कीर्तिमान बनाउनु भएको छ। पर्यटन विभागका अनुसार कामिरिताले पुरूषतर्फ 32 पटक र लाक्पाले महिलातर्फ 11 पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको हो। विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो। आज कायम भएका 2 ऐतिहासिक उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर विशिष्ट सम्मानित र गौरवपूर्ण बनाउन सहयोग पुगेको छ। आरोहीको साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतलाई सुरक्षित र साहसिक कार्यमा लाग्न प्रेरित मात्रै गरेको छैन, लैंगिक हिसाबले समेत नेपाली महिला साहसिक र चुनौतीपूर्ण कामका लागि कोही भन्दा कम छैनन् भन्ने सन्देश प्रवाह गर्न बल पुगेको छ। दुवैजना प्रख्यात आरोहीको सफलताले नेपालको पर्वतारोहण इतिहासमा एउटा गौरवपूर्ण अध्याय थपेको बताउँदै उहाँले संख्यात्मक रूपमा पुरूषभन्दा महिला आरोही कम भए पनि आरोहणतर्फ बढ्दै गएको महिलाको उत्साहजनक सहभागिता, सक्रियता र आत्मविश्वासले पर्वतीय पर्यटनले नयाँ उचाइ लिएको बताउनुभयो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सगरमाथाको 32 पटक सफल आरोहण गरेका कामिरिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाग्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा